संविधान सम्बन्धी संविधान विपरीत रूपमा फोहोर फालिएको आरोप लगाएका छन्। फोहोरलाई मोहरमा परिणत गरी उद्यमशीलता विकास गर्ने उद्देश्यले पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ आधारित हरित रोजगारी सृजना कार्यक्रम सञ्चालन गरिएको छ। पोखरा महानगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी कोरिया जाएका कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका तथा इम्प्याक्ट हब काठमाडौँको सहकार्यमा मंगलबारदेखि उक्त कार्यक्रमहरू सञ्चालन गरिएको छ। सो परियोजना अन्तर्गत पुनर्प्रयोग र अपसाइक्लिङ बिजनेस इक्वेबेसन कार्यक्रमको डेमो डेमा सहभागीहरूले आफ्नो व्यवसायको योजना प्रस्तुत गरेका थिए। पहिलो समूहका 19 जना र अपाङ्गता भएका 4 जना उद्यमीको विशेष समूह छनौट भएको छ। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख अन्ना चाचार्यले परियोजनाको ले पोखरामा फाल र फेन परम्परागत अर्थतन्त्रको साटो सक्रिय अर्थतन्त्रको अवधारणालाई प्रवर्धन गर्ने पुनर्चक्र र पुनर्प्रयोगमा आधारित उद्यम विकासमा जोड़ दिएको बताउनुभयो। उहाँले परियोजनाको लक्ष्य सन् 2019 सम्ममा पोखरामा 2029 सम्ममा पोखरामा 30 वटा यस्ता उद्यम स्थापना गरी 300 भन्दा बढ़ी हरित रोजगारी सिर्जना गर्नु रहेको बताउनुभयो। तनहुँको देवघर नगरपालिका पार्षद मधुवन सामुदायिक वन उपभोक्ता समितिले समूहको वनको आमदानीलाई समुदायको जीवनस्तर उकास्ने अभियानका रूपमा परिचालन गरिएको छ। वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई प्रथमिकता दिँदै समूहको फरक क्षमता भएका असह्य तथा आर्थिक रूपमा कमजोर उपभोक्ताहरूको आय आर्जन र जीविकोपार्जनमा सहयोग गर्दै आएको हो। यस अभियान अन्तर्गत 30 जना सदस्यहरूलाई राहत तथा जीविकोपार्जन सहयोग प्रदान गरिएको छ। फरक क्षमता भएका तथा असह्य 19 जना सदस्यहरूलाई नगद राहत उपलब्ध गराएको छ भने 11 जना लाभग्राहीहरूलाई प्रति व्यक्ति 15,000 रूपियाँ बराबरको आय आर्जन सहयोग प्रदान गरिएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका चादुले गौडामा रहेको पञ्चमनी देव माविको प्रधानध्यापकमा विमल जोजीज्यू नियुक्ति भएका छन्। हिजो बसेको व्यवस्थापन समिति बैठकले उहाँलाई प्रधानध्यापकमा नियुक्ति गरेको अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो। इंग्ल्याण्डलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 हराएको खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो। दोस्रो हाफको 55 मिनटमा इंग्ल्याण्डका एन्थोनी गार्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको 85 मिनटमा अर्जेन्टिनाका एन्जो फर्नान्डिसले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफको इन्जुरी समयमा अर्जेन्टिनाका लौतारो मार्टिनेजेल गोल गर्दै नतिजा 2-1 पुर्याए। अर्जेन्टिनासँग पराजित भएसँगै 60 वर्षपछि फाइनलमा पुग्ने इङ्ल्याण्डको सपना चकनाचुर भएको छ। अर्जेन्टिनाले फाइनलमा स्पेनको सामना गर्नेछ। गण्डकी प्रदेश खेलकुद परिषदले गण्डकी प्रदेश खेलकुद पदकबाट 7 जना व्यक्ति र 4 खेल संघलाई सम्मान गरेको छ। खेल क्षेत्रका विकास पूर्वाधार तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्न योगदान पुर्याउने खेलाडी वर्षीय क्षेत्रका खेल पत्रकार र खेल संघहरूलाई सम्मान गरिएको पदबाट सम्मानित हुनेमा राष्ट्रिय महिला फुटबल टोलीकी अरूणा शाही, क्रिकेट खेलाडी रिजन प्रजु आचारिका योगेन्द्र शेर्चन र असीम शेर्चन, आईटीएफ देखण्डको सुस्मिता थापा मगर, खेल पत्रकार केशव पाठक तथा नेपाल भूतपूर्व खेलाड़ी मञ्च रहेका छन्। गण्डकी प्रदेशका सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले 8 विधा अन्तर्गत 7 जना व्यक्तित्व र 4 खेल संघलाई सम्मान तथा नगद पुरस्कार प्रदान गर्नुभयो। परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार गण्डकी प्रदेश खेलकुद पदकको स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2081 मन्त्री परिषदबाट पारित भएपछि पहिलो पटक यो सम्मान प्रदान गरिएको हो। यस अन्तर्गत गण्डकी प्रदेश टेनिस संघलाई 1,20,000 रूपियाँ नगद सहित सम्मान गरिएको छ। गण्डकी प्रदेश
फेन्सिङ संघ र गण्डकी प्रदेश ह्याण्डबल संघलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाड़ी सहभागिता गराई खेल विकासमा योगदान पुर्याएको भन्दै जनै 90,000 रूपियाँ नगद सहित सम्मान गरिएको छ। यसै अवसरमा राष्ट्रपति रणिङशील प्रतियोगितामा पदक जित्ने 46 खेलाड़ीलाई छात्रवृत्ति प्रदान गरिएको छ। परिषदको खेलाड़ी कल्याणकारी कोष अन्तर्गत अध्ययनरत खेलाड़ीहरूलाई पनि शैक्षिक छात्रवृत्ति प्रदान गरिएको छ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपल्ट। सबै प्रदेशमा एमालेसँग अलगिने कांग्रेसको निर्णय। नेकपाले कर्णालीमा तत्काल एमालेसँग सहकार्य नगर्ने। कोशी प्रदेशमा पनि गठबन्धन टुट्ने सम्भावना। सम्पत्ति जाँचबुझ आयोगका सम्पूर्ण काममाथि सर्वोच्चको रूख। प्रतिनिधि सभा सबै प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित। मिटर ब्याज पीड़ित र गृहमन्त्री बीचको वार्ता स्थगित। थपबुद्धे मस्यौदा मुख्य सचिव जहाँ। पोखराको पालिकी चौकमा मोटरसाइकल दुर्घटना। पर्वतका 24 युवाको निधन। शुक्ला गण्डकी नगरपालिकाका आगामी आर्थिक वर्षका लागि 1,14,50,00,000 बजेट पारित। कर्मचारीद्वारा नगर सभा बहिष्कार। पञ्चमनि देव माविको प्राध्यापकमा विमल जोजेज्यू नियुक्त। र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा स्पेनसँग भिड्ने।

हवस्तानबाट जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि विदा हुने आएका चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन।

0: समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: चिसापानी
3: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
2: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाहेको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
3: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
5: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
10: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
9: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
11: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
10: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
11: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
10: पोखरा जाने बाटोतिर।
12: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
10: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-68827 र 98644-35031।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 6 बज्यो।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो

0: र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 32 गते बिहिबार सन् 2026 जुलाई 16 तारीक असार शुक्ल पक्षको द्वितीय तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदको बजेट अधिवेशनमा 45 विधेयकको लक्ष्य रहे पनि चारवटा मात्रै आए। प्रतिनिधि सभा बैठक 15 दिनलाई रोकियो। प्रदेशमा कांग्रेस एमाले सहकार्य धरापमा।
0: सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाइने।
1: बैंकमा ऋण दिन मिल्ने रकम लगातार बढ़दो। लक्ष्य अनुसार विकास बजेट खर्च हुन नसक्दा विकास निर्माण सुस्त। व्यवसायीलाई साझेदारका रूपमा लिन सरकारलाई विज्ञको सुझाव।
4: निर्माण व्यवसायीलाई चाहिँ विकासको साझेदार त्यो रूपमा लिनुपर्छ। नियम कानूनहरू चाहिँ व्यावहारिक समस्या समाधान गर्ने किसिमको व्यवहार बुझेका नियमहरू चाहियो क्या।
0: क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डढेलो तीव्र बन्दै धुवा अमेरिकातर्फ फैलँदै सतर्क रहन स्वास्थ्य अधिकारीहरूको आग्रह।
1: र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कानूनको स्नातक तह BA LLBमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय BA LLBमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल भरतपुर 12 गोन्द्राङ चितवन। फोन नम्बर 056420064 9846 35 54 91 97 67 96 70 00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
6: काया कैरनमा अब खबरको सिलसिला। सुशासन र समृद्धिको तीव्र जनआकांक्षालाई पूर्ति गर्न बढ़ी भन्दा बढ़ी कानून बनाउने लक्ष्य लिएको सरकार विधेयक निर्माणमा पछाडि परेको छ। वैशाख 28 शुरू भएको चालू बजेट अधिवेशनमा कम्तीमा पनि 45 विधेयक ल्याउने लक्ष्य राखेको सरकार 8 वटामै सीमित भएको छ, जसमध्ये 4 वटा अत्याधेश प्रतिस्थापन विधेयक छन्, 4 वटा मात्रै नियमित विधेयक रहेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच प्रतिनिधि सभाको बैठक 15 दिनका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अरियालले हिजोको बैठकमा अर्को बैठक साउन 14 गते बस्ने घोषणा गर्नुभएको छ। यस्तै सरकारले आउँदो आर्थिक वर्ष 2083-84 कानून सुधार र निर्माण वर्ष ल रिफर्म इयरका रूपमा घोषणा गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आउँदो वर्ष निर्माण र परिमार्जन गरिने 166 विधेयकहरूको सूची हिजो संघीय संसदमा बुझाउँदै कानून निर्माण वर्षको घोषणा गरेको हो। यसैबीच विपक्षी 4 दलले सुकुम्बासी व्यवस्थापनका लागि साझा धारणा बनाउन सार्वजनिक महत्वको प्रस्ताव ल्याएका छन्। वास्तविक भूमिहीन दलित, सकुम्बासी तथा अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका विषयमा छलफल गराउन भन्दै कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृतिले हिजो संसद सचिवालयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।
7: नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्ता सहकार्य संकटमा फरेसँगै 7 प्रदेश सरकारहरू धर्मराएका छन्। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त भई एमाले समर्थन फिर्ता लिएको छ भने कर्णालीमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिने तयारी गरेसँगै नयाँ सत्ता समीकरणको कसरत तीव्र बनेको छ। 7 प्रदेशमा नयाँ सरकार गठन वा निरन्तरताका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपा निर्णायक शक्तिका रूपमा उभिएको छ। पछिल्लो समय कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्व आलोपालोको सहमति कार्यान्वयन हुनुपर्ने अडानका कारण यो संकट निम्तिएको हो। पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग एमाले नेतृत्वबीच भएका सम्वादहरू सकारात्मक नभएपछि कांग्रेस एमालेसँगको गठबन्धन तोडेर नयाँ बाटो तय गर्ने तयारीमा जुटेको छ।
6: सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम तत्काल अगाडि नबढ़ाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपधुज निरौलाको एकल इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएपछि अब आयोगका सबै काम कारवाही रोकिने भएको छ। यसैबीच सम्पत्ति छानबिन आयोगको संवैधानिकता परीक्षण सम्बन्धी विवादमा राय दिन 4 जना कानूनका विज्ञको नाम सर्वोच्च पठाइएको छ। सर्वोच्चको पूर्वादेश अनुसार कानून व्यवसायहरूको छाता संगठन नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनले नाम पठाएका हुन्।
7: सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएसँगै अहिले अधिकांश सरकारी कार्यालयहरूमा सेवा प्रवाह सहज बन्दै गएका छन्। यसैकि अत्यावश्यक सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग, भूमि प्रशासन कार्यालय, साबिकको मालपोत नापी, यातायात कार्य लगायतका निकायहरूमा अहिले सेवा सहज र प्रभावकारी बन्दै गएका छन्। यसैकारण कार्यकक्षमा प्राय नभेटिने कतिपय कर्मचारीले अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन्। अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजाका आधारमा बनाइने भएको छ। विगतमा कर्मचारीको कार्य सम्पादन गर्ने क्रममा कार्यालय प्रमुखले राम्रा र नराम्रा कर्मचारीलाई कार्य सम्पादनको अंक प्रदान गर्दा समान व्यवहार हुँदै आएकोमा अबदेखि कर्मचारीको मूल्याङ्कन कार्य सम्पादनमा आधारित भएर मात्र गरिने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै संघीय प्रदेश र पालिका तहलाई पत्रचार गर्दै कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा कार्य सम्पादनमा आधारित मूल्याङ्कन प्रणाली लागू गर्न आग्रह गरेको खबर गोर्खा पत्रमा छ।
6: काया कैरनमा अर्थतन्त्र सुधारको उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
8: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पीपुल टू पीपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
5: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन संचालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
8: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
5: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
8: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
5: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङशिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
8: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
9: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ। It's a goal! Team Star Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mini Sabai Generation! Team Star TV kharid garna paunuhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, pra 1 barsha ko net TV pack! Sartharu lagu hune chan! Team Star TV! Uhi celebration, Harek Generation!
10: Team Star for a complete home.
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदको बजेट अधिवेशनमा 45 विधेयकको लक्ष्य रहे पनि 4 मात्रै आए, प्रतिनिधि सभा बैठक 15 दिनलाई रोकियो, प्रदेशमा कांग्रेस एमाले सहकार्य धरापमा, सुकुम्बासी व्यवस्थापनको लागि विपक्षी दलले ल्याए सार्वजनिक महत्वको प्रस्ताव, सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। चालू आर्थिक वर्ष सकिन 1 हप्ता मात्र बाँकी रहँदा असार 25 गतेसम्म बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम अधिक तरलता थुप्रिएको छ। न्यून कर्जा माग र बढ़िरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालू वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढ़ेको देखिन्छ। बढ़न नसकेको बजार माग, सुस्त आर्थिक गतिविधि, 42% मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन भइरहेको, उकालो लाग्न नसकेको शेयर बजार लगायतका कारण बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पूँजी थुप्रिएको जानकारहरू बताउँछन्। पछिल्लो 3 वर्ष तरलता बढ़ी देखिए पनि यो वर्ष तरलताको परिमाण धेरै छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यही असार 25 सम्म बैंक तथा वित्तीय संस्थामा झण्डै 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप 82 खर्ब 67 अर्ब छ। यही अवधिमा कर्जा निक्षेप अनुपात सीडी रेशियो 71.29% छ। राष्ट्र बैंक अन्तर्गतको अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिलसेनाका अनुसार बाह्य सूचक र रेमिट्यान्स बढ़नाले निक्षेप वृद्धि भएको हो र तरलता व्यवस्थापनमा थप चुनौती देखिएको हो। यसैबीच सरकारले खरिद आह्वानको समय घटाउनेदेखि पेशकी रकम दुरूपयोग गरे फौजदारी कार्यवाही गर्नेसम्मका प्रावधान समेटेर सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधन गरेको छ। निर्माण व्यवसायीले बारम्बार उठाउँदै आएका मूल्य समायोजनका विषय पनि ऐनमा समेटिएको छ। संशोधित ऐनको दफा 58(3) सार्वजनिक निकायबाट उपलब्ध गरिएको पेशकी लगायतको रकम बदनीयपूर्वक प्रायोजन विपरीत खर्च गरेको देखिए, निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाताहरूलाई ठगी र कृत्य अन्तर्गत फौजदारी कार्यवाही गरिने उल्लेख भएको खबर कान्तिपुर दैनिकले लेखेको छ।
6: सरकारले चालू आर्थिक वर्षमा विकास बजेट खर्चलाई अपेक्षा अनुसार अघि बढ़ाउन नसक्दा, विकास निर्माणका कामले अपेक्षित गति लिन सकेनन्, आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा पनि पूँजीगत बजेट खर्चको अवस्था फेरि निराशाजनक देखियो, हरेक वर्ष जस्तै यस वर्ष पनि आर्थिक वर्षको अन्तिम महिनामा ठूलो परिमाणमा बजेट खर्च गर्ने असारे विकासको प्रवृत्ति दोहोरिएको देखिन्छ। हामीले प्राध्यापक डाक्टर गोविन्द नेपाललाई चालू आर्थिक वर्षको बजेट खर्चलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भनेर सोधेका छौं।
12: वर्ष चाहिँ अलिकति विशेष वर्ष, सुधारको वर्ष भनेर भन्न सकिने अवस्था छैन। ट्रेनमा चाहिँ विगतका वर्षहरूमा जे जस्ता उपलब्ध थिए त्यही त्यस्तै खालको उपलब्धि, तर अझ चालू पुँजीगत खर्च चाहिँ अझ कम भएको जस्तो मलाई लाग्छ।
7: कृषि, पर्यटन, उद्योग र निर्माण क्षेत्रको योगदान अर्थतन्त्रमा कस्तो रह्यो यो विगतदेखि अहिलेसम्म? अबका दिनहरूमा चाहिँ यो क्षेत्र सुधारका लागि चाहिँ गर्नुपर्ने नीतिगत सुधारहरू के हुन्?
12: प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम पनि ल्यायो होइन, त्यसपछि चाहिँ अब यो कृषि रणनीति कार्यक्रम पनि ल्यायो, सबै कुराहरू ल्यायो, तर यी कार्यक्रमहरू उत्साहजनक हिसाबबाट आए त्यसको कार्यान्वयन राम्रोसँग हुन सके। जसरी तलसम्म जानुपर्ने विभिन्न स्पेशल जोनहरू बनाउने, ब्लकहरू बनाउने भनेर चाहिँ कुराहरू आएको थियो नि, कहाँ के उत्पादन छ त्यसलाई जोड गर्ने, माटो अनुसारको होइन हावापानी अनुसार गर्ने भने त्यो किसिमबाट केही छिटपुट ठाउँमा भएको छ, तर अभियानगत रूप आज हामी कैयौं कृषि वस्तुहरू आयात गर्छौँ, तपाईँलाई पनि थाहा छ। हामीले कृषि वस्तुहरू खाद्यान्न, माछा मासु, तरकारी फलफूलमा त हामी अत्यन्तै आत्मनिर्भर हुन सक्छौँ नि। बाहिरबाट आउने उत्पादनहरूलाई पनि नियन्त्रण गर्नुपर्नेछ, आपूर्तिलाई पनि नियन्त्रण गर्नुपर्नेछ र भित्र पनि बन्द गर्नुपर्छ। सब्सिडीहरू चाहिँ सम्बन्धी मान्छेले पाएकै छैन, ठुला ठालुले सब्सिडी कब्जा गरेको छ। के भन्दा यसपालि पनि मल चाहिँ पर्याप्त मात्रामा मल किसानहरूले पाउन सकेन र अब धान बालीलाई त्यसले असर पार्छ।
7: सार्वजनिक खरिदेन त्यसै गरी ठेक्का प्रणाली र प्रशासनिक प्रक्रियामा चाहिँ के सुधार आवश्यक छ, जबकि यो अर्थतन्त्रलाई चाहिँ आगामी दिनहरूमा जुन राष्ट्रिय लक्ष्य छ यो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि यो चाहिँ उपयुक्त अथवा अनुकूल बन्दै जाओस्।
12: पहिलो कुरा त सरकारले निर्माण व्यवसायलाई चाहिँ विकासको साझेदार भनेर चाहिँ त्यो रूपमा लिनुपर्छ। यो चाहिँ एकदमै ठग हो भन्ने हिसाबबाट सरकारले लिनु हुँदैन र नियम कानूनहरू चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि व्यावहारिक समस्या समाधान गर्ने किसिमको व्यवहार बुझेका नियमहरू चाहियो क्या। तर त्यहाँनिर खेल्ने ओर्ने गर्छ भने त्यसलाई कारवाही गर्नै पर्छ, त्यसलाई चाहिँ तपाईँको दण्डित गर्नै पर्छ। काम लिएर तपाईँ लापरवाही गरेर तपाईँको मोबिलाइजेसन कस्ट लियो भाग्यो किसिमको जुन अहिलेको स्थितिहरू छन् कतिपयको, त्यो कुरालाई चाहिँ निर्ममतापूर्वक चाहिँ कारवाही गर्नुपर्छ। तर जो इमान्दार निर्माण व्यवसायहरू छन् जसका चाहिँ जिनुन समस्या छ त्यो समस्याप्रति चाहिँ समस्या समाधान गर्न सरकार चाहिँ त्यसमा चाहिँ प्रतिबद्ध पनि हुनुपर्छ।
7: आगामी आर्थिक वर्षको अन्त्यसम्ममा समग्र रूपमा अर्थतन्त्रमा यो बजेट खर्च चाहिँ असारमा मात्रै सीमित नहोस्, त्यसका लागि के हुन सक्छ कार्ययोजना? यहाँको अनुभवबाट के देख्नुहुन्छ?
12: खरिद ऐनको दोस्रो संशोधन 2083 अन्तर्गत अब चाहिँ एकदमै 30% भन्दा कम बिड गर्ने लो बिडरलाई चाहिँ त्यसको चाहिँ तपाईँको रेट एनालिसिसहरू माग्ने, त्यसै गरी वर्ष दिनभित्र यदि वर्ष दिन भन्दा नाग्छ त्यो प्रोजेक्टको कार्यान्वयन नाग्छ त्यसमा चाहिँ के भन्दाखेरि कच्चा पदार्थ निर्माण सामग्रीको मूल्यमा चाहिँ 10% वृद्धि दिने कुराहरू छ। यसरी चाहिँ निर्माण व्यवसायीको पिरमर्कालाई पनि अलिकति हेर्ने कुरा, प्रोजेक्ट म्यानेजरहरू र टीमलाई चाहिँ चेन्ज नगर्ने कुराहरू हिजो पनि थिए तर कार्यान्वयन भएन, अब त्यो कसरी जान्छ यी कुराहरू अहिले छ।
6: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
16: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
15: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
16: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
17: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

Lucas Bonus Pound. भरपूर मनोरञ्जन सहित मात्र 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। विश्वकै अग्रणी विमान तथा एरोस्पेस कम्पनी एयरबसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान फुलचोक क्याम्पसका 21 जना विद्यार्थी छनौट भएका छन्। उनीहरूले छनौट भएर भारतको बेंगलुरूमा रहेको केन्द्रबाट आफ्नो अन्तर्राष्ट्रिय करियर समेत शुरू गरेका छन्। मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख सुदीप भट्टराईका अनुसार यो वर्ष छनौट भएका विद्यार्थी अहिले बेंगलुरूमा प्रारम्भिक अभिमुखीकरण तथा तालिममा सहभागी रहेका छन्। एयरस्पेसमा एसिया क्षेत्रका नयाँ इन्जिनियरहरूको प्रवेश बिन्दु बेंगलुरू रहेकाले नेपाली विद्यार्थीले पनि त्यहीबाट आफ्नो करियर शुरू गर्ने गरेका छन्। यसपालि छनौट भएका 21 जनाले बेंगलुरू पुगेर काम शुरू गरिसकेका छन्। उहाँले भन्नुभयो, यसअघि पनि हाम्रो कार्यक्रमबाट विद्यार्थी नियमित रूपमा एयरबसमा गइरहेका छन्। भट्टराईका अनुसार शुरूमा एयरबसले विभागसँग प्रत्यक्ष समन्वय गरेर विद्यार्थी छनौट गर्ने गरेको थियो। अहिले पनि प्रक्रिया थप व्यवस्थित र संस्थागत बन्दै गएको छ। छनौट भएका विद्यार्थीलाई एयरबसले प्रारम्भिक चरणमा बेंगलुरूमा तालिम दिन्छ। त्यस क्रममा यात्रा, बसोबास तथा प्रारम्भिक व्यवस्थापन कम्पनीले नै गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो। त्यसपछि उनीहरू कम्पनीको आवश्यकता अनुसार विभिन्न परियोजना तथा देशमा खटिने गरेका खबर कान्तिपुर दैनिकमा छ।
0: अब विदेशको खबर। क्यानाडाको ओन्टारियो प्रान्तमा फैलिएको डडेलो तीव्र बन्दै गएको छ। आगलागीबाट निस्किएको बाक्लो धुवाँ अमेरिकातर्फ फैलिन थालेपछि दुवै देशमा स्वास्थ्य र जनजीवनमा असर पर्ने चिन्ता बढ़ेको बीबीसीले जनाएको छ। डडेलोका कारण उत्तर पश्चिमी क्षेत्रका धेरै समुदाय जोखिममा परेका छन्। डडेलोबाट निस्किएको बाक्लो धुवाँले क्यानाडाको सबैभन्दा ठूलो शहर टोरन्टोलाई ढाकेको छ। हिजो त्यहाँको आकाश पहेंलो देखिएको थियो भने विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरले टोरन्टोलाई केही समयका लागि विश्वकै सबैभन्दा खराब वायु गुणस्तर भएको शहरको सूचीमा राखेको छ। खराब वायु गुणस्तरका कारण टोरन्टोमा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विश्वकप खेल हेर्न आयोजना गरिएका बाहिरी कार्यक्रमहरू रद्द गरिएका थिए। धुवाँ अब अमेरिकातर्फ फैलिन थालेको खबरमा उल्लेख छ। क्यानाडा र अमेरिकाका स्वास्थ्य अधिकारीहरूले नागरिकलाई सकेसम्म घरभित्र बस्न, बाहिर निस्कनै परे कड़ा शारीरिक गतिविधि नगर्न तथा धुवाँबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
1: विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफ निकै तनावपूर्ण बन्यो। दुवै टोलीले आक्रामक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरिएको थियो। 55 मिनटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। त्यसपछि इंग्ल्याण्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गर्यो, तर अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 85 मिनटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नाण्डिजले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरीपछि अर्जेन्टिना झन आक्रामक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेसीकै पासमा लाउटारो मार्टिनेजले हेड मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जीत सुनिश्चित गरेका छन्। अन्तिम समयसम्म दबाव थेक्न नसकेको इंग्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमी फाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 14:00 स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 14:30 फ्रान्ससँग खेल्नेछ। खेलकै अर्को प्रसंगमा नेपालले सन् 2028 टी20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले टी20 विश्वकप र एकदिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेसँगै नेपालले सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको हो।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा पूर्व र मध्य भेगका धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशको हिमाली भेग तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशको तराई भेगको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समाधान हुन नसकेको निगमको भनाइ छ। यसरी जस्तै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र बीरगंजमा पेट्रोलको भाव प्रति लिटर 149.50 रूपियाँ र डिजल तथा मटेरियलको भाव 192.50 रूपियाँ कायम गरिएको छ। यस्तै दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोलको भाव प्रति लिटर 196 रूपियाँ र डिजल तथा मटेरियलको भाव 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपालमा पेट्रोलको भाव प्रति लिटर 197 रूपियाँ र डिजल तथा मटेरियलको भाव 195 रूपियाँ नै यथावत राखिएको निगमले जनाएको छ।
0: बजारमा गोलभेडा प्रति किलो 50 देखि 60 रूपियाँमा बिक्री भइरहेका बेला आफूहरूले किलोको 8 रूपियाँ मात्र पाएको भन्दै किसानले हिजो काठमाडौँको माइतीघरमा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। किसानलाई किलोको 8 रूपियाँ, उपभोक्ताले तिर्छन् 45 रूपियाँ मूल्यमा बिचौलियाको मनमौजी शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
1: सरकारले जारी गरेको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 प्रति शैक्षिक परामर्श कन्सल्टेन्सी व्यवसायहरूले असहमति जनाउँदै आन्दोलनको घोषणा गरेका छन्।
0: आउँदो साउन अर्थात भोलिदेखि सेवा व्यवस्थापन ठेक्का प्रणालीबाट कर्मचारी भर्ना गर्ने र ज्यालादारी अस्थायी तथा करारमा कार्यरत सबै कर्मचारीलाई हटाउने सरकारको योजना तत्काल लागू नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालय र आन्दोलनरत करार कर्मचारी बीच हिजो सहमति भई तत्कालका लागि आन्दोलन रोकिएको खबर आजको नागरिक दैनिकले लेखेको छ।
1: साउन दोस्रो हप्ताभित्र अव्यवस्थित तार हटाउन उच्चस्तरीय अन्तरनिकाय बैठकले निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पुलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनतर्फ यो निर्देशन गएको हो। जिते हात कालो, हारे मुख कालो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: संसदको बजेट अधिवेशनमा 45 विधेयकको लक्ष्य रहे पनि 4 मात्रै आए। प्रतिनिधि सभा बैठक 15 दिनलाई रोकियो। प्रदेशमा कांग्रेस एमाले सहकार्य धरापमा।
0: सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाइने।
1: बैंकमा ऋण दिन मिल्ने रकम लगातार बढ़दो। लक्ष्य अनुसार विकास बजेट खर्च हुन नसक्दा विकास निर्माण सुस्त। व्यवसायीलाई साझेदारका रूपमा लिन सरकारलाई विज्ञको सुझाव।
0: क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डडेलो तीव्र बन्दै धुवा अमेरिकातर्फ फैलिँदै सतर्क रहन स्वास्थ्य अधिकारीहरूको आग्रह।
1: र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे संसदमा बोल्न भनेर उभिएका छन् अनि एकजना सहयोगी नजिकै आएर भन्दैछन्, यतापट्टिकालाई तर्साउने, उतापट्टिकालाई धम्क्याउने, त्यतापट्टिकालाई घुर्क्याउने अनि अगाडिपट्टिकालाई चाहिँ केही पनि नभन्ने चुपचाप बसिरहने। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: 7.6 शुक्ला गण्डकी एफएम 97.6
1: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङ्गोबु बसपार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
1: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गोङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461 6878, 98235 5763।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ, पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448400000।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन।
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिराउला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
8: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
8: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
7: ए त्यसो भए त म गइहाले
8: चिया त पिएर जाऊ
7: अहिले हतार छ पछि आउँदै गरौँला है
9: दीर्घायु फर्निचर सोरुम
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
9: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
10: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0965709604 मोबाइल नम्बर 9840601268
8: 9850602068
11: प्रसन्न होमवर्क देखाउ त
12: हस् टिचर
11: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
12: टिचर मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
11: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
13: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9850603384 र 9850607988
14: हाम्रो मोबाइल पसल दुलेगौडामा
15: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
14: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा Samsung, Redmi, Poco, MI, Vivo, Realme, Oppo, Bingo ब्रांड का मोबाइल भ्याट बिल को साथ फुल वारेन्टी
16: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
14: प्रोपाइटर संतोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारीपट्टी संपर्क 9850606596
17: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीड घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
18: तर महँगो होला नि
17: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
19: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
20: बाराही अल्मुनियम अब युपिभीसी को साथमा
19: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
20: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0656414411 मोबाइल 9560229338 र 9908229338
21: हप्ता एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
22: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
21: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
18: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
23: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
18: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
23: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
18: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811996902।
24: कता हिँडेको हो आइफोन हातमा लिएर?
25: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
24: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
25: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
24: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843328811।
26: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
27: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
26: हो त नि, अब चाहिँ राम्रो भयो।
28: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
26: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
27: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
24: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
0: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9855602630।
27: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
29: शुक्ला गण्डकी एफएम 97.6।
30: डिएनए का कुराहरू आए, डिएनए मिलेन भन्ने कुराहरू आए, अनुसन्धानमा चाहिँ डिएनए को महत्व के हो?
31: डिएनए को महत्व हुन्छ, अब डिएनए नै सबै कुरा हो भन्ने भन्दा बाहिर गएर कि फैसलाहरू पनि भएको छन् होइन। डिएनए ले फलाना को रगत हो, फलाना को रौँ हो, फलानाको तपाईँको यो के भन्छ सिमेन्ट हो, फलानाको पसिना हो, फलानाको जिउको फाइबर हो, लगातार धेरै कुरा त्यसले प्रमाणित गरे तापनि त्यसलाई मात्र होइन कि त्योदेखि बाहेकका अरू प्रमाणहरू पनि अदालतले हेर्ने गर्छ कि। र त्यसमा त मैले जब हाम्रो रिजालजीको समिति बन्यो त्योभन्दा पहिलादेखि नै त्यो डिएनए को माथि प्रश्न चिन्ह मैले उठाउँदै आएको थिएँ. त्यसका दुई तिनवटा कारणहरू थिए कि र जुन पछि पनि भए. एउटा कुरा के थियो मैले उठाएको त्यो बेला लिफ्ट र कन्टामिनेसनको कुरा मैले त्यो बेला मैले सुरुमा उठाएको थिएँ, त्यो धेरै पहिला उठाएको हो. तर त्यसलाई चाहिँ रुल आउट हुनुपर्छ, त्यसलाई खारेज गर्नुपर्छ भन्ने मेरो डिमान्ड थियो त्यो होइन. र त्यसले गर्दाखेरि के भनेपछि डिएनए डिएनए बाहेकका पनि अरू पक्ष प्रमाणका जुन कुराहरू छन् त्यो पनि खोज्छ क्या अदालतले. त्यही भए सबै हो मलाई चाहिँ लाग्दैन. फेरि
30: भनेपछि जति पनि अनुसन्धानहरू भएका छन् ती अनुसन्धान पनि प्रहरी अनुसन्धानमा दक्ष छन् त होइन नेपाल प्रहरी?
31: होइन दक्ष छ. अब तपाईँले लक्ष्य बजाउने मान्छेलाई अनुसन्धान गर्न खटाइदियो भने त्यसले लक्ष्य र के भन्छ टियर ग्यास बाहेक त्यो पनि बुझ्दैन उसले होइन. त्यसले गर्दा के खेरि के भनेपछि तपाईँले राइट म्यान इन राइट प्लेस भन्ने कुरा छ नि. त त्यसलाई तपाईँले राइट सही मान्छे छाने त्यहाँ पठायो भने उसले गर्न सक्ला. तर त्यो बेला तत्काल परिस्थिति के थियो भनेपछि त्यो अनुसन्धान गर्नै डराउनु थाल्छ कि मान्छेहरू. तपाईँ अनुसन्धान गर्नु पो तपाईँ जाहिर गयो, कोही त्यहाँ खटियो जाहिर गयो, त्यहाँ गयो जाहिर मात्रै जाने भयो कि तपाईँ माथि फेरि के हुन्छ अनुसन्धान पनि हुन्छ
30: होइन.
31: हो त्यही स्थापित गरिदिनु भयो कि त्यो क्रिमिनलाइज गरिदियो त्यो पुलिसको कामकारहरूलाई. त्यसले गर्दा सिक्यो भनेपछि त्यो पनि जान डराउनु थाल्यो. अब तपाईँ हो हल्ला हुन्छ, एउटा समिति गठन गरिन्छ, मान्छे जान्छन्, दुई चार दिनपछि हल्ला मेटिन्छ र फेरि के हुन्छ त्यो इस्यु चाहिँ त्यहीँको त्यही रहन्छ. अहिले भइ नै त्यही रहन्छ.
30: तर अनुसन्धान त तत्कालीन बेला पनि भयो, अहिले पनि त समिति बनाएको छ नि त एउटा होइन. सुदन गुरुङले फेरि गृहमन्त्रीले चाहिँ अब निर्मलालाई न्याय दिएरै छोड्छु भन्नुभएको छ नि त. कतिको सम्भावित देख्नुहुन्छ ठहरिनुहुन्छ तपाईँ चाहिँ?
31: आशाहरू अहिले पुरा नेगेटिभ हुने पनि अवस्था हुँदैन होइन. अहिले टिम गएको छ, योभन्दा पहिला पनि यस्ता टिम त हरेक गृहमन्त्री पालनमा भएको छन्, हरेक आइजिपी चेन्ज हुँदाखेरि भएको छन्, हरेक त्यहाँका प्रदेश प्रहरी प्रमुख चेन्ज हुँदाखेरि भएको छन्, भएका छन् टिमहरू. तर अहिले टिम गएको छ, आशा गर्ने भाइ के पनि गर्न सकिँदैन. आशा गरौँ
30: त्यसका त दोषीहरू त्यसका प्रमाणहरू अब डिएनए टेस्ट नभएका कुराहरू एकपटक टेस्ट गरिसकेको डिएनए चाहिँ त्यसको स्वाब नै अब उडिसक्यो, अब त्यसको सम्भावना छैन भन्नुभएको थियो अस्ति जीवन रिजालजीले मलाई होइन.
31: उहाँले भनेको एकदम सही हो किनकि मैले उहाँ चाहिँ फेरि त्यसको एक्सपर्ट हो, उहाँ चाहिँ त्यसको फेरि विज्ञ हो, उहाँ चाहिँ फेरि एउटा आधिकारिक व्यक्ति हो नि जीवनजी. तर एउटा अनुसन्धानकर्ताको बुझाइको हिसाबले मैले त्यसलाई रुल आउट गर्नुपर्छ भने पहिलादेखि भनेको थिएँ मैले होइन. पहिलादेखि भनेको अल्टिमेटली उहाँहरूले पनि त्यही रुल आउटै गर्नुभयो.
30: भनेपछि अब चाहिँ अबको यो अनुसन्धानको पाटो र चाहिँ त्यो घटनाक्रमले देखाएका तत्कालीन बेलाका दोषी प्रमाणहरू र आरोपी पत्ता लाग्ने वा चाहिँ आरोपी नजिक पुग्न सक्ने त्यस्तो कुनै आइडिया प्रहरीसँग हुन सक्छ?
31: होइन, एउटा हो तपाईँले राम्रो प्रश्न उठाउनु भयो कि किनकि कुनै एकजना सङ्केत व्यक्ति छ है. अब प्रमाणले नदेला तर प्रमाण भनेको तपाईँको एउटा के हुन्छ फिजिकल एभिडेन्सहरू हुन्छ होइन. अर्को के हुन्छ भनेपछि देखि जाने सुनेका कुराहरूको पनि त्यसलाई तपाईँले सही तरिकाले राख्नुभयो र सही तरिकाले प्रयोग गर्नुभयो त्यसलाई पनि अदालतले मानेका घटनाहरू पनि छन्। र कहिले कहिले के हुन्छ भनेपछि फरक मान्छे सङ्केत हो. तपाईँले एउटा केसकै इक्जाम्पल दिएपछि बुझ्न सजिलो हुन्छ कि. म आफै त्यो सिएमएम हुँदाखेरिको जस्तै तपाईँको के थापा भन्ने मैले नाम बिर्सेँ यो रणबहादुर बमको उसमा राम्रो अनुसन्धान गरेको छ र अहिले तथ्य प्रमाणहरू राखेको छ. तर समस्या के भइरहेछ भने चाहिँ मार्ने मान्छे यही हो, गोली मेन मान्छे यही हो तर प्रमाणले त्यसलाई चाहिँ घेर्न नसकेको अवस्था थियो. र अल्टिमेटली के भयो हामीहरू गएपछि पहिला भएको इन्भेस्टिगेसन त्यो मान्छेलाई जोड्ने काम मात्रै गरेको नि हामीहरूले. पहिला पनि भएको थियो यस्तो र अब यसमा त के छ तपाईँको तथ्य प्रमाणहरू कम छन् होइन. र अब के भने चाहिँ इन्भेस्टिगेसनको प्याटर्न चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ. मैले पटक पटक भन्दै आएको छु
30: कसरी चेन्ज भने के गर्ने
31: होइन यसको बाटो चेन्ज गर्नुपर्ने हुन्छ. एउटा के हुन्छ जुन मैले तपाईँलाई अघि पनि भने सुनेका कुराहरू देखेका कुराहरू परिस्थितिजन्य कुराहरू होइन त्यो फेरि सबले सक्दैन है. फेरि त्यो बहुतै कम्प्लेक्स हुन्छ. पुरानो केसहरूमा जति पुरानो हुँदै गयो तपाईँको तथ्य प्रमाणहरू त्यति हराउँदै जान्छन् कि. त्यसले गर्दा परिस्थितिजन्य प्रमाणको कुराहरू गर्छौँ हामीहरू, देखेका कुराहरू गर्छौँ हामीहरू, सुनेका कुराहरू गर्छौँ. यसलाई तपाईँले एक ठाउँमा लिएर आएर हामीले गरेका इन्भेस्टिगेसन त्यस्ता पनि छन् मैले लेखेको छु त्यो मेरो लेखहरू पनि छ त्यो कुराहरू कि. ती प्रमाणहरू फेरि अदालतले लाइ पनि ग्राही हुनु पर्यो तपाईँले राखेको कुराहरू. त्यसको लागि फेरि तपाईँ जो पाइ त्यसले सक्नुहुन्छ त्यसको लागि चाहिँ एकदमै राम्रो एक्सपर्टिज चाहिन्छ होइन. त्यसले गर्दा अनुसन्धानको प्याटर्न नै चेन्ज गर्नुपर्छ जस्तो लाग्छ मलाई.
30: अनुसन्धान फेरि जिरोबाट सुरु हुनुपर्छ त्यसो भए?
31: होइन जिरोबाटै सुरु गर्ने होइन, त्यहाँ त मिसिल छ नि त, इन्भेस्टिगेसन गर्ने टिम खटेका छन् नि त, उनले पनि केही न केही कुरा राखेका छन् नि त, विभिन्न टाइममा समिति बनेका छन् नि त. अब जस्तो तपाईँ रानीबारी कुरा गरौँ, रानीबारीमा 14 समिति बनेको छ भन्नुहोस् त, चौधवटा समितिमा केही न केही कुरा त थिए नि त, सबै कुरा त खत्तमै थिएन नि त, होइन केही न केही तथ्य थियो कि. त्यसले गर्दा मैले के भनेपछि तपाईँ खटीका जुन समितिहरू बनेका छन् तिनका प्रतिवेदन, त्यहाँ भएका मिसिल र योभन्दा पहिला खटेका अधिकारीहरूका अनुभवहरू होलान्, डायरीहरू होलान्, त्यसले गर्दा के छ भनेपछि यी कुराहरूलाई एक ठाउँमा ल्याएर राखेर तपाईँ अगाडि बढ्ने ठाउँहरू चाहिँ रहन्छ.
30: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
31: धन्यवाद.
30: उहाँ हुनुहुन्छ नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल. आज निशुद्ध नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

prize bonus pound. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक
1: पीस होम इन्टरनेट यतिखेर हाम्रो बेसमा वैदेशिक रोजगारी व्यवसाय संघका अध्यक्ष रिक बहादुर खत्री हुनुहुन्छ। खत्रीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ रिक बहादुरजी, मलाई सुन्दै हुनुहुन्छ? वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष रिक बहादुर खत्रीसँग हामी कुराकानी गर्दैछौ। यतिखेर वैदेशिक रोजगारीका धेरै समस्याहरू छन्, धेरै पीड़ाहरू छन्। वैदेशिक रोजगार पठाउने मेन पावरबाट धेरै व्यक्तिहरू ठगिएका विषयहरू पनि आउँछन्। उहाँहरूका पनि आफ्ना पीड़ाहरू होला, तर नागरिकहरूलाई चाहिँ विदेशमा पठाउने कुरा, नागरिकहरूलाई सुरक्षित रूपमा विदेशमा अवतरण गराएर राम्रो काममा लगाउने कुरा, फ्री भिसा फ्री टिकटलाई कार्यान्वयन गर्ने कुरा, यावत कुराहरूमा चाहिँ धेरै प्रश्नहरू छन्। यतिखेर हामीसँग डिकजी हुनुहुन्छ। डिक बहादुर खत्रीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार डिकबहादुरजी, सुन्दै हुनुहुन्छ हामीलाई? हामीसँग वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्षसँग हामी कुराकानी गर्ने प्रयत्न गरिरहेका छौँ र धेरै समस्याहरूलाई हामी उठान गर्ने गर्दछौ। नेपाली बहसबाट धेरै विषयहरू चाहिँ हामीलाई उठाउँछौ, किनभने जनताका समस्याहरूबाट, प्रत्यक्ष रूपमा जनतालाई पर्ने मारका विषयहरूबाट हामी त्यसबाट सोल्युसन निकाल्ने प्रयत्न गर्छौं। किनभने अहिलेको अवस्थामा जुन तरिकाले नागरिकहरूले दुःख पाउँछन्, विदेश जाँदाखेरि वैदेशिक रोजगारमा कतिपय नागरिकहरू ठगिएका विषयहरू आउँछन्, यी विषयहरूलाई चाहिँ हामी उठाउने गर्दछौँ। यी विषयहरूबाट हामी निर्मम रूपमा यस्ता विषयहरूमा प्रहार गर्ने गर्दछौ, किनभने नागरिकहरूलाई समस्यामा पार्न कसैले पनि सक्दैन, पार्नु पनि हुँदैन। जनताको पक्षमा सबैले काम गर्नुपर्छ। डिगजी हामीलाई सुन्दै हुनुहुन्छ? नमस्कार, गुड मर्निङ।
2: नमस्कार, गुड मर्निङ।
1: अब यतिखेर वैदेशिक रोजगार व्यवसाय संघको अध्यक्ष हुनुहुन्छ तपाईँ, तपाईँ आन्दोलित हुनुहुन्छ यतिखेर सरकारको विरूद्ध? दिवालजी,
2: हाम्रो आन्दोलन सरकारका विरूद्धको आन्दोलन भन्दा पनि चिठी बसाल्ने विषयको आन्दोलन हो।
1: के चिठी बसाल्न चाहनुहुन्छ यतिखेर देशमा?
2: लामो समयदेखि वैदेशिक रोजगार व्यवसायले उठाउँदै आएको एउटा महत्वपूर्ण विषय के छ भनेदेखि, वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सुरक्षा र हितलाई ध्यानमा राखेर 72 सालमा भएको फ्री भिसा फ्री टिकट र 10,000 सेवा शुल्कलाई पुनरावलोकन गर्नुपर्छ। 10,000 सेवा शुल्क वैदेशिक रोजगार व्यवसायका निम्ति पर्याप्त सेवा शुल्क होइन। धेरै अब वैदेशिक रोजगार व्यवसायका खर्च शीर्षकहरू छन्, बजार प्रवर्धनका खर्च शीर्षकहरू छन्, कार्यालय सञ्चालनका खर्च शीर्षकहरू छन्। त्यसकारणले गर्दाखेरि केही केही विकृतियुक्त ऐन संशोधन मार्फत यो वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी व्यवस्थित बनाउनका निम्ति हाम्रो माग रहिआयो विगत लामो समयदेखि, र अहिले पछिल्लो समय चाहिँ पुरानै ऐनका दफाहरूलाई टेकेर वैदेशिक रोजगारलाई नियन्त्रणमुखी नियमन गर्ने पाटोमा जुन सरकार अगाडि बढेको छ, त्यसमा हामीले के भन्यौं भने यो 48 सालदेखि धमिलिएको क्षेत्रलाई एकैचोटि संलाउने चाहिँ सम्भावना नरहला। त्यसो भएको हुनाले बरु एक महिना दुई महिना कतिलाई हुन्छ शून्य समय मानौं, त्यो शून्य समयमा हामी ऐन संशोधनका विषयमा काम गरौं, त्यसै गरेर

0: इन्डियन कन्ट्री भयौं, हामीले फ्री भिसा फ्री टिकटमा चाहिँ श्रमिकहरू पठाइरहेका छौं भनेर सरकार तथा नागरिक समाज एनजीओ आईएनजीओले भनिरहने पाटो एउटा रह्यो, र अर्को पाटो चाहिँ ग्राउण्ड रियालिटी जुन वास्तवमा के भइरहेको छ ग्राउण्डमा भन्ने विषय अर्को पाटो रह्यो। हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि इम्प्लोयर पे मोडलमा रोजगारदाताहरूको उनीहरूको इन्टरनल रिक्रुटमेन्ट पोलिसी इम्प्लिमेन्ट गर्ने कुरामा चाहिँ नेपालबाट 5% इम्प्लोयर पे मोडलमा गइरहेका छन् श्रमिकहरू, होइन कम्प्लिटली इम्प्लोयरले पे गरेर त्यो सम्पूर्ण खर्च लागत शीर्षकहरू पे गरेर लगिरहेको छ भनेदेखि 10% श्रमिकहरू चाहिँ नेपालबाट फ्री भिसा फ्री टिकटमा वैदेशिक रोजगारमा गइरहनु भएको, बाँकी
1: सबैले फ्री भिसा फ्री टिकट पाएका छैन, पैसा तिरे भन्छन् होइन जसले पनि केवल मुनिबाट तिर्ने होइन, अनि ह्यान्ड क्यास तिर्ने, यसो बन्द कोठामा तिर्ने काम त भइरहेछ नि त होइन टाइम टाइममा।
0: त्यही कुरा भन्दैछु म, यहाँले सुन्नुपर्ने विषय के हो भनेदेखि 35% मैले अघि भने 5% श्रमिकहरू पूर्ण रूपमा इम्प्लोयर पे मोडलमा जानुभएको छ हाम्रो देशबाट, 10% फ्री भिसा फ्री टिकटमा जानुभएको छ, 35% श्रमिकहरू चाहिँ यदि इम्प्लोयरले रोजगारदाताले टिकट नदिएको खण्डमा र श्रमिक आफै टिकट काटेर जान इच्छुक भएको खण्डमा उहाँहरू टिकट काटेर जानुभएको छ, बाँकी रहेको 50% यहाँनिर हाम्रो ध्यान केन्द्रित हुनुपर्ने, त्यो बाँकी रहेको 50% अघि यहाँले भनेको जस्तो अलिकति चाहिँ आर्थिक शोषणमा परेर गइरहेको विषय हामीले स्वीकारेका छौं। त्यही यो 50% मैले चौथो नम्बरको जुन 50% भने त्यो 50%लाई निस्तेज बनाउनुपर्छ, त्यसलाई चाहिँ पूर्ण रूपमा निरुत्साहित गर्नुपर्छ, पहिलो जुन इम्प्लोयर पे मोडल छ त्यसलाई प्रोत्साहित गर्नुपर्छ, र दोस्रो र तेस्रो मैले जुन प्रतिशत यहाँलाई भनेको छु त्यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो विषय, हामीले त्यही कुरा नै उठाइआएका छौँ।
1: तर आज चाहिँ सरकारसँग तपाईँका स्पष्ट मागहरू होइन, वैदेशिक रोजगारका धेरै समस्याहरू छन् किनभने तपाईँहरूको पनि समस्या छ, किनभने ठूलो लगानी लाउनु भएको छ होइन, धेरै धरौटी राख्नेदेखि लिएर धेरै होइन त्यो डिपोजिटदेखि लिएर कैयौं प्रोभिजनहरू चाहिँ सरकारले तोक्या छ, तर विदेशमा गइसकेपछि नागरिकहरूले पाउने पीड़ाहरू पनि छन् किनभने पीड़ा पाइसकेपछि सिधै तपाईँहरूसँग ठोकेर आउँछन् होइन, मेनपावर कम्पनीसँग ठोकिन आउँछन्, त्यसमा सरकारले तपाईँहरूका पनि समस्या नबुझेर कहिलेकाहीँ तपाईँहरूलाई नै के भनौँ त्यो भिक्टिम बनाइदिएको एउटा अवस्थिति पनि हुन्छ भन्दा यो कहाँनिर चाहिँ यो मिलिरहेको छैन, सरकार नागरिक र तपाईँहरू बीचको कन्ट्राडिक्सनको यो मेन जड चाहिँ के हो यो?

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। वर्षा शुरू भएसँगै सप्तकोशीमा पानीको बहाव बढ्ने क्रम जारी छ। हिजो अबेर कोशी ब्यारेजमा पानीको बहाव 1,63,230 क्युसेक पुगेको सुनसरीका प्रहरी नायब परीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ। कोशी ब्यारेजका 56 ढोका मध्ये 21 ढोका खोलिएको छ। ब्यारेजका 52 मूल ढोका र 4 नहर गरी 56 ढोका रहेका छन्। पानीको बहाव 1,50,000 क्युसेक भन्दा माथि पुगेपछि जोखिमको संकेत स्वरूप कोशी ब्यारेजमा रातो बत्ती बाल्ने, रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। सुक्खा मौसममा शान्त देखिने सप्तकोशी वर्षायाम शुरू भएसँगै उग्र रूप लिने भएकाले यस नदीमा नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान जाने गरेको छ। असार साउन र भदौ महिनामा पूर्वी पहाड़ी तथा तराई क्षेत्रमा हुने वर्षा कारण विभिन्न नदीमा पानीको सतह बढ़ने गर्छ। सप्तकोशीमा पनि बहाव बढ़ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ़ने गरेको जनाइएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन नसकेको निगमको भनाइ छ। यसअघि जस्तै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लीगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोलको भाव प्रति लिटर 194.50 रूपियाँ र डिजेल तथा मटिजेलको भाव 192.50 रूपियाँ कायम गरिएको छ। यस्तै दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोलको भाव प्रति लिटर 196 रूपियाँ र डिजेल तथा मटिजेलको भाव 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा, दिपायलमा पेट्रोलको भाव प्रति लिटर 197 रूपियाँ, डिजेल तथा मटिजेलको भाव 195 रूपियाँ नै यथा राखिएको निगमले जनाएको छ। कांग्रेसले 7 प्रदेशमा एमालेसँगको सत्ता सहकार्य छाड्ने निर्णय गरेको छ। एमालेसँगको समीकरण तोडेर कांग्रेसले नयाँ राजनैतिक विकल्प खोज्ने कसरत शुरू भएसँगै प्रदेशको सत्ता समीकरणको नयाँ कोर्स अघि बढ़ने भएको छ। केन्द्रमा कांग्रेस र एमाले नेतृत्वबीच प्रदेशको सत्ता साझेदारीलाई निरन्तरता दिने सवालमा कुरा नमिलेपछि त्यसको पराक्रम प्रदेश सरकारमा बुधबार बिहानैदेखि परेको छ। कांग्रेस नेतृत्व रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका 4 मन्त्रीलाई बर्खास्त गरेको केही बेरमै एमाले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय लियो। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका 4 मन्त्रीले मुख्यमन्त्री यमलाल कणेल समक्ष बुधबारै सामूहिक राजीनामा बुझाएका छन्। एमाले नेतृत्वमा रहेका अन्य प्रदेशबाट बिहिबारसम्म मन्त्रीहरू फिर्ता भइसक्ने कांग्रेस नेताहरूको भनाइ छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकारीबाट बाहिर निस्कन खोजिएको स्वीकार गर्नुभयो। जेएनजी विद्रोहलाई हेर्ने राजनैतिक दृष्टिकोण र प्रदेश सरकारका हकमा गरिनुपर्ने व्यवहारमा इमानदारी नपाइएपछि एमालेसँगको सत्ता सहकारी तोड्ने निष्कर्षमा कांग्रेस पुगेको उहाँको भनाइ छ। प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने दिशामा कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न उपसभापति शर्मालाई जिम्मेवारी दिएको थियो। शर्माले एमाले अध्यक्ष ओलीसँग प्रत्यक्ष र फोन सम्वाद गर्दै आइरहनु भएको थियो। सँगै हुने तर सँगै नभएको जस्तो हुँदै गर्दा श्रीमान र श्रीमती त छुट्टिन्छन् भने हामी एमालेसँगको कुसमुकुसबाट अलग हुनुपर्छ भन्ने अवस्थामा पुग्यौं, शर्माले भन्नुभयो। नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग समझदारी बनेमा र प्रदेशमा सरकारमा रहने समझदारी नभएमा प्रतिपक्षमा रहने निष्कर्षमा कांग्रेस पुगेको शर्माले बताउनुभयो। साथै प्रदेशमा कांग्रेस र एमालेबीच सत्ता साझेदारी छ। कांग्रेसले मधेस, बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशको नेतृत्व लिएको छ भने एमाले कोशी, लुम्बिनी र कर्णाली प्रदेशको नेतृत्व लिएको छ। सम्भावित समीकरणका विषयलाई लिएर कांग्रेस सभापति गगन थापा र नेकपा अध्यक्ष दाहालबीच मंगलबार भेटवार्ता भएको थियो। एमालेसँगको सत्ता साझेदारी तोड्ने निर्णयमा पुगेसँगै नयाँ सत्ता समीकरणका लागि नेकपा निर्णायक बनेको छ। थापा र दाहालबीच 1 घण्टा लामो कुराकानीमा 7 प्रदेशको सत्ता साझेदारी र नेतृत्वका विषयमा छलफल भएको थियो। थापासँग कुराकानी गरेपछि बुधबार नै नेकपा अध्यक्ष दाहाल 3 दिनका लागि श्रीलंका जानुभएको छ। उहाँ फर्केपछि मात्रै सत्ता साझेदारीको विषयमा थप कुराकानी हुने कांग्रेस नेताहरूको भनाइ छ। नेकपाका नेता नारायणकाजी श्रेष्ठले दुवै दलसँग कुराकानी भए पनि ठोस निष्कर्षमा पुगिन नसकिएको उल्लेख गर्नुभएको छ। कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकारीमा आएको फेरबदल र अन्य प्रदेशहरूमा देखिएको खटपटले गण्डकी नछुने कुरै भएन। अहिले धेरैले मलाई सोधिरहनु भएको छ अब के हुन्छ, केन्द्रबाट के निर्देशन आएको छ। अहिलेसम्म पार्टीको माथिल्लो तह केन्द्रबाट मलाई ठोस वा आधिकारिक त्यस्तो निर्देशन प्राप्त भएको छैन। केन्द्रमा के पाकिरहेको छ, उहाँले अब कदम के सोच्नु भएको थियो त्यो अझै स्पष्ट भइसकेको छैन, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भन्नुभएको छ। गण्डकी प्रदेशको कुरा गर्दा यहाँ एमाले संघको हाम्रो सहकारीको बारेमा अहिलेसम्म कुनै नयाँ संवाद भएको छैन। एमालेका साथीहरूसँग यहाँ कुनै कुरा भएको छैन। यदि केन्द्रमा शीर्ष नेताहरूबीच केही कुरा भएको भए मलाई जानकारी भएन, तर प्रदेश स्तरमा हामी पुरानै लयमा छौं। कर्णाली र सुदूरपश्चिममा विकसित राजनीतिक घटनाक्रमले केही न केही तनाव त पक्कै सिर्जना गरेको छ। यो बदलिएको परिस्थितिलाई कसरी अगाडि बढ़ाउने भन्ने विषयमा छलफल गर्न म आफै काठमाडौँ जाँदैछु, उहाँले भन्नुभयो। शुक्ला गण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 को लागि 1,14,50,00,000 रूपियाँको बजेट पारित गरेको छ। हिजो नगर परिषदमा सम्पन्न 19औं अधिवेशनबाट सो बजेट पारित भएको हो। नगरले चालू आर्थिक वर्ष 82-83 1,28,28,89,197 रूपियाँको बजेट ल्याएको थियो। आर्थिक वर्ष 81-82 1,12,39,00,000 रूपियाँको बजेट ल्याई कार्यान्वयन गरेको नगरले सोही हाराहारीमा घटाएर ल्याएको हो। अस्वाभाविक आन्तरिक आमदानीको प्रक्षेपण गरी बढ़ाइएको बजेटमा 50% भन्दा कम आन्तरिक आय भएको छ। बुधबार दिउँसोसम्म 13,50,00,000 हाराहारीमा राजस्व संकलन भएको नगरले जनाएको छ। आगामी आर्थिक वर्षमा नगरले 30,80,51,000 रूपियाँ आन्तरिक आय प्रक्षेपण गरेको छ, जबकि आर्थिक वर्ष 81-82 शुक्ला गण्डकीले 15,00,000 रूपियाँ आन्तरिक आमदानीको प्रक्षेपण गरेकोमा मुस्किलले 13,00,000 संकलन भएको थियो। साथै संघीय सरकार समानीकरण अनुदान 14,60,00,000, संघीय सरकार राजस्व बाँडफाँडबाट 12,38,00,000, संघीय सरकार सशस्त्र अनुदान 46,43,00,000, संघीय सरकार विशेष अनुदान 1,40,00,000, संघीय सरकार समपूरक अनुदान 1,35,00,000, गण्डकी प्रदेश सरकार समानीकरण अनुदान 1,93,54,00,000, प्रदेश सरकार राजस्व बाँडफाँड 1,59,76,00,000, प्रदेश सरकार समपूरक अनुदान 60,00,000, प्रदेश सरकार विशेष 40,00,000 रूपियाँ प्राप्त हुने अनुमान छ। आर्थिक वर्ष 83-84 नगरपालिकाले पूर्वाधार विकासतर्फ 10,11,00,000 रूपियाँ विनियोजन गरेको उप प्रमुख खुम्बहादुर विकर राजुले जानकारी दिनुभयो। उहाँको अनुसार नगर स्तरीय विषयगत समितिमा 21,43,98,000, आर्थिक विकासमा 1,59,47,000, सामाजिक विकासतर्फ 7,31,01,000, वन वातावरण तथा विपद व्यवस्थापनमा 1,52,50,000, सुशासन तथा मानव संसाधन विकासमा 79,00,000, 12 वडाको सिलिङ 1,25,74,500 र जनसहभागितामा 1,50,00,000 रूपियाँ विनियोजन गरिएको छ। नगरसभामा नगर प्रमुख कृष्णराज पण्डितद्वारा पेश भएका विभिन्न विधेयक पारित भएको प्रमुख प्रशासकीय अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो। नगरसभामा अधिकांश कर्मचारीले नगरसभा बहिष्कार गरेका थिए। नियमित रूपमा पाउँदै आएको स्थानीय भत्ता कटौती गरिएको भन्दै कर्मचारीले सभा बहिष्कार गरेका हुन्। पोखराको पालेखी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। गसोरोप 24-14 नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्वतको फलिवास नगरपालिका 5 खानीगाउँ निवासी 24 वर्षीय सुमन सुनायकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते उहाँलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। मोटरसाइकल चालक अर्घखाँची घर भई हाल पोखरा 2 मोहरिया टोल बस्ने 22 वर्षीय राहुल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। तनहुँ प्रहरीले सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा 5 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागू औषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनाधिकृत प्रयोग नियन्त्रणका लागि सर्च एण्ड स्वीप अपरेशन सञ्चालन गरेको थियो। उक्त अभियानका क्रममा नियन्त्रणमा लिएका 5 जना मध्ये 2 जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मनसून सक्रिय भएसँगै पृथ्वी राजमार्गको मुगलिङ पोखरा खण्ड अत्यन्तै जोखिमपूर्ण बनेको छ। राजमार्ग स्तर उन्नतिका लागि भइरहेको कटान र लगातारको वर्षा कारण तनहुँ खण्डका दर्जन स्थानमा पहिरो खस्ने र ढुङ्गा खसिरहने जोखिम बढ़ेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार मुसी खोला, घाँसीकुवा, छिर्कनी, देउराली, विमल नगर, ढाप्टा लगायतका दर्जन ठाउँमा पटक पटक पहिरो खस्ने गरेको छ। गण्डकी प्रदेशको लाइफलाइन मानिएको उत्तर दक्षिण जोड्ने काली गण्डकी करिडोर अन्तर्गतको बेनी जोमसुङ कोर्ला सड़क आयोजनामा 3 पक्की पुल निर्माणका लागि बुधबार 34,90,00,000 रूपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। भारत र चीन जोड्ने कोर्ला सड़क अन्तर्गत म्याग्दीको बेनी नगरपालिका आठ पर्वतको जलजला गाउँपालिका तीन पारी बेनी स्थित कालीगण्डकी नदीमा निर्माण हुने पुलका लागि 11,20,00,000 रूपियाँ, मुस्ताङको थासाङ गाउँपालिका दुई स्थित सुनखोलामा 13,60,00,000 रूपियाँ र थासाङ एक स्थित थापा खोलामा 10,10,00,000 रूपियाँ लागत अनुमानसहित ठेक्का आह्वान गरिएको बेनी जोनसुङ कोर्ला सड़क आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। कोर्ला सड़क आयोजना अन्तर्गत हालसम्म 15 पक्की पुल निर्माण भइरहेका छन्। उपल्लो मुस्ताङको लोगीकर दामोदर कुण्ड गाउँपालिका दुई घमीमा निर्माणधीन पुल भने अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। यसैबीच उपल्लो मुस्ताङको छुसाङ घमी सड़क आलपत्रको लागि समेत ठेक्का आह्वान गरिएको छ। पोखराको फोहोर व्यवस्थापन झन्झन जटिल बन्दै गएको छ। पोखरा 32 को खाल्डो भरिएपछि महानगरले गत फागुनदेखि नम्बर 21 को रैचोर क्षेत्रमा फोहोर फाल ल्याएको छ। अस्थायी व्यवस्थापनका लागि भनेर शुरू गरिएको भए पनि यहाँ फोहोर फाल्न थालेको 6 महिना बितिसकेको छ। स्थानीयले यसले पर्यावरण र मानव स्वास्थ्यमा असर गरेको भन्दै पटक पटक विरोध जनाइरहेका छन्। अहिले बर्खा लागेसँगै वन क्षेत्रमा फालिएको फोहोर बगेर सिधै फुस्रे खोलामा मिसिन थालेको छ। यसले दुबिल्ला लगायतका बस्तीमा प्रदूषण बढ़ाएको छ भने खानेपानीको स्रोतमा फोहोर मिसिएको स्थानीयको गुनासो छ। महानगरले आयोजन गरेको सार्वजनिक सुनवाईमा फोहोर व्यवस्थापनको स्थायी समाधान खोज्न महतगौडा र दोविला क्षेत्रका नागरिकले आग्रह गरेका छन्। विगत केही समयदेखि फोहोरको लेदो बगेर सिधै फुस्रे खोला मिसिँदा पानी अत्याधिक प्रदूषित भएको स्थानीय किशोर भण्डारीको भनाई छ। फोहोरलाई मोहरमा परिणत गरी उद्यमशीलता विकास गर्ने उद्देश्यले पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङमा आधारित हरित रोजगारी सृजना कार्यक्रम सञ्चालन गरिएको छ। पोखरा महानगरपालिका संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपी कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका तथा इम्प्याक्ट हब काठमाडौँको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सो परियोजना अन्तर्गत पुनर्प्रयोग र अपसाइक्लिङ बिजनेस इक्वेसन कार्यक्रमको डेमा सहभागीले आफ्ना व्यावसायिक योजना प्रस्तुत गरेका थिए। पहिलो समूहका 19 जना र अपाङ्गता भएका 4 जना उद्यमीको विशेष समूह छनौट भएको छ। कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले परियोजनाले पोखरामा हाल र फेर्ने परम्परागत अर्थतन्त्रको साटो सक्रिय अर्थतन्त्रको अवधारणालाई प्रवर्धन गर्दै पुनर्चक्रण र पुनर्प्रयोगमा आधारित उद्यम विकासमा जोड़ दिएको बताउनुभयो। तनहुँको देवघर गाउँपालिका 5 स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले वनको आमदानीलाई समुदायको जीवनस्तर उकास्ने अभियानमा परिचालन गरेका छन्। वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै समूहले फरक क्षमता भएका असहाय तथा आर्थिक रूपमा कमजोर उपभोक्ताको आय आर्जन र जीविकोपार्जनमा सहयोग गर्दै आएको हो। यस अभियान अन्तर्गत 30 जना सदस्यलाई राहत तथा जीविकोपार्जन सहयोग प्रदान गरिएको छ। फरक क्षमता भएका तथा असहाय 19 जना सदस्यलाई नगद राहत उपलब्ध गराइएको छ भने 11 जना लाभग्राहीलाई प्रति व्यक्ति 15,000 रूपियाँ उपलब्ध गराइएको जनाइएको छ। तनहुँको शुक्लागण्डी 4 दोलीगाउँमा रहेको पञ्चमती माविको प्रधानाध्यापकमा विमल जोजीज्यू नियुक्त हुनुभएको छ। हिजो बसेको व्यवस्थापन समिति बैठकले उहाँलाई प्रधानाध्यापकमा नियुक्त गरेको अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो। प्रधानाध्यापक एकनारायण भण्डारीले राजीनामा दिएपछि प्रधानाध्यापक पद रिक्त थियो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्धको सैनिक कार्यवाही थप तीव्र बनाउने चेतावनी दिनुभएको छ। राष्ट्रपति ट्रम्पले बुधबार व्हाइट हाउसको सिचुएसन एसन रूममा राष्ट्रिय सुरक्षा अधिकारी संघको बैठकमा यस्तो चेतावनी दिनुभएको हो। बैठकमा उपराष्ट्रपति जेडी भान्स, विदेश मन्त्री मार्को रुबियो, रक्षा मन्त्री पीट हेक्सेट, संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन, सीआईएका निर्देशक जोन रैटक्लिफ तथा व्हाइट हाउसका विशेष दूत स्टीभ विटकफ लगायत उच्च अधिकारी सहभागिता रहेको बताएको छ। बैठक अघि फर्स्ट न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका आगामी 3 दिनभित्र इरानमाथि अझ शक्तिशाली आक्रमण गर्ने बताउनुभयो। क्यानाडाको ओन्टारियो प्रान्तमा फैलिएको डडेलो तीव्र बन्दै गएको छ। आगलागीबाट निस्केको बाघको धुवा अमेरिकातर्फ फैलन थालेपछि दुवै देशमा स्वास्थ्य र जीवनमा असर पर्ने चिन्ता बढ़ेको बीबीसीले जनाएको छ। सामाजिक सञ्जालमा एउटा रेलका कर्मचारी आगोबाट बचाउन गुहार मागेको भिडियो सार्वजनिक भएको छ। त्यहाँको राष्ट्रिय रेल सेवाले घटनामा रेलका सबै कर्मचारीलाई सुरक्षित रूपमा उद्धार गरिएको, रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। ओन्टारियोमा मात्र 100 भन्दा बढ़ी डडेलो सक्रिय छ। क्यानाडाभर 638 वटा ठाउँमा आगलागी भएको छ। डडेलोका कारण उत्तर पश्चिमी क्षेत्रका धेरै समुदाय जोखिममा परेका छन्। डडेलोबाट निस्केको बाक्लो धुवाले क्यानाडाको सबभन्दा ठूलो शहर टोरन्टोलाई ढाकेको छ। विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम छेरमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा 1 पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफ निकै तनावपूर्ण रह्यो। दुवै टोलीले कड़ा ट्याकल र आक्रमक खेल्दा रेफरीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरियो। 55 मिनटमा मोर्गन रोजासको आकर्षक क्रसमा एन्थोनी गोडनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रतर्फ लागेको जनाएको छ। त्यसपछि इंग्ल्याण्डले रक्षात्मक रणनीति अप्नाउँदै अग्रता जगाउन प्रयास गर्यो, तर अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 85 मिनटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याएको जनाएको छ। बराबरीपछि अर्जेन्टिना झन आक्रमक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेसीकै पासमा लाउटारो मार्टिनेजले हेर मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जीत सुनिश्चित गर्नुभयो। अन्तिम समयसम्म दबाव फेक्न नसकेको इंग्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमी फाइनलबाट बाहिरिएको छ भने अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 बिहान 12:00 स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानको लागि साउन 3 बिहान 2:45 फ्रान्ससँग खेल्नेछ। गण्डकी प्रदेश खेलकुद परिषदले गण्डकी प्रदेश खेलकुद पदकबाट 7 व्यक्तित्व र 4 खेल संघलाई सम्मान गरेको छ। खेल क्षेत्रको विकास प्रवर्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्न योगदान पुर्याउने खेलाड़ी, प्रशिक्षक, खेल पत्रकार र खेल संघलाई सम्मान गरिएको हो। पदकबाट सम्मानित हुनेमा राष्ट्रिय महिला भलिबल टोलीकी अरूणा साई, क्रिकेट खेलाड़ी रिजन प्रजु, आर्चरीका योगेन्द्र शेर्चन र असीम शेर्चन, आईटीएफ टेक्वान्दोकी सुस्मिता थापा मगर, खेल पत्रकार केशव पाठक तथा नेपाल भूतपूर्व खेलाड़ी मंच रहेका छन्। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले 8 अन्तर्गत 7 व्यक्तित्व र 4 खेल संघलाई सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो। अवस्थ हामीलाई 3 सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो 3 लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9846080 29 दमौली शाखाको लागि सम्पर्क 9806713425।
9: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
9: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
13: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
13: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630।
12: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हार्दिक समवेदना गण्डकी प्रदेश तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 फुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिर शान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने सागर जानु हुने सम्पूर्णमा यही मिति 2083 चार महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तन हो।
16: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
17: ल यतिका लागि पनि किन पोखरा जानु। बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
16: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रस्तु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
13: मोबाइल 9856005577।
14: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
14: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
15: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
15: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
14: थप जानकारीको लागि 0635714479 मोबाइल 9560062065 9468064145।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
20: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्ब।
19: मोबाइल 98560043952 र 98066।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिखली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
11: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
9: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878 78, 9461 656 58।
16: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
17: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
16: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
17: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
16: फोन नम्बर 0614510000
17: 0614510002 मोबाइल नम्बर 9856084466
16: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
18: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
19: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
20: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
18: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
21: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
22: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
23: सम्पर्क 0654142121 मोबाइल 9856035921।
22: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
24: हजुर दान गरौ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
26: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
25: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
27: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
28: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
27: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
28: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
27: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
28: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
27: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
28: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
27: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856083385।

0: शुक्लागंडकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्लागंडकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
5: नमस्कार, कार्यक्रम सुखद बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 32 गते बिहिबार, ईस्वी सम्मत 2026 जुलाई 16 तारीख, सक सम्मत 1948, नेपाल सम्मत 1146। सूर्योदय बिहान 5:19 हुने, सूर्यास्त साँझ 7:02 हुनेछ। आज असार शुक्ल पक्षको द्वितीय तिथि। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रस्तावने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 अविनाश भक्ति गीत संगीतहरू, 5:25 5:50 शुक्लागण्डकी समाचार, 6:36 कार्यक्रम, 6:37 नेपाली महत, 7:00 7:20 शुक्लागण्डकी समाचार, 7:30 राष्ट्रिय गीत संगीतहरू, 7:45 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:00 to 9:00 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00 to 9:15 नेपाल खबर, 9:15 to 10:00 ग्राम विषयको भाका, 10:00 to 10:15 शुक्लागण्डकी समाचार, 10:15 to 12:00 हेलो शुक्लागण्डकी, 12:00 to 12:15 नेपाल खबर, 12:15 to 1:00 बैशाख भक्ति संगीतहरू, 1:00 to 1:00 लोकगीत संगीत, 2:00 to 3:00 संगीतहरू, 3:00 to 3:15 नेपाल खबर, 3:00 to 4:00 फिल्मी संगीतहरू, 4:00 to 5:00 माध्यमिक गीत संगीतहरू, 5:00 to 5:15 शुक्लागण्डकी समाचार, 5:15 to 6:00 विनोदी संगीतहरू। पाँच बजेदेखि 5:15 शुक्ला गण्डकी समाचार, 5:15 to 6:00 लोक चौतारी, 6:00 to 7:00 नेपाल दर्पण, 6:30 to 7:00 विभिन्न भाषा भाषा गीत संगीतहरू, 7:00 to 7:30 शुक्ला गण्डकी समाचार, 7:30 to 8:00 विभिन्न गीत संगीतहरू, 8:00 to 8:30 कुमल भाषण कार्यक्रम, 8:45 to 9:00 विभिन्न नेपाली सेवाको साझा पख, 9:00 to 10:00 गीत संगीतहरू, 10:00 to 11:00 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आज त हाम्रो सम्पूर्ण कार्यक्रमहरू पूरा हुने गर्दछन् र भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारणे गर्दछन्। यथै आज दिनभरि प्रस्ताउने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात हुने पालो रहेको छ। तपाईँको राशिफलको राशिफल स्वागत रमेश राशिबाट। मेष राशिमा नमास्कार, चुचे चोलाली लुली लुवा फाइदा मात्रै हेर्दा आलोचित भइनेछ भने पुरानो सम्झौताहरू नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थिति अनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्तन सक्छ। अनावश्यक साइनो दास्यहरूसँग सावधान रहनुहोला। विश्वमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। वृष राशि नमाक्षर युयु बाबी भुबी भू विभिन्न अवसर प्राप्त हुने समय छ। सहयोगहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम भन्ने र नयाँ कामहरू प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्दीहरूलाई सजिलो हराउन सकिनेछ। गरिएका कर्मको उच्च प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित भइनेछ। चुनौती बन्साएर पनि नयाँ कामहरूमा चौकसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। मिथुन राशि नमाक्षर काकीको गङ्गा छर्केको वा आत्मविश्वासको कमीले काममा पनि पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्नो सूचना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनु पर्ला। आजको मेहनतले भविष्यमा फाइदा दिलाउनेछ। कर्कट राशि नमाक्षर हिहु हिहु डाडी डु डेडो आफन्तहरूको सानिध्य र अभिभावकहरूको स्नेह प्राप्त हुने स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पर्यटन गरेको कामहरू सम्पादन हुनेछन् भने अर्जनको लगभग बौद्ध क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामहरू गर्ने अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारिक फाइदा हुनेछन् भने तत्काल धेरै गर्न नसके पनि पछिका लागि जगसाउने समय छ। सिंह राशि मामी मुमे मोटा टिटुटे छिमेकमा असमझदारी बढ्ने देखिएकाले उसेरका साथ काम दिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नु पर्ला। अधिक खर्च हुने र व्यवहार चलाउन पनि कम कर्जा मार्फत धन लिनु पर्ने हुन सक्छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नु पर्ला। आवश्यकता आवश्यकता वस्तु जुटाउन पनि समय लाग्नेछ। आफ्नो मेहनतको प्रतिफल अरू जर्ने चेष्टा गर्नेछन् कन्या राशि। कन्या राशिमा मार्ग सहित पपेकोसँग र ठपेको मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दारिविज्ञ काम सम्पादन गर्दै मनोज्ञ धन आर्जन गर्न सकिनेछ। प्रतिशतमा लिगाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ भने विभिन्न भौतिक साधनहरू समय जुट्नेछन्। नदीको काम प्रारम्भ गर्ने समय सामदानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर समेत दिलाउन सक्छ। तुलराशि रिजुरेहरू ताती तुते मेहनतीहरूले नामदाम इनाम दिलाउने प्रयत्न गर्दा सजिलै लक्ष्य पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको समय विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा विश्व व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू भौतिक साधनहरू संग्रह हुनेछन् भने तालिबिक कामको लेतिरेको मन जित्न सकिनेछ। भविष्यका लागि रुचिका विषयहरू लगानी बढाउन सकिनेछ। वृश्चिक राशि वृश्चिक राशि स्वास्थ्य कमजोर रहनाले सोचेको लाभ उठाउन तत्काल नपाइएला सहयोगीहरूको तत्परता देखाउने पछ्याउनेछन् भने आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि र खर्च अनुपर्दा जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन समयमा कामहरू बिर्नेछन् भने गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ। पर्यटकहरूलाई सम्भावना खोजी गर्ने समय छ। धनुराशि धनराशिमा भविष्यको दफा डबे व्यवसायका लागि आरबीआईमा अलि सजग रहनुहोला। विश्वता बढ्नेछ भने शरीरमा समस्याहरूले पनि कमजोरी अनुभूति हुनेछ। गुप्त सूचना भइरहने काम दौरान पर्न सक्छ। सामान्य काममा धेरै धन र परिश्रम गर्नु पर्ला। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् भनिसकेको काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। अब जबरजस्ती प्रयत्न गर्दा व्यर्थमा दुःख पाइनेछ। मकर राशि मकर राशिमा माग्छ भूजेखिखेको लागि छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वहरूमा निखारता छाउनेछ भने विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सानिध्यले दिन रमाइलो रहनेछ। अध्ययन र लेखन तथा मनोरञ्जनको समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसेर छ भने शुभ चिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधनहरू जुट्नाले आमदानी बढाउने कामहरू गर्न सकिनेछ। कुम्भ राशि कुम्भ राशिमा माग्छ रोगीका कामहरू भन्नाले उत्साह

होला अन्त्यमा समय दिन नसक्दा पछि परेर लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ, अरूका विषयमा चासो लिँदा झमेला ब्याउनु पर्ला। राशिफलमा जस्तो भन्दा पनि भाग्य भन्न कर्म विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि पालो रहेको छ। जन्मदिनको शुभकामना।

0: आज मिति 2023 साल असार महिनाको 32 गते परेको छ। तपाईँ दस जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक उत्तरोत्तर प्रगतिको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछु। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनाउने शुभकामना व्यक्त
1: गर्दछु।
0: दाजुभाइ साथीसँगै आफ्नो तपाईँ कसैको जन्मदिन परेको छ हामी यस कार्यक्रम मार्फत प्रसन्न गर्न चाहनुहुन्छ भने तपाईँलाई जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका शुभकामना भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ। आजको लागि भनेको समय सकिएको छ।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
6: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840-81-457 र 9816-26-32। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन।

0: देख्ने जति सबैले यही भनिरहेछन्।
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
1: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
1: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
1: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
2: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
3: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
2: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
3: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक, गंगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235552763।

0: होइन यसो आमा कहाँबाट छोनेको
1: कति हाँस्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आउनु मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाहिँ छ पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
2: प्रसन्न होमवर्क देखाउ त
5: हस् टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560607988
7: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथ

0: है छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
0: प्रोप्राइटर रोशनी श्रेष्ठ।
1: मोबाइल नम्बर 9827109466 र 9840694543।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856602676।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
6: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144111, मोबाइल 9562928938 र 9908822938।
8: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: पुन मोबाइल
10: होइन, कति पुन मोबाइल भन्दै कराएको?
9: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
10: कहाँ छ पुन मोबाइल?
9: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
10: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
10: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
11: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
12: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
12: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
13: धुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार धुलेगौडा, तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा
11: दैनिक उपभोग्य सम्पूर्ण मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
15: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285487।
16: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
17: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
18: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
19: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
20: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
21: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
22: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
21: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
23: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
24: पंडित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
25: ओमकार,
24: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
25: ओमकार,
24: अनि घरमा पूजा सामग्री पनि छैन भने
25: ओमकार,
24: या पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
25: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
24: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
12: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
27: गर्दाखेरि केही मात्रामा त्यो भएको छ, तर पनि के भन्दाखेरि यो रेमिटेन्स र आयातमा आधारित अर्थतन्त्र चाहिँ दिगो हुन सक्दैन। मुलुकभित्र चाहिँ जुन किसिमको उद्योग व्यवसायहरू छ त्यो चाहिँ फस्टाउने किसिमको, यसलाई चाहिँ आयातलाई प्रस्थापन गर्ने किसिमको, मुलुक चाहिँ एउटा आत्मनिर्भरतातिर जाने किसिमको नीति त देखिन्छ, तर त्यो अनुसार त्यसलाई चाहिँ तपाईँको अगाडि बढाउनको निम्ति विभिन्न इन्सेन्टिभ मेकानिजमहरू र सरकारले त्यो अनुकूलको नीतिहरू निर्माण गरेर कार्यान्वयन जानुपर्ने अवस्था छ। हेरौँ सरकार कसरी जान्छ।
28: यहाँले भन्नुभयो आधार तय गर्नु पर्यो, राजस्व संकलनको लक्ष्य मात्रै राखेर भएन, अलिकति महत्वाकांक्षा पनि बढी देखिएको, राजस्व जसरी पनि राजस्व उठाइहालिन्छ, राजस्वको आधारमा बजेट खर्च पनि भइ नै हाल्छ भन्ने खालको।
27: यो एउटा के छ भन्दाखेरि तपाईँले एउटा त के भने हाम्रो जुन चाहिँ चालु खर्च चाहिँ घटाउन नसक्ने बाध्यताहरू छन्, अब हाम्रो चालू खर्च जस्तो भनौँ न सरकारले नगरी नहुने खर्च नै 14-15 खर्बको पुगिसक्यो। सामाजिक सुरक्षासँग सम्बन्धित, तलब भत्तासँग सम्बन्धित होइन, यी सारा कुराहरूले गर्दाखेरि र त्यसपछि सामा ब्याज तिर्ने कुराहरू भन्नुहोस् न, सजिलोसँग कुरा गर्दाखेरि तपाईँको पाँच छ खर्ब चाहिँ तपाईँ तलब भत्तामा जाने, त्यसपछि 4 खर्ब जति तपाईँको चाहिँ सामा ब्याज तिर्नेमा जाने, त्यसपछि 3-4 चाहिँ तपाईँ 3 जति तपाईँको सामाजिक सुरक्षा जाने भने 5-4, 9-3, 12 तिर गइगो। अब विकास गर्नको लागि 2-3 खर्ब चाहियो, 16 खर्ब भन्दा कमको त बनाउनु पनि भएन बजेट। अब त्यही गर्नलाई पनि त आउने कहाँबाट हो त भन्दाखेरि आउने त लिमिटेड छ। तपाईँको पक्का आउने भनेको आन्तरिक ऋण लिन चाहिँ सरकारले चाहँदाखेरि आन्तरिक ऋण ल्याएछ, अब वैदेशिक ऋण चाहिँ त्यो अनुसारको आउँदैन, वैदेशिक अनुदान अझ कम भएर गइरहेको छ, ट्याक्सको हालत यो छ, त्यसले गर्दाखेरि दबाव चाहिँ छ। अब सरकारले किन चाहिँ तपाईँको ठूलो बजेट बनाउँछ मैले बुझेको छैन। जस्तो सरकारले यसपालि पनि 21 खर्ब होइन 24 अर्ब 34 करोडको बजेट बनायो भने मन लाग्छ 1580 अर्ब चाहिँ तपाईँको चाहिँ राजस्व उठाउनुपर्छ। अब यो उठाउन सक्छ सक्दैन, यो शङ्का घेरामा छ, उठाउन सकोस् त्यो शुभकामना छ तर शङ्का घेरामा छ। त्यसले गर्दाखेरि खर्च कटौतीलाई अलिकति तपाईँको निर्मम हिसाबबाट गर्नुपर्ने केही मात्रामा प्रयास गरे पनि तर के देखिन्छ भने यसपालिको चालू खर्च पनि त्यो अनुसार घटेन के, विभिन्न निकायलाई गाभ्ने कुरा होइन, विभिन्न उसलाई चाहिँ खारिज गर्ने कुरा, निकायहरूलाई खारिज गर्ने कुरा, यो कुराहरू भन्दा भन्दै पनि तपाईँको चालू खर्च त कम भएको छैन, अनुदान कम भएको छैन, त्यसै किसिमको चाहिँ तपाईँको सब्सिडीहरू केही कम भएको छैन। त्यसले गर्दाखेरि सरकारले अलिकति ट्रान्सप्यारेन्टली अलि चाहिँ तपाईँको यो चालू खर्च नघटाइकन यो राम्रो गर्न सकिने अवस्था छैन।
28: संरचनागत सुधार केही आवश्यक छ कि, जस्तो कर्मचारी चाहिँ आवश्यकता भन्दा बढी महसुस भएको अथवा चाहिँ अस्तव्यस्त तरिकाले कर्मचारीले एकातिर चाहिँ तलब कम भयो भन्ने नेपालमा, अर्कोतर्फ चालू खर्च बढ्या बढै हुने, यो चाहिँ समस्या कहाँनिर छ?
27: अनि यो समस्या त के हो भने अहिले हामीले जुन किसिमको एआईदेखि सम्पूर्ण तपाईँको आधुनिक प्रविधिहरू छ, अब हामी चाहिँ पेपरलेस सोसाइटीमा गइसक्यौँ होइन, सबै कुरा अनलाइनबाट हुने अवस्था भइसकेपछि र हिजो चाहिँ 100 जनाले गर्ने काम आज 5 जनाले गर्न सक्छ, त्यो किसिमको प्रविधिको प्रयोग गरेर त्यो किसिमको प्रोडक्टिभिटी उत्पादकत्वमा हामी जाने हो भने कर्मचारीको संख्या जसरी लोकसेवा आयोगले विज्ञापन गरे गरे सुन्छु, अरूले पनि विज्ञापन गरे गरे सुन्छु, म अचम्म लाग्छ मलाई, किन भन्दा भएका मानिसहरूको क्रमशः उनीहरू तपाईँ भन्नु केही सुविधा दिएर बाहिर जान्छन् भने पनि ठिक छ, जबरजस्ती निकाल्नु त त्यति उचित होइन किनभने त्यो स्थायी जागिरमा गएका मान्छे जबरजस्ती, तर जब त्यहाँ खाली हुन्छ खालीमा चाहिँ पदपूर्ति गर्नुपर्छ भने जस्तो मलाई लाग्दैन, र त्यो किसिमबाट सानो यसलाई चाहिँ लिन चाहिँ तपाईँको स्टाफ सानो स्टाफ तर त्यसलाई चाहिँ सुविधाहरू तलबहरू राम्रो सुविधा दिनुपर्छ। अहिले कर्मचारीको तलबले खानु पाउँदैन किनभने 50,000 भन्दा कमले चाहिँ तपाईँको 3-4 जना बच्चा भएकोले त्यो सामान्य जीवन पनि अपनाउनु छ, एउटा राम्रो स्कुलको सामान्य राम्रो पनि होइन, एउटा मध्यम स्तरीय निम्न मध्यम स्तरीय स्कुलको फी चाहिँ 20-25 हजार छ, त्यो 20-25 हजारतिर एउटा बच्चा पढाउन नसक्ने तलब चाहिँ दिएर हुँदैन, त्यसमा यसलाई सानो गर्नुपर्छ, तलब सुविधा राम्रो गर्नुपर्छ, काम लिनपर्छ र प्रविधिको चाहिँ प्रयोग गर्नुपर्छ, त्यो ट्रेन्डतिर त्यो दिशातिर सरकार मुभ गर्नुपर्छ र सानो तर चाहिने किसिमको सुविधा दिएर चाहिँ चलाउनुपर्छ भन्ने मन लाग्छ।
28: चालू खर्चको कुरा गर्यौं, यो विकास बजेट अथवा पुँजीगत खर्च कम हुँदाखेरि यसले चाहिँ रोजगारी उत्पादन र आर्थिक वृद्धिमा कस्तो खालको असर पार्छ, यसलाई चाहिँ विगतमा के छ त्यस्तो अनुभव यहाँ छ?
27: अब यो वास्तवमा यो चाहिँ जब जब पुँजीगत खर्च हुँदैन, पुँजीगत खर्च नभइसकेपछि सबभन्दा पहिलो त के भन्नु रोजगारीलाई यसले असर पार्छ, रोजगारीलाई असर पार्ने भइसकेपछि अब तिनीहरूले चाहिँ जुन किसिमको पर्चेजिङ पावर थियो नि, कामदारहरूको जुन किसिमको क्रय शक्ति थियो, अब तिनको क्रय शक्ति कम हुन्छ, कम भइसकेपछि बजार चाहिँ चलायमान हुन सक्दैन, एक यसले बजारलाई पनि असर पार्यो, यसलाई पनि असर पार्यो, जब बिजनेसलाई यसले असर पार्छ त्यो असर पारिसकेपछि तपाईँको त्यसले करलाई पनि असर पार्छ, उत्पादनलाई पनि असर पार्छ, आपूर्तिलाई पनि असर पार्छ, त्यो किसिमको अवस्था आउँछ। र त्यो के हो भन्दाखेरि तपाईँको जब जब सरकारले पुँजीगत खर्च गर्छ त्यसपछि जनताको हातमा त्यो पैसा आउँछ, बजारमा त्यो पैसा आउँछ, त्यो पैसाले अरू चाहिँ तपाईँको रिइन्भेस्टमेन्ट हुन्छ नि, अर्को इन्भेस्टमेन्ट जाला अथवा अर्को कन्जम्सनमा जाला केमा जाला, त्यसले एउटा चलायमान गर्ने हुन्छ, त्यो चलायमान हुन सकेन र सरकारले गर्ने पुँजीगत खर्च केमा गर्छ त इन जेनरल्ली तपाईँको पूर्वाधार निर्माणमा त्यसले खर्च गर्छ। त्यो पूर्वाधार निर्माण भइसकेपछि राम्रो पूर्वाधार भएपछि त्यसले चाहिँ प्राइभेट सेक्टरको बिजनेसलाई त्यसले मदद गर्छ, त्यो बिजनेसबाट प्रोडक्टिभिटी बढ्छ। जस्तो राम्रो रोड भयो भने एकदम राम्रो रोडमा चाहिँ प्राइभेट सेक्टरको चाहिँ जुन यातायात लागत कम हुन्छ होइन, त्यो किसिमको एउटा पूर्वाधारमा भएको खर्च चाहिँ गुणात्मक भएन, राम्रो पूर्वाधार बनाउन सकेन, त्यो चाहिँ वर्षौं लाग्यो भने त्यसले प्राइभेट सेक्टरको ग्रोथलाई पनि असर पार्छ।
28: आमदानी र खर्चको अन्तर चाहिँ नेपालको सन्दर्भमा कस्तो छ, त्यो ठ्याक्कै एक आपसमा सामञ्जस्यतापूर्ण छ कि छैन, अथवा चाहिँ सरकारले यसमा सुधार गर्नुपर्ने विषय के छ?
27: आमदानी र खर्च त हामी चाहिँ लामो समयदेखि बजेट डेफिसिटमा चलाएको छौँ, घाटा बजेटमा हामी काम गरिरहेका छौँ। र घाटा भनेको भने हाम्रो जुन किसिमको राजस्व हुन्छ, राजस्वले लगभग चाहिँ हाम्रो केही मात्रा मात्रै बचत होला, यो चाहिँ चालू खर्चलाई मात्रै पुग्छ, चालू खर्चलाई मात्रै पुग्छ, त्यसपछि विकास खर्चको कुरा तपाईँको ऋण तिर्ने कुरा ल्याउनुहुन्छ। अब ऋण तिर्नको निम्ति सामाव्याज, ऋणको सामाव्याज तिर्न हामीले ऋण लिन परिरहेको छ। हिसाब गर्यो भने झन्डै चाहिँ हामी चार साढे तीन चार चाहिँ तपाईँको चार चार पाँच ऋण लिन्छौँ अनि त्यही बराबरको चाहिँ फेरि सामाव्याज तिरे हुन्छौँ के, यस्तो एउटा ट्र्यापमा हामी परिसकेका छौँ। त्यसले गर्दाखेरि यो चाहिँ घाटा बजेटमा छ, तर यो चाहिँ तत्काल गर्छु भनेर सम्भव छैन। जबसम्म इकोनोमीलाई विस्तार गर्न सकिँदैन, विस्तार भनेको के भने भइराखेको इकोनोमीलाई विस्तार गर्नु पऱ्यो। अर्को चाहिँ हाम्रो अनौपचारिक अर्थतन्त्र करिब करिब चाहिँ तपाईँको झन्डै 45-50% चाहिँ अनौपचारिक अर्थतन्त्र छ, त्यसलाई औपचारिकरण गर्यो भने त्यो चाहिँ यदि औपचारिकता बनाइयो भने त्यसबाट चाहिँ के हुन्छ भने सर्टेन चाहिँ कर आउन थाल्छ, त्यसलाई सुविधा पनि दिनु पर्ला तर के भने करहरू आउन थाल्छ र एउटा जीडीपीको साइज पनि अलिकति बढ्दै जान्छ, सरकारको क्षमता पनि बढ्दै जान्छ।
28: अब कतिपय अर्थतन्त्रको जानकार नराख्ने मान्छेहरूलाई यो अनौपचारिक अर्थतन्त्रको बारेमा जानकारी नहुन सक्छ, त्यस्तो के कुन कुन क्षेत्र हुन सक्छ र त्यसमा सरकारले के गर्न सक्छ त्यसलाई चाहिँ आफ्नो मातहत ल्याउन?
27: आफ्नो मातहत ल्याउनको लागि चाहिँ सरकारले के गर्ने हो भन्दाखेरि तपाईँको यो चाहिँ करिब करिब चाहिँ सरकारले त्यो दर्ताहरूलाई सहज गरिदिनु पर्यो, अर्को जानकारी दिनु पर्यो र सरकारले चाहिँ दर्तामा गयो भने सरकारले उनीहरूलाई के कस्तो सुविधाहरू दिन सक्छ होइन, कतिपय त सुविधा पनि दिन्छ सरकारले, के कस्तो सुविधाहरू दिन सक्छ र उनीहरूलाई के फाइदा हुन सक्छ र त्योबाट चाहिँ त्यहाँ काम गर्नेहरूको निम्ति चाहिँ के किसिमका सामाजिक सुरक्षासँग सम्बन्धित फाइदाहरू प्राप्त गर्न सक्छ र अन्तत त्यो चाहिँ एउटा मुलुकको लागि के बेनिफिट हुन सक्छ, यो कुराहरू चाहिँ सरकारले बुझाउनु पनि पर्यो, चेतना जागृत पनि गर्नु पर्यो र अभियान पनि चलाउनु पर्यो। खास गरेर चाहिँ के हो भने अब यो धेरै जसो त के छ भने दर्ता नगरिकन चलाउने, दर्ता भए पनि कम्पनी दर्ता भए पनि भ्याटमा दर्ता नहुने होइन, त्यो त्यो त्यो किसिमबाट चलिरहेको छ र यो अनौपचारिक अर्थमा धेरै जसो महिलाहरू काम गरेका छन् र त्यो महिलाहरूले काम गरिराखेको हुनाले र यो सबै साना मानिसहरूले काम गरेको हुनाले यसलाई चाहिँ सरकारले यसलाई मतलब हानि पुर्याउने काम गर्नु हुँदैन, यसलाई क्रमशः भित्र्याएर एउटा औपचारिकरणमा ल्याउनुपर्छ र सरकार त्यो दिशामा जानुपर्छ। सरकारलाई समस्या थाहा छ र अब भित्र ल्याउने कुरामा चाहिँ जोड गर्नुपर्छ भन्ने लाग्छ।
28: सरकारले वर्षेनी चाहिँ वैदेशिक लगानी प्रतिबद्धता यति उति भनेर हामी सुन्छौं, तर त्यो भनेअनुसार चाहिँ नेपालमा त्यो आउँदैन भन्ने एउटा अर्को समस्या छ अर्थतन्त्रको, यसमा चाहिँ के खासमा के हो समस्या, किन त्यो भने बमोजिम चाहिँ लगानी आउँदैन भित्रिँदैन देशभित्र?
27: अब लगानीकै कुरा गर्ने भने जुन किसिमको कमिटमेन्ट र यहाँ आएर हेर्ने भने एउटा सर्वे गरेको थियो नेपाल राष्ट्र ब्याङ्कले, करिब चाहिँ 33-34% मात्रै कमिटमेन्टको 33-34% मात्रै नेपालमा आएको छ भन्ने छ, यो कुरा सत्य हो। किनभने 2011 सालदेखि हामीले इन्भेस्टमेन्ट बोर्ड चाहिँ नेपालमा स्थापना भएर काम गर्न थाले, आज 2026 भयो, यो बेलासम्म तपाईँको इन्भेस्टमेन्ट बोर्डको ठूलो इन्भेस्ट कमिटमेन्ट भए सारा भए अहिलेसम्म कम्प्लिट भयो प्रोजेक्ट कुन भन्दाखेरि जम्मा दुईवटा प्रोजेक्ट कम्प्लिट भयो, वंशी सिमेन्ट र एउटा वासन कि भन्ने सिमेन्ट दुईवटा आएको छ, जम्मा दुईवटा आएको छ, अरू विभिन्न चरणमा होलान् तर आउटपुट देखिएन होइन। र इन्भेस्टमेन्ट भनेको सबै क्षेत्रमा चाहिँ हुनुपर्ने हो, खालि इनर्जी सेक्टरमा उसले इन्भेस्टमेन्ट ल्याए भनेर कमिटमेन्ट पनि केमा आएको छ त भन्दाखेरि 80% इनर्जी सेक्टरमा छ र उद्योग विभागले पनि यति आयो उति आयो भनेर भन्छ लगानी, तर त्यहाँ साँच्चै लगानी कति आयो भन्ने छैन, उसले चाहिँ एउटा प्रपोजल पेश गर्यो म यति लगानी ल्याउँछु भनेर भन्छ, त्यसले त्यो एप्रुभ भएपछि यति लगानी आयो भनेर भन्ने कुरा आयो के, साँच्चै कति आयो त भन्दाखेरि साँच्चै आयो भन्दा चाहिँ गएको वर्ष 5-6 अरब आँथ्यो है। अब हाम्रो हेर्ने हो भने 17-18 अर्ब वार्षिक आएको देखिन्छ राष्ट्र ब्याङ्कको डेटाबाट हेर्ने हो भने होइन। अब यस्तो किसिमको लगानीले कहाँ हुन्छ, जबकि इन्भेस्टमेन्ट समिटहरू 3-4 भएको छ, प्राइभेट सेक्टरले पनि आफ्नै हिसाबले समिटहरू गरिरहेका छ, तर पनि आएको छ। नआउनु पछाडिको कारण के भने यहाँकै प्राइभेट सेक्टरहरू चाहिँ सरकारको नीति र व्यवहारबाट सन्तुष्ट छैन। त्यो आफै सन्तुष्ट नभएपछि उसले आफ्नो कलिगलाई यहाँ ल्याउँदैन, उसले त्यो चाहिँ के भन्दाखेरि त्यो मेसेज त्यसरी जाँदैन। उनीहरूले सरकारसँग चाहिँ एउटा के भन्दाखेरि एउटा मर्यादाको लागि र एउटा सभ्यता सभ्य दृष्टिकोणले चाहिँ नम्र भएर कुरा गरे पनि बाहिर त खुला भएर कुरा गर्छन्। त्यसमा नेपालमा इन्भेस्टमेन्टको क्लाइमेट बनेको छैन, खास गरेर चाहिँ सरकारको शैली जुन छ शैली ठिक छैन। अहिले भन्दा त के थियो भन्दाखेरि टाइम बाउन्ड हिसाबबाट फाइलहरू क्लियर गर्ने भन्थ्यो नि, अहिले पनि भन्छ नि कहाँ फाइल छ त्यो कुरा तपाईँ ट्र्याकिङ गर्नु मिल्छ के गर्नु मिल्छ 7 दिनभन्दा नगर्ने यो सब कुरा हुन्छ। तर हेरौँ प्र्याक्टिसमा गर्न सकिन्छ सकिँदैन। यो कुराहरूले गर्दाखेरि हाम्रो चाहिँ इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण बनाउन सकेन। नीति ठिकै होला तर जब त्यो नीति इम्प्लिमेन्ट हुने कुरा छ त्यसमा चाहिँ ब्युरोक्रेसीको चाहिँ जुन किसिमको ह्यासल्सहरू बेहोर्नुपर्छ त्यो कडा छ। यो ह्यासल्सहरू चाहिँ तपाईँको नयाँ पुस्ताले युवाहरूले गर्दै सक्दैन। अहिले मैहुम भनेका चाहिँ तपाईँको यो चाहिँ इन्डस्ट्रियलिस्टहरूको पनि उही बाहुली इस्टाब्लिस गरेको कम्पनीमा आएर चाहिँ तपाईँको सिइओ हुने शैली होला, तर कम्पनी आफैले डेभलप गर्न सक्ने वातावरण यहाँ छैन। उनीहरू चाहिँ अलिकति प्रेडिक्टेबल इन्भाइरोमेन्ट खोज्छन्।
28: तपाई अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज कार्यक्रममा हामी आर्थिक वर्षको अन्त्यसम्म पनि अपेक्षा अनुसार पुँजीगत खर्च हुन नसक्नुका कारण त्यसले अर्थतन्त्रमा पारेको प्रभाव तथा आउँदा दिनमा आवश्यक सुधारका उपायबारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
0: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी चालू आर्थिक वर्षको बजेट खर्चको अवस्था, आउँदा दिनमा बजेटलाई आर्थिक वर्षको शुरूदेखि नै योजनाबद्ध, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपाय तथा बजेटको प्रतिफल अर्थतन्त्र र नागरिकसम्म कसरी पुर्याउने भन्ने विषयमा वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा डाक्टर नेपालसँगको कुराकानी शुरू गरौं। निजी क्षेत्रसँग सरकारको सहकार्य कसरी प्रभावकारी बनाउने र वैदेशिक लगानीको प्रतिबद्धतालाई व्यवहारमा कसरी उतार्ने भन्ने जिज्ञासाबाट
2: अहिलेको यो सिनारियोमा मलाई लाग्छ सरकारले चाहिँ यो चाहिँ सुन्ने र अनि त्यसपछि साँच्चै ऊ भयो भने त्यसलाई चाहिँ तपाईँको कार्यवाहीमा लगाउने, तपाईँको मतलब चाहिँ बदमासी गरेपछि छुट कसैलाई हुनुहुन्न, तर सरकारले कार्यवाही गर्दाखेरि चाहिँ बिजनेस बिग्रने गरी गर्न हुँदैन। बिजनेस बिग्रियो भने उसले तिर्ने त त्यही बिजनेसबाट हो नि,
3: त्यसको असर
2: तल्लो तहसँग पर्छ, त्यसले गर्दा त्यसरी जानु हुँदैन। अब अहिले इन्भेस्टमेन्टको हिसाबले हेऱ्यो भने सरकारले केही कुराहरू चाहिँ तपाईँको इज सहज बनाउने कुरा गरेको छ, जस्तो चाहिँ विदेशी विनिमयहरू चाहिँ यहाँ चाहिँ जस्तो भनौँ विदेशी मुद्राहरू ल्याउने कुराहरू भयो, यहाँबाट चाहिँ तपाईँको रिप्याट्रिएसनको कुराहरू त्यसलाई अलिकति सहजीकरण गर्ने र अनि वन विन्डो पोलिसीलाई चाहिँ अलिकति सशक्त हिसाबबाट चलाउने भनेर भनेको छ। अब यो कुराहरू सुन्दाखेरि राम्रै लाग्छ, तर पनि के हो भन्दाखेरि ओभरअल वातावरण नबनिकन एक दुईवटा तपाईँको शान्तिना सुधारले चाहिँ इन्भेस्टमेन्ट क्लाइमेट बनिहाल्छ भन्ने म छैन। हेरौं, तर शंकाको सुविधा चाहिँ दिनुपर्छ, किनभने एक वर्ष सरकारले काम गर्दाखेरि यसको कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्छ।
1: अब यसमा अर्को स्थायी सरकार पनि भनिन्छ, कर्मचारी संयन्त्रले यदि इमान्दारीपूर्वक चाहिँ काम गरेन भने सरकारले त्यो सत्तामा जाने राजनीतिज्ञहरूले मात्रै पनि गर्न सक्दैन भन्ने कुरा त यहाँलाई पनि त्यो स्पष्टै छ। अहिले के छ सरकारसँग कर्मचारीहरूले यो पटक यो अलिकति अब बजेट खर्च र अहिले कर्मचारी र सरकार बीचको सम्बन्धलाई कसरी लिन सकिन्छ यो बीचमा?
2: अब अहिले कर्मचारी र सरकारको बीचको सम्बन्ध चाहिँ वास्तवमा के छ भन्दाखेरि अब अलिकति चाहिँ अलिकति कर्मचारीहरू डराएको अवस्था मैले देख्छु, डराएको जस्तो देख्छु। र अर्को कुरा अहिले बाहिर चर्चामा आइराखेको त्यो हुन्छ हुँदैन, 55 वर्ष पुगेपछि चाहिँ तपाईँको त्यसपछि एक वर्षको लागि चाहिँ त्यो 55 वर्षभन्दा माथिकालाई हटाउने भन्ने, 30 वर्ष र 55 वर्षको उसमा चाहिँ हेरेर गर्ने भनेर छ। त्यसले चाहिँ एक किसिमको मानिसहरू चाहिँ भन्नुहोस् न अब सचिव हुम्ला भनेर आशा हुन्छ नि, त्यो आशा चाहिँ निराशामा परिणत हुनुभयो। अब त्यो त्यसले गर्दाखेरि अलिकति त्रास सन्त्रासको कुराहरू त छ नै, तर एउटा के हो भने ब्युरोक्रेसीलाई चलाउँदाखेरि पनि सबै कुरा के हुनुपर्छ भने रूल बेस्ड हुनुपर्छ एक, दोस्रो के भने प्रेडिक्टेबल चाहिँ हुनुपर्छ। मैले यो गरेँ भने म यति दण्डित हुन्छु, मैले यो गरेँ भने म पुरस्कृत हुन्छु, मैले यो गरेँ भने प्रमोसन मेरो हुनसक्छ, यो गरेन भने मेरो प्रमोसन ढिला हुन्छ, यस्ता कुराहरू उनलाई थाहा हुनुपर्छ, नम्बर एक। नम्बर दुई, काम गर्दाखेरि गल्ती हुनसक्छ, तर त्यो गल्ती भयो भने पनि ऊभन्दा माथिको हाकिमले चाहिँ त्यसलाई प्रोटेक्सन गर्ने हुनु पर्यो। तपाईँ सानो गल्तीमै गएर ऊ मात्रै थुनिने होइन, ऊ मात्रै कारवाहीमा पर्ने। अब अहिले हेर्ने हो भने तपाईँको यो विगत केही समयदेखि तपाईँ 3-4 वर्षदेखि हेऱ्यो भने सबै जसो सचिवहरू मलाई लाग्छ 80% सचिवहरू चाहिँ एउटा तपाईँको मुद्दामा चाहिँ उभाएका छन्, अभियोग लागेका छन् होइन। अब त्यो देखेपछि अहिले भएका सचिवहरूको पनि हाम्रो हालत के हुने हो, रिटायरमेन्ट भएर अब एक किसिमको सके पनि जस्तो सेवा गरियो मुद्दा गरियो र अब चाहिँ रिटायरमेन्टमा चाहिँ एउटा सामान्य जीवन बिताउँ भन्ने बेलामा तपाईँको मुद्दा खेपेर बस्ने जुन किसिमको देखियो नि सबै देख्दाखेरि त्यसले चाहिँ एउटा राम्रो मेसेज चाहिँ दिएको छैन। अब यो कुराहरू के हो भने बदमासी गरेको छ भने तत्कालै त्यो कारवाही हुने कुरामा जानु पर्यो, होइन भने त्यसलाई चाहिँ लामो समय गरेर त्यो बुढेसकालमा 70-80 वर्षमा चाहिँ मान्छे तानिने थुनिने कुरा चाहिँ त्यति चाहिँ सामाजिक हिसाबले त्यति राम्रो नहुन सक्छ।
1: बैंकिङ प्रणालीमा रहेको अधिक तरलता लिक्विडिटी भनिन्छ यहाँहरूको यो अर्थतन्त्रको भाषामा, यो चाहिँ किन रूपान्तरण हुन सकेन अथवा बजारमा चाहिँ ऋण प्रवाह पनि हुन सकेन भन्ने पनि अर्को गुनासो छ बैंकहरूको। यसमा समस्या कहाँ हो, निजी क्षेत्रकै फेरि कुरा उठ्छ यसबाट?
2: अनि यसको समस्याको मूल कारण मलाई के लाग्छ भन्दाखेरि, जुन बेला कोविडको अवस्था थियो नेपालमा, त्यो बेला चाहिँ एकदमै सुलभ रेटमा चाहिँ अर्थतन्त्रलाई बिग्रन नदिनु भनेर सरकारले चाहिँ निजी क्षेत्रलाई, खास गरेर चाहिँ ठूला निजी क्षेत्रहरूलाई चाहिँ ऋण दियो र त्यो चाहिँ एकदम सहुलियत दरमा ऋण दियो। त्यो बेला चाहिँ निजी क्षेत्रले चाहिने भन्दा बढी ऋण लियो, हेर्नुहोस्, चाहिने भन्दा बढी ऋण लियो। र त्यो ऋणको कतिपयले के गर्यो भने, सबैले म भन्दिनँ, कतिपयले के गर्यो भने त्यो ऋण लिएर त्यो पैसा सेयरमा हाले, ऋण लिएर त्यो पैसा जग्गा किन्नेमा हाले, ऋण लिएर त्यो पैसा कतै केही गरे होला र केहीले लगानी पनि गरे होला। अब ऋण लिएको पैसा जुन प्रस्तावको आधारमा ऋण लिएको, त्यो प्रस्ताव अनुसार त्यो ऋणको प्रयोग भयो कि भएन भनेर ट्र्याकिङ गर्ने नेपालमा चलन छैन। अनि भयो के भन्दाखेरि सेयर मार्केट पनि डुब्यो, अनि जग्गाको पनि एकदम डामाडोल भयो, अनि उनीहरू चाहिँ ऋण तिर्न सकेन। अलरेडी उनीहरूसँग ठूलो ऋण छ, त्यस कारणले उनीहरूको ऋण लिने क्यापासिटी पनि कम छ। हिजो के भन्थे भन्दाखेरि, सिङ्गल डिजिटमा तिमीले लोन देऊ, हामी 100 मतलब चाहिँ 100 अर्बको चाहिँ 100 अर्ब डलरको इकोनोमी बनाउँछौ भनेर भने त उनी म सम्झन्छु। सिङ्गल डिजिट भनेको 9%मा देऊ भन्यो भने, अहिले आज 6% ऋण दिएको छ त कसैले लिन सकेको छैन। ऋण किन लिन सकेको छैन भन्दाखेरि, उनीहरूलाई अहिले चाहिँ बिजनेस गर्न सकिन्छ भन्ने कुरामा चाहिँ अलिकति गाह्रो छ, किन डिमान्ड छैन। डिमान्ड छैन, अर्थतन्त्रमा चाहिँ डिमान्ड नभइसकेपछि तपाईँले ऋण लिन गाह्रो छ। फेरि के भन्दाखेरि, पोलिसी कन्सिस्टेन्सी छैन। अब यो किसिमको चाहिँ अनेक किसिमको चाहिँ प्रताडना खेप्न पर्ने हो कि अथवा के हुने हो कि भन्ने किसिमको एउटा त्रास पनि छ। यो सबले गर्दाखेरि निजी क्षेत्र चाहिँ ऋण लिन उत्साहित पटक्कै देखिएको छैन, एउटा आफ्नै कारणले, अर्को चाहिँ यो वातावरणको कारणले गर्दाखेरि। अब नसकेपछि अब राष्ट्र ब्याङ्क के गरिराखेको छ भन्दाखेरि, तपाईँको त्यही आएको पैसालाई मोपअप गरेर चाहिँ तपाईँको आफैले लिएर अनि 3% जति कति चाहिँ तपाईँको ब्याज तिरेर चाहिँ बसिराखेको छ। अब राष्ट्र ब्याङ्कको काम के हो भने, वास्तवमा उसले चाहिँ यो चाहिँ मनीको ब्यालेन्सलाई मेन्टेन गर्ने पनि हो, मुद्रा आपूर्तिलाई चाहिँ एउटा सन्तुलित अवस्थामा राख्ने कुरा हो। तर त्यो गरिराखेको अवस्था म देख्दिनँ। उसले अरू उपायहरू अपनाएर भए पनि के हो भन्दाखेरि, यसलाई एउटा चाहिँ माग सिर्जना गरेर, उसले सकेन सरकारले नै लिने हो कि, सरकारले नै खर्च गर्न सक्छ भने सरकारको तमाम प्रोजेक्टहरूमा खर्च गर्ने हो कि, तर राष्ट्र ब्याङ्कले तपाईँको 3% लिने भन्दा त सरकारले लिनु उचित भयो नि, खर्च गर्नु उचित भयो नि। खर्च गर्यो भने त बजारमा आउँछ, आम जनतामा जान्छ, नभए त जाँदैन। अब यसले कस्तो भयो भने, ब्याङ्कहरू पनि फेल खाला भन्ने डर भइसक्यो ब्याङ्कहरू पनि, किनभने त्यो बेलाकै ऋण चाहिँ सधैँ रिस्ट्रक्चरिङ गरिया छ, सधैँ उ गरिया छ, अनि सरकारले लै कालो सूचीमा यसपालि नराखिदियो भनेको छ, ऋण उठाउनु पनि सक्दैन। एनपीए चाहिँ तपाईँको खराब कर्जाको दर चाहिँ निकै बढिसकेको छ, उनीहरूले भने भन्दा बढी छ, त्यो हामीलाई थाहा छ। त त्यसो हुनाले गर्दाखेरि यो अर्थतन्त्र चाहिँ यो तरल अधिक तरलताले गर्दा ऋणहरू चाहिँ समयमा नतिरेको कारणले गर्दाखेरि अर्थतन्त्र चाहिँ अलिकति तपाईँको यो के भन्दाखेरि जोखिममा छ भन्ने मलाई लाग्छ।
1: रेमिट्यान्सको योगदान छ भनिन्छ आर्थिक गतिविधिका लागि, तर अर्कोतर्फ चाहिँ युवाको वैदेशिक रोजगारीलाई चाहिँ अलिकति अब यो चुनौती पनि छ भन्ने छ। कतिसम्म चाहिँ बाहिरै गएर कमाएर पठाउन सक्छ, होइन, देशभित्र कसरी चाहिँ उत्पादन गर्ने अथवा चाहिँ देश कसरी बनाउने भन्ने एउटा त्यो चुनौती छँदैछ भने, अर्कोतर्फ रेमिट्यान्सबाट देश चल्यो भन्ने दुईटा भाष्य छ। यसको तालमेल छ कि छैन, अथवा चाहिँ यसमा चाहिँ सरकारले के सोच्नुपर्छ?
2: सरकारले अरू देशमा के गर्यो भने, जस्तो कोरिया भनौँ, होइन, रेमिटेन्समा केही समय जाने, त्यसबाट पैसा मात्रै अर्न हुने होइन, त्यसबाट चाहिँ तपाईँको चाहिँ स्किल समेत थाहा हुन्छ, एक्सपोजर हुन्छ, स्किल हुन्छ, र त्यो एउटा चाहिँ त्यसबाट बेनिफिट नहुने होइन। अब हाम्रोमा के देखियो भन्दाखेरि, रेमिटेन्समा गएकाहरूको परिवार चाहिँ झन्नै अब 60-70% परिवार चाहिँ रेमिटेन्समा गएको छ। उनीहरूको बच्चा बच्चीको तपाईँको स्वास्थ्यको कुरा, सामान्य पढाइको कुरा, त्यसले रेमिटेन्सको पैसाले धानेको छ। मुलुकको चाहिँ तपाईँको विदेशी विनिमय अथवा मुद्राको चाहिँ त्यो खाँचो टारेको छ, यो सब कुरा भएको छ। र अहिले जुन तरलता बढ़िराखेको छ नि, त्यो पनि के भन्दाखेरि मुलुकमा माग छ नि, विदेशी मुद्रा यहाँ आउँछ, आइसकेपछि त्यो साटेर जब चाहिँ यहाँ त्यसले छताछुल्लो पनि भइराखेको छ। अब दीर्घकालीन रूपमा हेर्ने हो भने, अब त्यो चाहिँ ज्यादै एउटा प्लान गरेर केही समयको लागि जानु ठिक छ र क्रमशः फिर्ता गर्नुपर्ने अवस्था छ। अलिकति माइन्युटली हेर्नुभयो भने, तपाईँले रुख र जंगलको अवस्था हेऱ्यो भने फरक हुन्छ. तपाईँले जंगललाई हेर्नु भने सधैँभरि हरियो देख्नुहुन्छ, जंगल बहुत राम्रो देख्नुहुन्छ. तर इन्डिभिजुअल रुखलाई हेर्नु भने त्यो रुख कुनै सिक्युटी होला, कुनै मर्यो होला, कुनै के भयो होला. त्यस्तै हरेक रेमिटेन्स वर्करको चाहिँ तपाईँको लाइफ साइकल हेर्नु भने खाडीको त्यस्तो गर्मीमा गरे एउटा चाहिँ रेमिटेन्स अर्नरले तपाईँको 12-14 वर्षसम्म काम गर्ला म्याक्सिमम गर्यो भने 14 वर्ष ऊ चाहिँ पूरा शिथिल भएर चाहिँ नेपाल फर्कने हो. काम गर्न नसके नेपाल फर्कने भने रोगका साथ किडनी ड्यामेज भएर नेपालमा फर्केर आउँछ. र उसको बच्चाले ऊ जाँदाखेरि एक क्लासमा पढाएको छ भने 11 क्लास मात्रै पास गर्छ. त्यसपछि न उसँग बचत छ, न उसँग चाहिँ फर्दर इन्कम छ, के छ भनेपछि त्यो परिवारको हालत सामाजिक रूपले पनि कतिपय विखण्डन भइरहेछ. यो सब गर्दाखेरि तपाईँ इन्डिभिजुअल रेमिटेन्स अर्नरको चाहिँ केसलाई स्टडी गर्नुभयो भने यसका पीड़ा आफ्नै छन्. त्यसो राज्यले हेर्ने भन्ने कुरा यस्तो र उनीहरूको पैसाको चाहिँ तपाईँको इन्भेस्टमेन्टमा लगाएर त्यसबाट पछिलाई पनि क्रमशः रिटर्न आउने हिसाबबाट गर्नुपर्ने हो. रेमिट हाइड्रोको चाहिँ कन्सेप्टहरू आएको थियो, अहिले पनि उनीहरूलाई अग्राधिकार गरेर कतिपय चाहिँ यो हाइड्रोमा लगानी गर्ने अवसरहरू दिएको छ. तर त्यसमा रेमिटेन्स जाने कतिपय केही त अत्यन्तै टाढो हुनुहुन्छ, केही कतिपय मानिसहरू सिधा साधा भएको हुनाले यो कुरा उहाँहरूलाई चाहिँ तपाईँहरूकै फाइदाको लागि हो भनेर सम्बन्धित एमएससीहरूले अलिकति बुझाउने कुरा र उनीहरूलाई आकर्षित गर्ने कुरा गर्नुपर्छ र उनीहरूको पैसालाई चाहिँ हाम्रो इन्भेस्टमेन्टमा लगाउने कुरामा लग्यो भने मलाई लाग्छ त्यसले मुलुकको विकास पनि हुने, उनीहरूको इन्डिभिजुअलको सोर्स अफ इन्कम पनि हुने.
1: कुरा गर्दा यो कृषि पर्यटन उद्योग र निर्माण क्षेत्रको योगदान अर्थतन्त्रमा कस्तो रह्यो यो विगतदेखि अहिलेसम्म केही वर्षदेखि यहाँको अनुभवमा, र अहिलेको सरकारले अबका दिनहरूमा चाहिँ यो क्षेत्र सुधारका लागि चाहिँ यसमा चाहिँ गर्नुपर्ने नीतिगत सुधारहरू के हुन्?
2: अब कृषि क्षेत्रको कुरा गर्दै भने सरकारले विभिन्न आयोजनाहरू ल्यायो, प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम पनि ल्यायो होइन, त्यसपछि चाहिँ अब यो कृषि रणनीति कार्यक्रम पनि ल्यायो, सबै कुराहरू ल्यायो. तर यी कार्यक्रमहरू उत्साहजनक हिसाबबाट आए, त्यसको कार्यान्वयन राम्रोसँग हुन सकेन. जसरी तलसम्म जानुपर्ने विभिन्न स्पेसल जोनहरू बनाउने, ब्लकहरू बनाउने भनेर चाहिँ कुराहरू आएको थियो नि, कहाँ के उत्पादन छ त्यसलाई जोड गर्ने, माटो अनुसारको होइन हावापानी अनुसार गर्ने भने त्यो किसिमबाट केही छिटपुट ठाउँमा भएको छ तर अभियानगत रूपमा जान सकेन. र कृषिबाट हाम्रो चाहिँ के भन्दाखेरि कृषिले हिजो चाहिँ हामी कृषि निर्यात गर्छौँ, आज हामी कैयौं कृषि वस्तुहरू आयात गर्छौँ, तपाईँलाई पनि थाहा छ. यो किसिमको एउटा चाहिँ हामीले कृषि वस्तुहरू खाद्यान्न माछा मासु तरकारी फलफूलमा त हामी अत्यन्तै आत्मनिर्भर हुन सक्छौ नि. यो आत्मनिर्भर बनाउने दिशामा चाहिँ जाने, खास गरेर चाहिँ बाहिरबाट आउने उत्पादनहरूलाई पनि नियन्त्रण गर्नुपर्नेछ, आपूर्तिलाई पनि नियन्त्रण गर्नुपर्नेछ र भित्र पनि बन्द गर्नुपर्छ. कतिपय चाहिँ बिमाको लागि चाहिँ दिएका पैसाहरू पनि ठाउँमा पुग्दैन, सब्सिडीहरू चाहिँ सम्बन्धित मान्छेले पाएकै छैन, ठुला ठालुले सब्सिडी कब्जा गरेर छ. यसै सालको पनि कुरा गर्यो भने अहिले म सुन्छु अखबारहरूमा कि के भन्दा यसपालि पनि मल चाहिँ पर्याप्त मात्रामा मल किसानहरूले पाउन सकेन र अब धान बालीलाई त्यसले असर पार्छ. त्यस कारणले कृषिमा जतिसुकै ठूलो महत्व भए पनि र अहिले मलाई गए साल हो कि यो साल हो गएको साल अथवा यही साल यो साल चाहिँ करिब कृषिको योगदान जीडीपीमा 12-13% पनि हुने जस्तो देखिन्छ भनेर पनि आएको थियो न्युज होइन. सामान्यतया 20-25% देखिन्छ, मान्छे धेरै इन्गेज त्यसमा छ. तर कृषिले राम्रोसँग चाहिँ सरकारको ऊ चाहिँ दृष्टि पाउन सकेको छैन. अहिलेको सरकारले पनि आफ्नो बाचापत्रमा भन्न त भनेको छ हाम्रो चाहिँ एउटा यो समृद्धिको आधार चाहिँ कृषि क्षेत्र हो, किनभने यसमा धेरै मान्छेहरू लागेका छन् र कृषिको विकासबाट नै हामी समृद्धिमा अगाडि बढ्न सक्छौ भन्ने कुरा स्वीकार गरेको छ. अब त्यो अनुसार अब सरकारले कसरी जान्छ होइन, लगानीको दृष्टिले बजेटको दृष्टिले भन्यो भने त खासै बजेटमा त्यो त्यस्तो प्राथमिकता देखिन्न, लगानीमा प्राथमिकता देखिन्न, तर पनि कमिटमेन्ट त्यो सरकारले राखेको छ. जहाँसम्म पर्यटनको कुरा छ पर्यटनमा प्राथमिकता त राखेको छ, तर पर्यटनको जीडीपीमा योगदान चाहिँ 2-3% मात्र छ क्या. त्यो 2-3% योगदान हुनेको डबलै भए पनि 4% हुन्छ हो नि. त्यसले गर्दाखेरि तर त्यसले चाहिँ के हुन्छ भने रोजगारी सिर्जनामा चाहिँ धेरै मद्दत गर्छ. अहिले आइटी सेक्टर चाहिँ अलिकति अगाडि बढ्नेवाला छ, तर आइटी सेक्टरले के गर्छ भने जसले रोजगार पायो त्यसले चाहिँ अर्कोलाई रोजगार दिन सक्दैन क्या. एउटा ल्यापटप लियो आफै बस्ने हो क्या, अर्को पछाडिपट्टि बस्नुपर्ने कुरो भएन. त्यसले गर्दाखेरि त्यो चाहिँ रोजगारी कम हुन्छ. त्यसै गरी चाहिँ तपाईँको यो इनर्जी सेक्टरको कुरा गर्ने हो भने हाइड्रो पावरहरूले पनि ठुलो रोजगारी सिर्जना गर्दैन. यसले रोजगारी सिर्जना गर्ने भने निर्माणको बेला मात्र हो, पछि जुन चाहिँ तपाईँ स्टेसनहरू रन गर्ने बेलामा त केही टेक्निकल मान्छे भएपछि त रन भयो. त्यसले गर्दाखेरि ठुलो चाहिँ तपाईँको इम्प्लोयमेन्ट दिने सेक्टर भनेको एउटा कृषि हो, अर्को चाहिँ उद्योग हो. उद्योगमा पनि एसएमईजहरू एसएमई स्मल मिडियम इन्टरप्राइजेसहरू हुन्. अब यो कुराले प्राथमिकता दिनैपर्छ, र सर्भिस सेक्टरमा पनि के हुन्छ भने सर्भिस सेक्टरमा पनि त्यसले ठूलो रोजगार क्रिएट गर्दैन, त्यो पनि के भन्दाखेरि निश्चित मानिसहरूको लागि हुन्छ त्यो एकदमै. सर्भिस सेक्टर पनि अब के भयो भन्दाखेरि हाइली क्यापिटल इन्टेन्सिभ हुन्छ, के लेबर इन्टेन्सिभ हुँदैन. जब लेबर इन्टेन्सिभ हुन्छ लेबरले काम पाउने हो, क्यापिटल इन्टेन्सिभ हुन्छ भने त्यो क्यापिटलको प्रयोग हुने, पुँजीको प्रयोग हुने हो. त्यसले गर्दाखेरि हामीले अलिकति सन्तुलित ढंगबाट हेर्नुपर्छ भन्ने लाग्छ.
1: अब अर्को, अब अहिले त हामी संघीय संरचनामा छौं, प्रदेश संघ र स्थानीय तह बीचको यो बजेट कार्यान्वयनको अवस्था चाहिँ समान रूपमा देखिँदैन, आन्तरिक स्रोतको व्यवस्थापन चाहिँ अहिलेसम्म पनि खासै देखिँदैन. यसमा चाहिँ के हो सोच्नुपर्ने, विचार गर्नुपर्ने? अब त दोस्रो कार्यकालमा जाँदै गइसक्यो, अब सकिँदैछ, अन्त्यमा छौ.
2: अब हाम्रो यो चाहिँ संघीय संरचना अन्तर्गत जुन तीनटा तहको सरकारहरू छन् त्यो सरकारहरूमा खास गरेर अहिले प्रभावकारी देखिएको चाहिँ केन्द्रीय सरकार र स्थानीय सरकार चाहिँ प्रभावकारी देखिएको छ भने जुन प्रदेश सरकारहरू छ प्रदेश सरकारको बारेमा चाहिँ यो आवश्यकै छैन के भन्ने कुरा पनि आछ. यसको पछाडि कारण के हो भने प्रदेश सरकार त्यति इफेक्टिभ नभएको कारण के हो भन्दाखेरि प्रदेशको निम्ति चाहिने कानूनहरू चाहिँ केन्द्रीय सरकारले कानून निर्माणमा पनि ढिलाइ गर्यो र त्यो प्रदेशलाई बलियो बनाउने कुरामा चाहिँ तपाईँको केन्द्र सरकार चाहिँ निरपेक्ष, अलिक धेरै निरपेक्ष रहेको देखिन्छ. अहिले पनि हामी चाहिँ 72 एउटा संघीय संरचनामा गयौं 2072 तर पनि के भने तपाईँ संघ सरकारको चाहिँ केन्द्रीय मानसिकता अहिले पनि छ. शान्तिना 1,00,000-1.5 लाखका प्रोजेक्ट पनि केन्द्रीय सरकारले सञ्चालन गर्ने गरेको पनि देखिन्छ. त्यसले गर्दाखेरि यो कारणले गर्दाखेरि प्रदेश इनइफेक्टिभ देखिएको हो. अब हाम्रो हिसाबले हेर्दा मलाई के लाग्छ भने प्रदेशलाई दिने रोलमा नि मैले धेरै प्रदेशको र स्थानीय तहको चाहिँ अध्ययन गरेका छु. 2 वर्षसम्म ठाउँ ठाउँमा गएर मेचीदेखि महाकालीका विभिन्न ठाउँ गएर अध्ययन गर्दाखेरि के देखेँ भने यो इन्फ्रास्ट्रक्चरको पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू स्थानीय तहले गर्नुभन्दा पनि त्यस्ता परियोजनाहरू स्थानीय तहको सिफारिसमा प्रदेशले गर्ने हो भने त्यो बढी चाहिँ तपाईँको इकोनोमिकल पनि हुन्छ, बढी चाहिँ त्यो स्ट्यान्डर्डको पनि हुन सक्छ. किनभने हाम्रो स्थानीय तह त विभिन्न लेभलका छन् नि, उनीहरूले बाटो निर्माण गरे, सड़क बनायो भने त्यो क्वालिटीको बनाउन सक्दैन, अर्को चाहिँ आफूले फण्ड हालेर पनि गर्न सक्दैन नि. त्यसले गर्दाखेरि यो पूर्वाधार बनाउने कुरा चाहिँ शान्तिना पूर्वाधार टोल छिमेकको त ठिक छ तर अलिकति राम्रो पूर्वाधार एउटा गाउँबाट अर्कोमा जाने होइन, एउटा पालिकाबाट अर्कोमा जाने, अर्को चाहिँ पालिकाहरू जोड्ने, मूल सड़कसँग जोड्ने जस्ता यस्ता सड़कहरूको निर्माण, सिंचाईका निर्माणहरू चाहिँ जुन सानो आकारका यिनीहरू चाहिँ प्रदेशलाई दियो भने प्रदेशले पूर्वाधारमा केन्द्रित गर्नुपर्छ. प्रदेशले समन्वयको केन्द्र र स्थानीय तहको समन्वयको एउटा समन्वयकारी भूमिका पनि निर्वाह गर्नुपर्छ र प्रदेशले चाहिँ के हो भन्दाखेरि एउटा खास गरेर चाहिँ प्रदेश ज्यादै ठूलो बनाउनु पनि आवश्यक छैन, स्थानीय तहका समस्याहरू के छ त्यसलाई चाहिँ समाधान गर्ने गरी जानुपर्छ र त्यो हिसाबले जाँदाखेरि राम्रो हुन्छ. इन्डियाको केस भनिदियो भने स्थानीय तह कमजोर छ, तपाईँको प्रदेश तह बलियो छ इन्डियामा, हामी कहाँ चाहिँ स्थानीय तह बलियो छ प्रदेश कमजोर छ. यसको भन्नुको मतलब चाहिँ प्रदेश बलियो स्थानीय तह कमजोर बनाउनुपर्छ होइन, जनताको डे टु डे चाहिँ तपाईँको पहुँच भएको ठाउँ चाहिँ स्थानीय तह नै हो, स्थानीय तहलाई बलियो नै गर्नुपर्छ. तर स्थानीय तहको बुताभन्दा बाहिरका प्रोजेक्टहरू स्थानीय तहले गर्न चेष्टा गर्नु.
1: विगत केही समयदेखि यो घर जग्गा र शेयर बजारको अवस्था अलिकति राम्रो देखिएन देशमा, यसले अर्थतन्त्रमा कस्तो चाहिँ असर पारिरहेको छ र यसमा अहिले सरकारले गर्नुपर्ने के हो खास?
2: अब घर जग्गा र यो शेयरको हिसाबले गर्दाखेरि अर्थतन्त्रको खास गरेर चाहिँ स्थानीय तहको चाहिँ स्रोतको हिसाबले हो भनिदियो भने शहरी क्षेत्रका स्थानीय तहहरू नगरपालिकाहरूमा भनिदियो भने घर जग्गाको कारोबार जति बढी भयो उनीहरूको आमदानीको स्रोत चाहिँ त्यति बढी हुँदो रहेछ स्थानीय तहको होइन. अर्को चाहिँ ढुङ्गा गिट्टी, अलिक बाहिर गएको चाहिँ ढुङ्गा गिट्टीबाट आमदानी हुँदैछ. अब सरकारको पनि के हो भन्दाखेरि त्यो मालपोतबाट आउने पैसाको त बाँडिन्छ नि, त्यसबाट आउने स्रोतहरूबाट जान्छ. तर अब यसलाई बढाउनको निम्ति के गर्ने भन्ने कुरामा चाहिँ के भने पहिला चाहिँ असाध्यै अनपेक्षित रूपमा तपाईँको दलालहरूले भाउ चाहिँ असाध्यै बढाएको अवस्था हो. नेपालको जग्गाको मूल्य उत्पादकत्वको दृष्टिले, त्यसको चाहिँ तपाईँको त्यसले दिने बेनिफिटको दृष्टिले हेर्ने हो भने त्यो चाहिँ सबै ठाउँमा सुनको टुक्रा चाहिँ दलालहरूले बनाए. त्यो लेभलको त जानुपर्ने जरुरी छैन, त्यो लेभलको जानुपर्ने जरुरी छैन. तर सरकारले के गर्नु पर्यो भन्दाखेरि अहिले अलिकति सहज के हो भने अब जस्तो भनौँ न तपाईँको टुक्रा पार्न नमिल्ने, खण्डीकरण गर्न रोक्ने यो कुराहरूलाई चाहिँ समस्या छ भने त्यो समस्या तत्काल समाधान गरेर चाहिँ जनताले क्रय विक्रय गर्न सक्ने अवस्था चाहिँ क्रिएट गर्नुपर्छ। धेरै जसो किता काट नभएर पनि धेरै ठाउँ रोकिएको अवस्थाहरू छ, रोकिएको अवस्था पनि छ। र अर्को कुरा, नापी नक्साहरू पनि क्लियर छैन। नापी नक्सामा पनि यत्रो चाहिँ तपाईँको प्रविधि छ, त्यो क्लियर गर्ने र त्यो मुद्दाबाट बाहिर आउनुपर्छ। शेयर बजारको कुरा के हो भने, शेयर बजारलाई चाहिँ अलिकति अनुशासित गर्नुपर्ने कुरा छ, किनभने इनसाइड ट्रेडिङका कुराहरूदेखि लिएर त्यहाँ भएका विकृतिहरूलाई चाहिँ कम गर्नुपर्ने कुरा छ, किनभने 60-65% परिवारहरू त्योसँग सम्बन्धित छ। तर यसलाई चाहिँ अब मार्जिन लेन्डिङको सुविधा पनि सरकारले दिएको छ, लगानीको सुविधाहरू त दिएको छ, तर सरकारले डाइरेक्टली शेयर बजारमा चाहिँ भाउलाई तलमाथि गर्न सक्दैन। अब त्यो सरकारी नीतिको आधारमा सामान्य रूपमा मान्छेले अनुमान गर्छ। हाम्रो शेयर बजार चाहिँ सरकारी नीतिबाट भन्दा पनि केही मानिसहरूको मिलोमतोबाट चाहिँ त्यो बजारलाई तल झार्ने, बजारलाई माथि लग्ने त्यो कुरा गरेको छ। र यो साना लगानीकर्ताको निम्ति चाहिँ हाम्रो शेयर बजार चाहिँ ज्यादै रिस्की छ। म तपाईँलाई भनौँ, म एउटा प्रोफेसनल मान्छे, प्रोफेसनल्ली नेटवर्क हेरेर चाहिँ लगानी गर्नु पर्यो भनेर मैले राष्ट्रिय ब्याङ्क साथीहरूसँग सल्लाह गरेँ, सब कुरा गरेँ। मैले लगानी गरेको अत्यन्त सानो शेयरहरू त्यो ज्यादै ओर्लिएर गयो। पहिला यो 8-10 वर्ष अगाडिको कुरा ओर्लिएर गयो, त्यसपछि मलाई त्यसप्रति इन्ट्रेस्ट पनि भएन। अब हाम्रो चाहिँ परिवारमा केही थाहा नभएका मानिसहरूले गरेको लगानी चाहिँ एकदम माथि गयो, हल्ले हल्ला गरेको लगानी माथि गयो, जसको नेटवर्क पनि छैन, केही पनि छैन, आधारै छैन, माथि गयो। म नेटवर्क क्यालकुलेसन गरेर एकदम यसको चाहिँ हुन्छ भनेको उसले गएन। त्यसले गर्दाखेरि हाम्रो बजार चाहिँ प्रेडिक्टेबल छैन।
1: अहिले केही सुधार भएको अवस्था हो, कारोबार चाहिँ एकदमै घट्यो भन्ने पनि छ।
2: कारोबार त अहिले कारोबार घटेको छ, अब कारोबार चाहिँ जुन किसिमको अहिले चाहिँ आएको, जहाँ आएको छ, यो ज्यादै घटेको पनि होइन, ज्यादै घटेको पनि होइन, 25-26 भने ज्यादै घटेको पनि होइन। तर कुरा के हो भने, मानिसहरूले महँगामा किने क्या, वर्ष वर्ष वर्ष, अब यो 35 पुग्छ भन्यो अनि 29 किन, अनि उनीहरू स्वाट घटा आफ्नो नाफा बुक गरे, त्यो किसिमको अलिकति यहाँभित्र चाहिँ चलखेल बढी भए हुनाले पनि यो समस्या भयो।
1: यो सार्वजनिक खरिद ऐनको कुरा पनि अघि सुरुमै हामीले उठाथ्यौँ, सरकारले चाहिँ अहिले अलिकति यसमा कडाई गर्दैछ भन्ने खालको। सार्वजनिक खरिद ऐन, त्यसै गरी ठेक्का प्रणाली र प्रशासनिक प्रक्रियामा चाहिँ के सुधार आवश्यक छ, जबकि यो अर्थतन्त्रलाई चाहिँ आगामी दिनहरूमा हामीले जुन राष्ट्रिय लक्ष्य छ यो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि यो चाहिँ उपयुक्त अथवा अनुकूल बन्दै जाओस्।
2: पहिलो कुरा त सरकारले निर्माण व्यवसायलाई चाहिँ विकासको साझेदार भनेर चाहिँ त्यो रूपमा लिनुपर्छ। यो चाहिँ एकदमै ठग हो भन्ने हिसाबबाट सरकारले लिनु हुँदैन, विकास साझेदार लिनुपर्छ। र नियम कानूनहरू चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि, व्यावहारिक समस्या समाधान गर्ने किसिमको व्यवहार बुझेका नियमहरू चाहियो क्या। तर त्यहाँनिर खेल्ने ओर्ने गर्छ भने त्यसलाई कारवाही गर्नै पर्छ, त्यसलाई चाहिँ तपाईँको दण्डित गर्नै पर्छ। काम लिएर तपाईँ लापरवाही गरेर तपाईँको मोबिलाइजेसन कस्ट लियो भाग्यो किसिमको जुन अहिलेको स्थितिहरू छन् कतिपयको, त्यो कुरालाई चाहिँ निर्ममतापूर्वक चाहिँ कारवाही गर्नुपर्छ। तर जो इमान्दार निर्माण व्यवसायहरू छन् जसका चाहिँ जिनुन समस्या छ, त्यो समस्याप्रति चाहिँ समस्या समाधान गर्न सरकार चाहिँ त्यसमा चाहिँ प्रतिबद्ध पनि हुनुपर्छ। अरू कुरा के भने, प्रोजेक्ट जिम्मा दिएपछि, निर्माण व्यवसायलाई प्रोजेक्ट जिम्मा दिएपछि अब उसले ह्यान्डओभर गर्दाखेरि पनि भेट हुने भन्ने किसिमबाट हुँदैन, किनभने उसलाई तपाईँको निर्माण सामग्री समयमा आपूर्ति गर्ने कुरामा पनि सरकारको मद्दत चाहिन सक्छ, किनभने ढुङ्गाकी टिकै समस्या हुन्छ बेला बखतमा, तपाईँको चाहिँ अरू बिटुमिनहरूको समस्या हुनसक्छ। त्यस कारणले निर्माण व्यवसायलाई पनि मद्दत गर्नुपर्छ र प्रोजेक्ट म्यानेजर जुन सरकारले खटाएको हुन्छ ऊ चाहिँ ले वास्तवमा फेसिलिटेट गर्नुपर्छ। अहिले हामी चाहिँ खालि नियन्त्रण गर्ने कुरामा गयौँ कि हिजोदेखिका, त्यसरी गएर चाहिँ यो व्यवसाय फस्टाउन हामी चाहिँ मिलेर अगाडि बढ्नुपर्छ, एउटा कुरा त्यो। दोस्रो कुरा, अब यो ठेक्कापट्टाहरू चाहिँ तपाईँको अनलाइन पनि भएको छ, समय चाहिँ अलिकति लामो छन्, लामो समयलाई छुट्याउनुपर्छ, काम गर्ने अवधि चाहिँ मलाई लाग्छ एकदम चाँडोबाट सुरु गर्नुपर्छ। हिमाली क्षेत्रका परियोजनाहरूमा निश्चित अवधि मात्र काम हुन्छ, तपाईँको 3-4 महिना काम हुन्छ, त्यसपछि काम हुँदैन। त्यस्तो ठाउँमा चाहिँ तपाईँको बहुवर्षीय योजनाको कन्सेप्टमा जानुपर्छ, सिङ्गल इयरकोले हुँदैन, बहुवर्षीयमा जानुपर्छ। र कैयौं योजनाहरू चाहिँ को लागत, यहाँको लागत र त्यहाँको लागत चाहिँ फरक हुन्छ, त्यस कारणले लागत इस्टिमेट गर्दाखेरि, त्यो इस्टिमेट गर्दाखेरि हामीले चाहिँ त्यो डिस्टान्सको हिसाबले, त्यसपछि भौगोलिक कठिनाइको हिसाबले पनि त्यसलाई हेर्नुपर्ने हुन्छ। र यो इन्जिनियरको विषय मात्रै बनाइन्छ क्या, तपाईँको त्यो डिजाइन प्रोजेक्ट डिजाइनमा इन्जिनियरको विषय मात्रै, इन्जिनियरको विषय मात्रै होइन, त्यो विषयमा सोसियोलोजिस्ट, इकोनोमिस्ट, इन्जिनियरको प्रमुख रोल हुन्छ, तर उनीहरूको पनि त्यसमा इन्भल्भमेन्टहरू आवश्यक हुन्छ भन्ने मलाई लाग्छ।
3: मैले
2: होइन, त्यो प्रोजेक्ट समाजलाई आवश्यक हो कि होइन, त्यो प्रोजेक्ट कति राइट छ, कति एप्रोप्रिएट छ, उदाहरणको लागि भन्नुहोस् न, अहिले चाहिँ पूर्व पश्चिमको लेनहरू विस्तार गर्ने, प्राय ठुल्ठुला बाटा बनाउने अहिले चलाएको छ नि, भनेर सुन्नुभएको छ, त्यहाँ कति भेहिकल चल्छ, आगामी पाँच वर्षभित्र कति भेहिकल चल्छ, दस वर्षभित्र कति भेहिकल चल्छ, के गर्छ, त्यसको ट्रेन्ड एनालिसिस भएर र हिजोदेखिको अहिलेको ट्रेन्ड एनालिसिस गरेर चाहिँ गरेको छ त गरेको छैन। नगरेपछि तपाईँलाई चारवटा गाडी चल्नको लागि चाहिँ तपाईँ सात लेनको बाटो किन चाहियो हो? यस किसिमको कुरामा अर्थशास्त्रीहरूले चाहिँ त्यसमा हेर्छन् के, इकोनोमिक बेनिफिट छ कि छैन भनेर हेर्छन् के। अब इन्जिनियरहरूले के भने टेक्निकल्ली साउन्ड बनाउने यो प्रोजेक्ट, उनीहरूलाई बेनिफिट के आउँछ मतलब छैन। अब सरकारले हेर्ने हो त्यो, तर सरकार के हेर्छ भन्दा बिग प्रोजेक्ट बिग कमिसन, उसले त के भन्छ, जति ठुलो प्रोजेक्ट जति ठुलो इन्भेस्टमेन्ट त्यति ठुलो कमिसन, त्यसले गर्दाखेरि यो एप्रोचबाट हुँदैन, युटिलाइजेसनको आस्पेक्टबाट हेर्नुपर्छ। सरकार केमा, हिजोका सरकारहरू आजको सरकार कसो गर्छ थाहा छ, हिजोको सरकार केमा तल्लीन थियो भन्दाखेरि तपाईँको प्रोजेक्ट निर्माण गर्ने कुरामा धेरै इन्ट्रेस्ट लिने, पैसा खर्च गर्ने कुरा इन्ट्रेस्ट लिने, तर प्रोजेक्ट बनिसकेपछि त्यसलाई चलाउने कुरामा खास इन्ट्रेस्ट नलिने। त्यो तपाईँले पोखराकै एयरपोर्टको कुरा देख्नुहुन्छ, भैरवाकै एयरपोर्टको कुरा देख्नुहुन्छ, इभन तपाईँको चाहिँ ठुल्ठुला चाहिँ सभा हलको अवस्था हेर्नुहुन्छ, गोलाबरीकै हेर्नुहोस् न, ठिक छ। अब यस्तो किसिमको तपाईँ त्यो हिसाबले भएन। अर्को कुरा के भने, प्रोजेक्टको हिसाबले हेर्दाखेरि तपाईँ इन्टरनेसनल कन्सल्टेन्टहरूलाई पनि टोटल विश्वास गर्न सक्नुहुन्न। मेलम्ची कसले बनाएको? इन्टरनेसनल कन्सल्टेन्ट बनाएको, बाहिरी त गयो त, नेसनल क्यापासिटी डेभलप गर्छ, उनीहरूले गरेको एसेसमेन्टलाई हामीले हेर्न सक्ने हुनु पर्यो के, जे दिएको त्यसमा चाहिँ तपाईँको ओके भनेर मात्रै एसएस भनेर चाहिँ हुँदैन, त्यो प्रोजेक्ट म्यानेजमेन्टको क्यापासिटी पनि हामीले डेभलप गर्नुपर्छ। यो सब कुराहरू छ के, अब हेरौँ कसरी जान्छ।
1: हस्, यहाँलाई समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद यहाँलाई पनि, मेरो आफ्नो कुरा राख्ने समय दियो, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म

0: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
1: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841080 29 दमौली शाखाको लागि सम्पर्क 9807613425।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9814111178 98560078।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।

सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए। मोबाइल र कम्प्युटरबाट जानकारी लिन सक्ने व्यवस्था। ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो। जंगली हात्ती देखिए तत्काल खबर गर्न निकुञ्जको आग्रह। बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने व्यवस्था प्रस्ताव। र विश्वकप फुटबलको उपाधि दौड़मा अर्जेन्टिना र स्पेन, गोल्डन बुट दौड़मा मेसी एम्बापे भन्दा अगाडि। नेपाल खबरमा अब पूरा खबर। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले पानी पर्ने क्रम रोकिए पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सी शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार सेवा लिनेको संख्या 2200 नाघेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का अनुसार पोर्टलमा आबद्ध अस्पतालको संख्या बढ़दै गएको छ। शुरूमा 13 अस्पताल आबद्ध रहेकामा अहिले यो संख्या 238 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। विपन्न बिरामी वा उनीहरूका आफन्तहरूले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निशुल्क शैय्या उपलब्ध छ

0: भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। साथै अस्पतालमा उपलब्ध रगत सम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिन्छ। संविधानमा व्यवस्था गरिएको निशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली संचालनमा ल्याएको हो। मन्त्रालयका अनुसार देशभरका अस्पतालमा 28,704 शैयाको 10% बराबर 3,380 निशुल्क शैया उपलब्ध छन्। तीमध्ये 593 शैयामा विपन्न बिरामीले निशुल्क उपचार पाइरहेका छन् भने अझै 2,787 शैया खाली रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा 25 जनाको ज्यान लिइसकेको ध्रुवे हात्तीलाई डट अर्थात बेहोश बनाउने औषधि दिएर रेडियो कलर लगाइएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ध्रुवे हात्तीको घाँटीमा सेटेलाइट रेडियो कलर जडान गरिएको छ। त्यसपछि दारा काटेर छाडिएको हो। रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जीपीएस ट्र्याकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने निकुञ्जले जनाएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरखगण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो। गएको असार 20 गते भरतपुर 23 ध्रुवे हात्तीको आक्रमणबाट 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेको ज्यान गएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढ़ाएको थियो। प्रतिकूल मौसम र घना झाड़ीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। निकुञ्जले स्थानीय बासिन्दाहरूलाई सचेत रहन, सूचनाको पालना गर्न र जंगली हात्ती देखिए तत्काल सम्बन्धित निकायहरूलाई खबर गर्न पनि आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। अब थप खबरहरू। नेपाल र भारतको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1,650 MW बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दोवाडी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा निर्देशक समितिको 13 बैठक पोखरामा सम्पन्न भएको हो। अहिले संचालनमा रहेको ढल्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढ़ी अन्तर्देशीय प्रसारण लाइनबाट 1,400 MW बिजुली आयात गर्ने सहमति भएको छ। यस्तै निर्याततर्फ 1,100 MW 1,650 MW बराबर पुर्याउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले जानकारी दिनुभयो। यस्तै चमेलिया जौल जीबी 220 KV डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन बैठकले स्वीकृत गरेको छ। यो आयोजना 2028 डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। न्यू पूर्णिया र दोधाधारा बरेली 400 KV क्षमताको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति पनि बैठकले गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सड़कमा गोलबेडा फ्याँकेर प्रदर्शन गरेका किसानका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। मन्त्री चौधरीले हिजो मन्त्रालयमा किसान प्रतिनिधिहरूलाई बोलाएर किसानका गुनासा तथा मागबारे छलफल गर्नुभएको हो। किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउन सकुन् भन्ने उद्देश्यले बजारमा कड़ा अनुगमनको व्यवस्था गरिएको बताउँदै बिचौलियाहरूको समस्या समाधान गर्न कृषि विधेयक अघि बढ़ाइएको समेत मन्त्री चौधरीले जानकारी दिनुभयो। उहाँले किसानलाई आफ्नो उत्पादन नजिकका हाट बजारमा बिक्री वितरण गर्न आग्रह गर्दै सबै किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमै पुगेर सामग्री बिक्री गर्नुपर्ने अवस्था नरहेको समेत बताउनुभयो। साथै उहाँले सम्बन्धित निकायसँग समन्वय गरी किसानका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री चौधरीले उत्पादन बजार व्यवस्थापन मूल्य निर्धारण र कृषि क्षेत्रका समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद कार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो। अब विदेशको खबर। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक, युट्यूब जस्ता प्लेटफर्ममा मध्यरातपछि पहुँच स्वत बन्द हुनेछ। साथै किशोर किशोरीहरूलाई लामो समयसम्म अनलाइन राख्ने अटो प्ले र इन्फिनिट स्क्रोल जस्ता सुविधा पनि पूर्व निर्धारित रूपमा बन्द गरिने भएको छ। सरकारले यसबाट किशोर किशोरीहरूको निन्द्रा, पढ़ाईमा ध्यान र पारिवारिक सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ। तर प्रयोगकर्ताहरूले सेटिङ परिवर्तन गरेर यो सुविधा बन्द गर्न सक्ने भएकाले बाल सुरक्षा अभियन्ता र विपक्षी दलले यो उपाय पर्याप्त प्रभावकारी नहुने टिप्पणी गरेका छन्। सरकारले प्रस्तावित व्यवस्था सन् 2026 भित्रै कानूनी रूप दिएर लागू गर्ने लक्ष्य लिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गर्दै फिफा विश्वकप 2026 को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा आज बिहान भएको दोस्रो सेमी फाइनलमा एक गोलले पछि परेको अवस्थाबाट पुनरावरण गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नाण्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका छन्। यसअघि पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको थियो। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान 1:15 बजे न्यूयोर्कको न्यू जर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड बीच आइतबार यस्तै तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड बीच आइतबार बिहान प्रतिस्पर्धा हुनेछ। यसैबीच इंग्ल्याण्ड विरूद्ध 2 असिस्ट गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डेन बुटको दौड़मा अग्र स्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका केलिन एम्बाबेको समान 8 गोल रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाबेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डेन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ भने स्पेन सन् 2010 पछिको दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए मोबाइल र कम्प्युटरबाट जानकारी लिन सक्ने व्यवस्था। ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो, जंगली हात्ती देखे तत्काल खबर गर्न निकुञ्जको आग्रह। बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने व्यवस्था प्रस्ताव। र विश्वकप फुटबलको उपाधि दौड़मा अर्जेन्टिना र स्पेन, गोल्डेन बुट दौड़मा मेसी एम्बाबे भन्दा अगाडि।

0: दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क
3: शुक्ला गण्डकी एफएम 97.6।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
7: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
8: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
9: सम्पर्क 0654142121, मोबाइल 98565391।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
11: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
10: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
12: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 70290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
13: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0656414142, मोबाइल 9850623128 र 9462614726।
16: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
17: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
18: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
19: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
20: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
21: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
20: हो त नि, अब चाहिँ राम्रो भयो।
22: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
20: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
23: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन।
24: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलांग, डाइनिंग टेबल का साथै संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
25: विगत लामो समयदेखि दुलेगुडा बजारमा संचालित न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
26: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0656414194, मोबाइल 9850602630।
27: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
28: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
29: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
28: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने।
29: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न।
30: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो।
31: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
32: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
33: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
34: हजुर, दान गरौ।
35: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
36: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
34: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
35: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहु।
37: गहन
22: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
0: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
22: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
25: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
1: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
25: ओम एम आभूषण सुन चाँदी दोकान,
22: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-08।
33: शुक्ला गण्डकी एफएम 97.6।
22: उकारी चढ्दै ओराली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
33: वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
22: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

0: हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम घाम बिस्तीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेन आभूषण सुनसादी उद्योग रेडियो गाउँमा रहेको छ। परगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशको डिजाइनका गरगनाहरू सिसा पत्थर राखिएका गरगनाहरू कन्त्र नापतल प्रणालीद्वारा नापिएका थापा होला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओम मेना भूषण सुन चाँदी उद्योगमा गएर ढुक्कको साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ। आफ्नै घरै सिक्कामा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो कामहरू राम्रोसँग गर्नुहोला भन्ने भन्न चाहन्छु। र हाम्रो यतातिर चाहिँ घाम पनि लागेको छैन, पानी पनि परेको छैन, तर गर्मी चाहिँ गर्मी नै छ है। बिहानको समय यस्तै नै छ, आज भोलि चाहिँ वर्षा लागेर होइन, वर्षा लागेर भन्दा पनि अब आज अन्तिम दिन असारको महिना त्यस्तो चाहिँ साउन लाग्दैछ, भोलिबाट साउन 1 गते है, भोलिबाट फेरि कोदो रोप्नमा आज हुन्छ। रहिने कामहरूमा व्यस्त हुनुहुन्छ होइन, अब विदेशमा आउनुहुने विदेशकै काममा व्यस्त हुनुहुन्छ, हाम्रो नेपालमा आउनुहुने होइन, कृषि काममा लाग्नुहुने कृषि काममा व्यस्त हुनुहुन्छ, अन्य कार्यालयहरूमा काम गर्ने अन्य कार्यालयहरूमै काममा व्यस्त हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ हाम्रो कामहरू राम्रोसँग गर्नु साथ पनि हामी रहेका छौँ। बिहिबारको बसाइमा तपाईँले रोज्न भएका सुमधुर रूपबाट कार्यक्रममा स्थान दिएको छौँ। फोन गर्न सक्नुहुन्छ 98422 9911 98066611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ र आफूलाई मनपर्ने रूपबाट रोज्न सक्नुहुन्छ। आफ्नो सुमित्र दाजुभाइ साथी सङ्गीलाई सम्झना समर्पण चाहिँ छोड्न सक्नुहुन्छ। आजको विशेष बसाइमा हामी तपाईँहरूले रोज्नुभएका सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौं। फोन गर्न सक्नुहुन्छ, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसीएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत तपाईँले फोन गरेर कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ। आजको दिनमा विशेष तपाईँहरूको रोजाइको भाकालाई कार्यक्रममा स्थान दिनेछु। यति बेलाको क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो नमस्कार हजुर।
1: नमस्कार
0: सिस्टर। नमस्कार, हुनुहुन्छ? हजुर हजुर, एकचोटि फेरि भन्नु त।
1: मेरो त लेखमा घर छ, म लस्तले मनपर्छ नि त नि।
0: हजुर हजुर,
1: हजुरको लागि
0: हस् हुन्छ, धन्यवाद। नमस्कार, उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो। अमृतुला तन्जी कास्की कोर्लुङले काँडेदेखि मेरो त लेकेमा गर्छ भने सुमधुर रूपमा रोजेर गइसक्नु भएको छ। पालो भने तपाईँहरूको रहेको छ, आउन सक्नुहुन्छ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्, जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ। फोन गर्नुहोला भन्दै यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा हाम्रो अमृतजीकै रोजामा रहेको सुमधुर भाकलाई स्थान दिन्छु। तपाईँहरूको फोनको प्रतीक्षामा रहनेछु। तपाईँहरू भने फोन गर्नुहोला, यसमा आवाज रहेको छ शान्ति श्री परिवार र गणेश सेन्चुरीको, अनि अन्य साथीहरू पनि आवाज रहेको छैन। लै शब्द गणेश सेन्चुरीको रहेको छ, यति बेलाको स्वीकार्नुहोस्।

हजुर, सुमधुर भाकामा तपाईँको माझमा राखिसके हाम्रो अमृतजीको रोजाइमा रहेको थियो, मेरो त निकै मागर छ भनिरहेको थियो। तपाईँको भाषा मैले स्थान दिइसके, पक्कै पनि सुनेर आनन्द लिनुभयो होला। फोन गर्न सक्नुहुन्छ 9842960 9066611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ। हाम्रो एनटिसी एनसेल दुवै नम्बर खुल्ला रहेका छन्, जुन नम्बर सहज हुन्छ त्यही नम्बरमा तपाईँले फोन गर्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको क्रममा भने एउटा फेरि पनि अर्को सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। भीरमा उरी भनिरहेको छ, यसमा रहेको छ बसन्त थापा सन्तश्री परिवारको, निस्तवारी र सुरज लामी छानेको रहेको छ। यति बेलाको सिकानुहोस् सुमधुर भाका।

हजुर, सुमधुर भाकामा तपाईँहरूको माझमा राखिसके भिरमौरी भिरेमा भनिरहेको थियो। फेरि पनि अर्को सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु। देउरालीमा भनिरहेको छ प्रकाश सोत्राज र भूमिका गिरीको आवाजमा रहेको छ प्रकाश दोतराज अनि वसन्त विश्वकर्माको रहेको छ। यति बेला सिकानुहोस् सुमधुर भाका।

0: भोलि घटना कसरी जाने हो?
1: अब को जान्छ त्यति टाढा? तपाईँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उति जाने भने हा म पनि जाने हो तेरो पो
2: हजुर सुमधुर भाकामा तपाईँको माझमा राखिसके भए पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज बहिनी सुमधुर लुगाकारले कार्यक्रममा स्थान दिँदै भने कार्यक्रमबाट विदा माग्न जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनचाँदी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। सदस्यता विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धन्यवाद। आज हामीलाई फोन गर्नुभएको थियो हाम्रो अमृत तुलाचन्दजी काशीको लुम्लेकादेखि, उहाँलाई पनि एकदम धेरै धेरै धन्यवाद। र अन्तिममा हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनचाँदी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दै, र स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सबै सम्पूर्णलाई विशेष विशेष धेरै धेरै धन्यवाद। अन्तिममा जानु हुँदै गाउँघरे माया भनिरहेको छ विमल भोजिया र बत्ती कुमारी थापाको आवाजमा रहेको छ रमेश बिजी र विमल परियारको रहेको छ। यसो मधुर भाकालाई जोड्दै आजको श्रृङ्खलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु। तपाईँहरूको बाँकी बल्छु भन्ने सुखद बितोस् सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.9 मेगाहर्ज। जय गीत जय सङ्गीत। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-570-537, मोबाइल नम्बर 98460-69246, 98-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570-65119 र 98694-57056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नाटिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656-570-225, मोबाइल 98560-33-878, 98461-56658।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 10 बज्यो
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
7: शुक्ला गण्डकी समाचार
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9850 60 60 554

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। नेपाल र भारतको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 MW बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवारी र भारतका सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा निर्देशक समितिको 13 बैठक पोखरामा सम्पन्न भएको हो। हाल संचालनमा रहेको ढल्के बगर मुजफ्फा फारपुर र ढल्के बगर सीतामढ़ी अन्तर्देशीय प्रसारण लाइनबाट 1650 MW बराबर पुर्याउने सहमति भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले जानकारी दिनुभयो। यस्तै चमेलिया जौल जीपी 220 KV डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन बैठकले स्वीकृत गरेको छ। यो आयोजना 2028 डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। न्यू पूर्णिया र दोदो धारा बरेली 400 KV क्षमताको अन्तर्देशीय प्रसारण लाइन निर्माणको लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति पनि बैठकमा भएको प्रवक्ता देवले जानकारी दिनुभयो। त्यस्तै मोतिहारी निजगढ़ 400 KV डबल सर्किटिङ, लखनऊ कोहलपुर 400 KV प्रसारण लाइनको हकमा थप प्राविधिक अध्ययन गरिनेछ। नयाँ बुटवल गोरखपुर 400 KV प्रसारण लाइन भने तत्कालका लागि 220 KV सञ्चालन गर्ने प्राविधिक सहमति भएको छ। शुक्ला गण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 1,14,50,00,000 रूपियाँको बजेट पारित गरेको छ। बुधबार नगर परिषदमा सम्पन्न 1900 अधिवेशनबाट सो बजेट पारित भएको हो। नगरले चालू आर्थिक वर्ष 2082-83 1,28,28,89,970 रूपियाँको बजेट ल्याएको थियो। आर्थिक वर्ष 2081-82 1,12,39,00,000 रूपियाँको बजेट ल्याई कार्यान्वयन गरेको नगरले सोही हाराहारीमा घटाएर ल्याएको हो। अस्वाभाविक आन्तरिक आमदानीको प्रक्षेपण गरी बढ़ाइएको बजेटमा 50% भन्दा कम आन्तरिक आय भएको छ। बुधबार

0: सम्म 13 करोड़ 50 लाख हाराहारीमा राजस्व संकलन भएको नगरले जनाएको छ। आगामी आर्थिक वर्षमा नगरले 30 करोड़ 80 लाख 51 हजार रूपियाँ आन्तरिक आय हुने प्रक्षेपण गरेको छ, जबकि आर्थिक वर्ष 2081-82 शुक्ला गण्डकीले 15 करोड़ रूपियाँ आन्तरिक आमदानीको प्रक्षेपण गरेकोमा मुस्किलले 13 करोड़ संकलन गरेको थियो। साथै संघीय सरकार सामान्यकरण अनुदान 14 करोड़ 60 लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट 12 करोड़ 38 लाख, संघीय सरकार अनुदान 46 करोड़ 43 लाख, संघीय सरकार विशेष अनुदान 1 करोड़ 40 लाख, संघीय सरकार समपूरक अनुदान 1 करोड़ 35 लाख, गण्डकी प्रदेश सरकार सामान्यकरण अनुदान 1 करोड़ 93 लाख 54 हजार, प्रदेश सरकार राजस्व बाँडफाँड 1 करोड़ 59 लाख 76 हजार, प्रदेश सरकार समपूरक अनुदान 60 लाख, प्रदेश सरकार विशेष 40 लाख रूपियाँ प्राप्त हुने अनुमान छ। आर्थिक वर्ष 2083-84 नगरपालिकाले पूर्वाधार विकास तर्फ 10 करोड़ 11 लाख रूपियाँ विनियोजन गरेको उपप्रमुख बहादुर विकास राजुले जानकारी दिनुभयो। उहाँका अनुसार नगर स्तरीय विषयगत समितिमा 21 करोड़ 43 लाख 98 हजार, आर्थिक विकासमा 1 करोड़ 59 लाख 47 हजार, सामाजिक विकास तर्फ 7 करोड़ 31 लाख 1 हजार, वन वातावरण तथा विपद व्यवस्थापनमा 1 करोड़ 52 लाख 50 हजार, सुशासन तथा मानव संसाधन विकासमा 79 लाख, 12 वटै वडाको सिलिङमा 9 करोड़ 25 लाख 74 हजार 500 र जनसहभागितामा 1 करोड़ 50 लाख रूपियाँ विनियोजन गरिएको छ। नगरसभामा नगर प्रमुख कृष्णराज पण्डितद्वारा पेश भएका विधेयक पारित भएको प्रमुख प्रशासनिक अधिकृत शिशिर पौडेलले जानकारी दिनुभयो। नगरसभा नगरका अधिकांश कर्मचारीहरूले बहिष्कार गरेका थिए। नियमित रूपमा पाउँदै आएको स्थानीय भत्ता कटौती गरेको भन्दै कर्मचारीले सभा बहिष्कार गरेका हुन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई कास्कीले आर्थिक वर्ष 2082-83 कृषिको आधुनिकीकरण उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत दुग्ध संकलन तथा किसान केन्द्र स्थापना एवं सुदृढीकरण कार्यक्रमले किसानहरूलाई प्रत्यक्ष फाइदा पुगेको छ। पोखरा महानगरपालिका 25 हेमजाका व्यावसायिक कृषक 1,000 लिटर क्षमताको चिलिङ घाट दुग्ध किसान टंकी अनुदानमा पाएपछि उत्साहित बनेका छन्। किसान बहुदेशीय सहकारी संस्थामा आबद्ध कृषकले साझेदारीमा रू 5 लाख लगानीमा चिलिङ घाट पाएपछि दूधको गुणस्तरदेखि आमदानीसम्म सकारात्मक प्रभाव परेको उनीहरूको भनाई छ। दुग्ध उत्पादनलाई व्यावसायिक गुणस्तरीय र प्रतिस्पर्धी बनाउन प्रदान गरिएको चिलिङ ब्याज सञ्चालनमा आएपछि दूधको गुणस्तर जोगिनुका साथै संकलन भण्डारण र बजारीकरणमा उल्लेखनीय सहजता आएको सहकारी संस्थाका व्यवस्थापक पुष्पराज त्रिपाठीले बताउनुभयो। मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ। थासाङ गाउँपालिकाधीन स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब 4,35,800 रूपियाँ बराबरको अवैध सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार नेपाल चीन कोरोला नाकाबाट जुमसुङ हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरोको जीप जाँच गर्दा सामान फेला परेको हो। भन्सार प्रज्ञापन पत्र र आवश्यक कागजात नभएका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले गाड़ी चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि मुसाङ भन्सार कार्यालयमा बुझाएको छ। बरामद सामानमा जुत्ता चप्पल जीन्स पाइट ट्राउजर टी शर्ट लगायतका छन्। सामानहरू ल्याउने व्यक्तिको नाम भने अनुसन्धानका लागि गोप्य राखिएको प्रहरीले जनाएको छ। स्याङ्जाको गलङ नगरपालिका छ पीढ़ी खोला वनपालीमा बिहिबार बिहान गोठ भत्किँदा पुरिएर एकजनाको मृत्यु भएको छ। बिहान करिब 5:15 समयमा गोठमा भैँसीलाई कुँडो खुवाउँदै गरेका 65 वर्षीय धनबहादुर रेग्मी मगर गोठ भत्किँदा पुरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। गोठ भत्किँदा मगरसँगै भैँसी र सुँगुर समेत पुरिएका छन्। घटना लगतै स्थानीयवासीले उद्धार गरी मगरलाई गोठबाट बाहिर निकाले पनि उहाँको ज्यान जोगाउन सकेन। वडा अध्यक्ष दीप छिरिङ गुरूङका अनुसार घटनापछि तत्काल उद्धार कार्य गरिएको थियो। घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। पशु चौपायातर्फ भएको क्षतिको विवरण समेत संकलन भइरहेको प्रहरीले जनाएको छ। केही दिन यताको अविरल वर्षाका कारण गलाङ नगरपालिका 6 को पीढ़ी खोला क्षेत्रमा 2 घर र 1 विद्यालयमा पनि क्षति पुगेको थियो। पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गैरातीदेखि आवत जावत अवरूद्ध भएको छ। जयमनी नगरपालिका आठ बेलबगर स्थित सो कोरिडोरमा खसेको पहिरोले सड़क अवरूद्ध भएको हो। सड़क खुलाउन कालीगण्डकी कोरिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायक उपरीक्षक रामेश्वर रतवातीले जानकारी दिनुभयो। सड़क अवरूद्ध भएपछि बागलुङको दर्शन भेग सड़क सञ्चारबाट विच्छेद भएको छ भने बुटावलतर्फको सवारी साधन बेलबगरमै रोकिएका छन्। म्याग्दीको धौलागिरी गाउँपालिका दुई लुलाङमा दस दिनदेखि विद्युत सेवा अवरूद्ध बनेको छ। दरखोला दोस्रो लघु जलविद्युत परियोजनाको विद्युत गृहका उपकरणमा चट्याङले क्षति पुर्याएपछि यस परियोजनाबाट विद्युत सेवा उपभोग गरिरहेका करिब 400 घरधुरी विद्युत सेवा सुविधाबाट वञ्चित भएका छन्। चट्याङले विद्युत गृहको एलसी प्लेट जलेको र उपकरण मरमतका लागि फुटबल पठाइएको परियोजनाका अपरेटरहरूको बहादुर पूर्जाले जानकारी दिनुभयो। उहाँको अनुसार यस परियोजनाबाट लुलाङ लमसुङ खोरिया मरेनी टोलका बासिन्दाहरूले विद्युत सुविधा उपभोग गर्दै आएका थिए। 50 किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत परियोजनामा प्राकृतिक प्रकोप र चट्याङको कारण स्थानीयले हरेक वर्ष शास्ति बेहोर्दै आएका छन्। विद्युत अभावमा रातको समयमा सिंगो वडा अन्धकार बनेको छ भने विद्यार्थीहरूलाई पठन पाठन घरेलु उद्योग सञ्चालन र वडा कार्यालयको सेवा प्रवाहमा समेत समस्या भएको छ। मोबाइल लगायतका विद्युतीय सामग्रीहरूको चार्ज गर्ने प्रबन्धन नहुँदा यहाँ संचार सेवा प्रभावित बनेको छ। गत जेठ महिनामा लुलाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा पुगेको भए पनि स्थानीयवासीहरूको घरमा मिटर बक्स जडान र वायरिङ नहुँदा अहिलेसम्म केन्द्रीय विद्युतीकरण प्रयोगमा आएको छैन। उत्तरी गोर्खाको सुमानीबिरी गाउँपालिकाले मनासुलो संरक्षण क्षेत्र क्याम्प भ्रमण गर्ने आन्तरिक तथा विदेशी पर्यटकबाट आर्थिक वर्ष 2082-83 2,18,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। तीन वर्ष अघि 11,12,000 रूपियाँ मात्र राजस्व संकलन गरेको गाउँपालिकाले पछिल्लो वर्षमा पर्यटक आगमन बढ़ेसँगै राजस्वमा उल्लेखनीय वृद्धि भएको हो। प्राकृतिक सौन्दर्य धार्मिक तथा सांस्कृतिक सम्पदाहरूले समृद्ध सुमानीबिरी क्षेत्रमा पछिल्लो वर्षहरूमा पर्यटकको आकर्षण बढ़ेकाले राजस्व संकलनमा उत्साहजनक वृद्धि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाको आर्थिक ऐन 2081 अनुसार विदेशी पर्यटकबाट प्रति व्यक्ति 1,000 रूपियाँ र नेपाली पर्यटकबाट 200 रूपियाँ पर्यटन शुल्क लिने व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार 2081 भदौदेखि शुल्क संकलन शुरू गरिएको थियो। गत आर्थिक वर्षमा पर्यटक शुल्क बापत 1,19,00,000 रूपियाँ राजस्व संकलन भएको थियो। गाउँपालिकाले प्रवेश अनुमति शुल्क पर्यटकीय गतिविधि अनुमति स्थानीय सेवा कर तथा संरक्षण क्षेत्र उपयोग शुल्क लगायतका शीर्षकबाट राजस्व उठाउँदै आएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीन दानामा रहेको प्रसिद्ध पर्यटकीय स्थल रूपसे झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजनामा निर्माण व्यवसायहरूले ढिलासुस्ती गर्दा योजना अधुरो भएको छ। कालीगण्डकी कोरिडोर हुँदै मुस्ताङ भ्रमणका लागि जाने पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले झरनामा संघीय सरकारको विशेष अनुदान 3,65,00,000 रूपियाँ बराबरको लागतमा गाउँपालिकाले पर्यटकीय संरचना निर्माण थालेको थियो। पहिलोपटक थपिएको म्यादमा पनि निर्माण व्यवसायीले योजनाको काम सम्पन्न नगरेपछि पर्यटकीय पूर्वाधार निर्माण योजना अधुरो भएको हो। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण योजना अधुरो भएको गाउँपालिकाका उपाध्यक्ष दिवापुन तिलिजाले बताउनुभयो। म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 व्यावसायिक तरकारी खेती र पशुपालन गरेका किसानलाई रू 25,00,000 भन्दा बढ़ी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ। नगरपालिकाको उत्पादनका आधारमा प्रोत्साहन कार्यक्रम मार्फत 116 जना किसानलाई रू 25,69,983 रूपियाँ अनुदान वितरण गरेको हो। अन्तर्राष्ट्रिय समाचार बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीहरूका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वतः बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम टिकटक र युट्यूब जस्ता प्लेटफर्महरूमा मध्यरातपछि पहुँच स्वतः बन्द हुनेछ। साथै किशोर किशोरीहरूलाई लामो समयसम्म अनलाइन राख्ने अटो प्ले र इन्फिनिटी स्क्रोल जस्ता सुविधाहरू पनि पूर्व निर्धारित रूपमा बन्द गर्नेछ। सरकारले यसबाट किशोर किशोरीहरूको निन्द्रा पढ़ाईमा ध्यान र पारिवारिक सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरिएको बीबीसीले जनाएको छ। तर प्रयोगकर्ताहरूले सेटिङ परिवर्तन गरेर यो सुविधा बन्द गर्न सक्ने भएकाले बाल सुरक्षा अभियन्ता र विपक्षी दलले यो उपाय पर्याप्त प्रभावकारी नहुने टिप्पणी गरेका छन्। सरकारले प्रस्तावित व्यवस्था सन् 2026 भित्र कानूनी रूपमा दिएर लागू गर्ने लक्ष्य राखेको छ। खेल समाचार इजिप्टसँगको विवाद सेलाउन नपाउँदै फिफा विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा फँसेको छ। क्वार्टर फाइनलमा इजिप्टसँगको खेल विवादास्पद बनेको थियो। गए रातीसम्म सेमी फाइनल खेलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। खेलपछि अर्जेन्टिनाका खेलाड़ीहरूले फकल्याण्ड टापु अर्जेन्टिनाकै हो भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गर्दै जीतको उत्सव मनाएका थिए। त्यो सेलिब्रेशनपछि फिफाबाट अनुशासनको कार्यवाही हुन सक्ने टिप्पणी भइरहेको छ। दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्याण्ड टापुमाथि बेलायत र अर्जेन्टिना बीच लामो समयदेखि सार्वभौमिकताको विवाद छ। सन् 1982 यही विषयलाई लिएर दुई देशबीच 74 दिनसम्म युद्ध भएको थियो। यसअघि सन् 2014 पनि स्लोभेनिया विरूद्धको मैत्रीपूर्ण खेल अघि यस्तै ब्यानर प्रदर्शन गरेको भन्दै फिफाले अर्जेन्टिना फुटबल संघलाई 20,000 पाउण्ड जरिवाना गरेको थियो। इतिहासकै संवेदनशील सम्बन्धका कारण इंग्ल्याण्ड र अर्जेन्टिना बीचको सेमी फाइनल उच्च सुरक्षा व्यवस्थाका बीच सम्पन्न भएको थियो। हवस् लाटिन्जेलसम्म सुने साथ दिनुभयो तपाई सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पन्न हुनेसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाई सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल news@shukl lagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुलीगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
5: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
3: प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560956996।
6: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
7: बिरामी परीक्षण,
6: निशुल्क औषधि वितरण,
7: प्रयोगशाला सेवा,
6: पञ्चकर्म, पूर्वकर्म,
7: बस्ती कर्म,
6: शिरोधारा,
7: नस्य कर्म, जलनीति,
6: छार सूत्र सेवा,
7: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
6: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
7: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
6: अग्निकर्म, मर्म चिकित्सा,
7: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
9: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
9: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
9: साथै UGC, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी 17 कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712 40।
10: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
11: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
11: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
12: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
13: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9856033878, 9841356558।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
15: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
14: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
15: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
15: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
14: खेतबारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
15: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
14: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
15: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
14: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
15: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
14: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
15: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं,
14: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
15: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
16: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0658-63175 98-560-63175।
17: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जा।
18: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्किने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
19: तर महँगो होला नि?
18: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
20: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
21: बाराही अल्मुनियम अब युपिभीसी को साथमा।
20: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
21: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564-14-411, मोबाइल 98-560-22938 र 98-028-22938।
22: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 0614510000
3: 0614510002 मोबाइल नम्बर 9856084666
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
5: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
4: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
4: प्रोप्राइटर रोशनी श्रेष्ठ।
5: मोबाइल नम्बर 9827109066 र 9840594530।
2: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
6: Come on everybody. Hello, Shukla Gandaki.
2: हाम्रो यही बसो बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
7: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोडमा चाहिँ तपाईँको लागि मिठा मिठा गीतहरू लिएर उपस्थित भएको छु नै सँगसँगै तपाईँ अन्ताक्षरी खेल्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ 9842279611 र 9860663611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिनुहोला है। समय त छ बिहानीको, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्तता हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा सधैँ नै छ र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला र यति बेला भने तपाईँ सम्पूर्ण लागि म गीत राख्दैछु हाँसी हाँसी लजाउने बलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि हाँसी हाँसी लजाउने बोलको यो गीत मैले राखिसकेँ र यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाटको हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: हेलो हजुर दर्शन नमस्ते नमस्कार हजुर।
0: हजुर दर्शन नमस्ते नमस्कार दिदी सन्चारमै हुनुहुन्छ होला क्यारे है? हजुर हामी पनि एकदमै सन्चै आरामै छौ। के गर्दै हुनुहुन्थ्यो अहिले? हजुर के कसो कामहरू चल्दैछ त नि हाम्रो पेरुङतिर सुनाउनुहोस्। खासै त्यस्तो हजुर रोपाईहरू गरेर सकियो होला के रे अन्त?
1: हजुर
0: ल हजुर खाना खाइसकेँ मैले हजुरको त बाँकी नै होला के रे है? ल ठिक छ अब कार्यक्रम सकिसकेपछि मजाले खानु होला है। ल हुन्छ अब हजुरबाटै सुरु गर। ल हुन्छ दिदी अब इन्भाइट त गरिरहनु भएको छ अब आउन पनि आउँछु कि म है। ल हुन्छ अब सुरु गर्नुहोस् न त है। हजुर हुन्छ हजुर केही हो अब जुन गीत मनपर्छ त्यही गीतबाट सुरुवात गर्नुहोस्।
1: मैले जानेको अब मुखमा आएको जुन आउँछ त्यही त
0: हुन्छ।

0: मबाट म बिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा हो मेरो दिल छ पोखरामा हजुर
1: माझिराईको खोरा फेवा तालको लम्माया सकेको नलाम्बो ख्याल ख्यालैको
0: कबाट कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु।

0: त्रिशुलीको किनारामा बालुवा चाल्ने गरीत गीत आउँथ्यो अझै के भयो
1: निरङ्को सल्या छैन है
0: अझै निरङ्को सल्या छैन है जनताले भने नै भएको छैन है
1: हावाट हरियो डाँडामाथि हलो जोत्ने साथी हह माले हह हह तारे हह ल हावाटै पर्यो है त
0: हाम्रो

सिमसिमे पानीमा ज्यानले बेमान गर्छ कि जिन्दगानीमा।

0: ल नौ बाटो पऱ्यो कि है
1: नौ बाटो हो
0: हजुर
1: मलाई लान्छ ज्वरो शङ्ख फुकेर
0: रबाट अब रबाट अरू साथीलाई पालो दिउँ है त दिदी
1: हुन्छ
0: ल अब साथीहरूलाई सम्झाउन सक्नुहुन्छ हजुरले
1: हजुर साथीहरू सम्झना सन्देश भन्नुपर्छ पठक हजुरको लागि
0: हजुर धन्यवाद
1: म भन्दा पछि आउने साथीहरूको लागि कार्यक्रम सुनेर बस्ने सम्झौको लागि विशेष गरी हाम्रो साथीहरू हुनुहुन्छ हाम्रो नरेन्द्र रिमाल दाई भवना शर्मा दाई अमृत रतन दाई अनि हाम्रो यता रजर भाई एकराज रङ्गली मगर भाई एम छिपे दाई अनि ऋषिराम दाई अनि हाम्रो यता हुनुहुन्छ चन्द्र भाई अनि यता हुनुहुन्छ तारा दाई कोविसी दाई दलमय थापा रोसिका लम्साल अनि यता हुनुहुन्छ हाम्रो शान्ति सायरा मोहम्मद दाई लगायत सम्पूर्ण नाम शेख साथीहरू सम्पूर्णको लागि भन्ने बिराउँछु नमस्ते भाइ भाइ शुभ दिन
0: हुन्छ नमस्कार शुभ दिन यति बेला भने फोन गर्नुभएको थियो खगीमाया दिदी हुनुहुन्थ्यो पिरुङबाट दिदीले अन्ताक्षरी खेलेर गइ नै सक्नु भएको छ र अब पालो तपाईँको रहेको छ आउन चाहनुहुन्छ भने 9842279111 र 9806636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर त भनिराखेको छु अब आउने साथीको लागि चाहिँ र बाटो पालो परेको छ यति बेला कोही साथी हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर

0: बिनाको धन ठुलो कि धन बिनाको मन ल नबाट गाउनुहोस्
1: सुन्नु ला।

दिदी हेलो हजुर यति बेला भने फोन गर्नुभएको थियो रोसिका दिदी हुनुहुन्थ्यो र योबाट चाहिँ पालो परेको थियो तर ठ्याक्क आवाजै सुनिएन त्यही भएको भएर पनि फोन डिस्कनेक्ट चाहिँ गर्नु पर्यो. कार्यक्रममा तपाईँ जोडिन चाहनुहुन्छ भने एकदमै स्टुडियोको लाइन खुला रहेको छ है भनेर त भनिराखेको नै छु. 9842972911 र 9806636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ, जोडिँदै गर्नुहोला है भनेर पनि भनिराखेको नै छु. यति बेला म गीत राख्दैछु बादल सरी बोलको, यो गीत सँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा. ब्रेक सँगै जान्छु 11 बजेको टाइम चेकमा. टाइम चेक पछि आउने नै छु. सुन्दै गर्नुहोला है त.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका पाँच भुरुङ्गे निवासी जनहितकारी क्षेत्री समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने सागर जानुहुने सम्पूर्णमा यही मिति 2083 चार महिना पाँच गतेका दिन उपस्थित भइदिनुहुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्री समाज परिवार शुक्ला गण्डकी नगरपालिका पाँच तन हो।
2: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
2: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
2: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145। कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
2: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
2: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
2: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333085, मोबाइल 9856080385।
4: कृषि विकास कार्यालय तनहुको अनुरोध:
2: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
4: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
2: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
4: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
5: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
2: थप जानकारीको लागि 0-65-5-63-130।
5: कृषि विकास कार्यालय तनहुँ, दमौली।
1: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई

0: कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
1: लौ तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
0: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
0: प्रोप्राइटर रोशनी श्रेष्ठ।
1: मोबाइल नम्बर 9827103066 र 9840694530।
2: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 9846607645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस टीचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टीचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।
10: वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ती त।
3: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0665707644।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।

0: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा तनहुँ,
2: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 98 60 61 268
1: 98 60 60 268।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: अलराइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु। सँगसँगै अन्ताक्षरी खेल्नको लागि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 911 र 98 0 66 36 11 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले। कार्यक्रममा जोडिँदै गर्नुहोला। प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने, सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु फल ट्री माया, फुलको गीतहरू रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके नितेश शङ्करको आवाजमा रहेको गीत चाहिँ रहेको थियो। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु। गीत रहेको छ माया मनभरि बोलको तृष्णा गुरुङका आवाजमा रहेको यो गीत यति बेला भने स्वीकार्नुहोस् है त।

0: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि माया मनभरि बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु। गीत रहेको छ यति बेला यो छोरीको रूपै राम्रो बोलको स्वीकार सैता
1: नमस्ते, म यहाँहरूको प्रस्तुता ज्योति र अब सुन्नुहोस् श्रेया सुतारको नयाँ आल्बमबाट त्यो मिठो।

ओके यति बेला भने यो छोरीको रूपै राम्रो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु ओ झुमा झुमा झुम्का वाली बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि ओइ झुमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु, पै पर्यो काले बोलको यो मुभी टाइटल सङ्ग चाहिँ रहेको छ, यति बेला भने स्वीकार्नुहोस् है त।

0: 97.6 शुक्लागन्ध केएफएम 97.6
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461 16878, 98235 52763।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
13: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
13: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 98560 28 587।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
18: पुराना गरगहना सँग नयाँ साथ फेर,
17: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
19: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856602676।
22: कता हिँडेको आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 9843823811।
17: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

राइट एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजकै एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु। अब अन्ताक्षरी खेल्न चाहनुहुन्छ भने पनि कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर भनिराखेको नै छु। र अब आउने साथीको लागि चाहिँ यो बाटो पारो परेको छ, कार्यक्रममा जोडिँदै गर्नुहोला 9842279111 र 9806636611 को बाटो भएर है। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु, राधा बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि बिजुली बनेको होला बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु। गीत रहेको छ मेरी हजुर बोलको, यति बेला भने स्वीकार्नुहोस् है त।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि मेरी हजुर बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। र आजको यस एपिसोडमा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रमलाई प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोप्राइटर प्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि गीत रहेको छ झिमझिमाउने आँखाले बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भन्ने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: 97.6
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816360032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
5: होइन हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709 मोबाइल नम्बर 9847261268
7: 9856602।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 9560633084 र 9560667988।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0965414377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
15: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई

0: पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट।
2: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलैगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
2: सम्पर्क मोबाइल 9857065119 र 9869577056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124112160 र 9847078022।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
5: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
6: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
1: मोबाइल 9560055770।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो
4: गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 31 गते हिजोसम्ममा सरकारले कुल 12,24,80,90,00,000 रूपियाँ राजस्व उठाएको छ। यो संकलन सरकारले चालू वर्षका लागि तय गरेको कुल 14,80,00,000,000 रूपियाँको वार्षिक लक्ष्यको 82.76% हुन आउँछ। विगतको तुलनामा यस वर्ष राजस्व संकलनमा सुधार देखिएको छ। गएको आर्थिक वर्ष 81-82 असार 31 सरकारले 11,40,36,61,00,000 रूपियाँ मात्र राजस्व संकलन गरेको थियो। यस हिसाबले गएको वर्षको यही अवधिको तुलनामा यसपालि 84,44,29,00,000 रूपियाँ बढ़ेको कार्यालयले जनाएको छ। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा विद्युतीय सार्वजनिक गाड़ी त्यसै गरी निर्माण व्यवसायको ऋण व्यवस्थापन राष्ट्रिय परिचय पत्रको अनिवार्यता र बैंकहरूको ब्याज आमदानी गणना गर्ने नियमन व्यापक सुधार गरेको छ। नयाँ व्यवस्था अनुसार अब बैंकहरूले आर्थिक वर्ष सकिएको 15 दिनभित्र अर्थात साउन 15 गते भित्र उठ्ने ब्याजलाई पनि त्यही वर्षको नाफामा देखाउन पाउने भएका छन्। यसले असार मसान्तभित्रै ब्याज तिर्नुपर्ने दबाव रहेका ऋणी र खराब कर्जा केही भएपछि घट्ने अनुमान गरिएको छ। यसका लागि यो रकम नियमनकारी कोषमा लैजानुपर्ने छैन। शेयर धितो राखेर पाइने ऋण मार्जिन कर्जाको सीमामा राष्ट्र बैंकले मौद्रिक नीतिमा आएको व्यवस्था अनुसारको परिपत्र गरेको छ। यसअघि सबै किसिमका सूचीकृत

0: कम्पनीहरूको शेयर धितो राख्दा बढ़ीमा 70% मात्र ऋण पाइने सामान्य नियम थियो। अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफै कार्यविधि प्रोडक्ट पेपर बनाएर कम्पनीहरूको सबलता मूल्याङ्कन गर्ने अधिकार दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा केएमसीमा मस्तिष्कको जटिल एभीएमको बिना चिरफार सफल उपचार, सुनको भाव आज सामान्य बढ़दा चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 34 जिल्लामा बाढ़ीको जोखिम, आर्थिक वर्षको अन्त्यसम्ममा 12.5 खर्ब रूपियाँ राजस्व उठ्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाण्डु मेडिकल कलेज केएमसीले 67 वर्षीय एक बिरामीको मस्तिष्कमा भएको जटिल आर्टेरियोभेनस मालफर्मेशन एभीएम बिना चिरफार प्रविधिबाट सफल उपचार गरेको जनाएको छ। अस्पतालका अनुसार 67 वर्षको उमेरमा फुटेको ब्रेन एभीएमको यस विधिबाट सफल उपचार भएको नेपालकै पहिलो घटना हो। केएमसीका अनुसार दीर्घकालीन कलेज रोगबाट पीड़ित पुरूष अचानक बेहोश भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। प्रारम्भिक सीटी स्क्यानमा मस्तिष्कको असामान्य ठाउँमा ठूलो मात्रामा रक्तस्राव देखिएपछि रक्तस्रावको वास्तविक कारण पत्ता लगाउन अत्याधुनिक बायोप्लेन क्याथल्याब मार्फत डीएसए एन्जियोग्राफी परीक्षण गरिएको थियो। विशेषज्ञ डाक्टर अरूण पौडेलको नेतृत्वमा गरिएको परीक्षणबाट मस्तिष्कमा रगत पुर्याउने धमनी र फर्काउने सिराबी जन्मजात बनेको असामान्य रक्तनलीको जालो एभीएम फुटेर रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ। अहिले उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको समेत अस्पतालको भनाइ छ। आज सुनको भाव सामान्य बढ़दा चाँदीको भाव भने घटेको छ। आज सुन तोलामा 400 रूपियाँले बढ़ेर 2,85,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,84,800 रूपियाँ थियो। आज चाँदीको भाव भने घटेको छ। आज चाँदी तोलामा 90 रूपियाँले घटेर 4,325 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 4,415 रूपियाँ थियो। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आइतबार विद्यालयमा विदा दिने निर्णयमा पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। महासंघले हिजो पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो। सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत विदा दिने निर्णय गरेको हो। अब विदेशको खबर। सन् 2026 को पहिलो छ महिनामा चीनको वैदेशिक व्यापार उल्लेखनीय रूपमा विस्तार भएको छ। आधिकारिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा चीनको कुल वैदेशिक व्यापार 16.9% वृद्धि भई 25.47 ट्रिलियन अर्थात युआन अर्थात झण्डै 5175 खर्ब नेपाली रूपियाँ पुगेको छ। चीनको राष्ट्रिय तथ्याङ्क विभागका उपप्रमुख माओ सेन्योङले आयात र निर्यात दुवै क्षेत्रमा तीव्र आर्थिक वृद्धि हुँदा र व्यापारिक संरचनामा थप सुधार र सुदृढीकरण हुँदा यस किसिमको उपलब्धि हासिल भएको बताउनु भएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गर्दै फिफा विश्वकप सन् 2026 को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलाण्टामा आज बिहान सम्पन्न दोस्रो सेमी फाइनलमा 1 गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नाण्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका छन्। यसअघि पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरिसकेको छ। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान 1:15 बजे न्यूयोर्कको न्यूजर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यसैबीच इंग्ल्याण्ड विरूद्ध 2 असिस्ट गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डन बुटको दौड़मा अग्र स्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका केलेन एम्बाब्बेको समान 8 गोल रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाब्बेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 34 जिल्लामा बाढ़ीको जोखिम, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। आर्थिक वर्षको अन्त्यसम्ममा 12.25 खर्ब राजस्व उठ्यो, गएको वर्षभन्दा 7.4% वृद्धि। अबदेखि बैंकहरूलाई ब्याज उठाउन साउन 15 गतेसम्मको समय शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा। सन् 2026 को पहिलो 6 महिनामै चीनको वैदेशिक व्यापार 16% बढ़्यो, आयात निर्यातमा तीव्र वृद्धिसँगै व्यापार संरचनामा सुधार। र विश्वकपको गोल्डन पुट दौड़मा मेसी एम्बापे भन्दा अगाडि। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: Shuklagandha KFM 97.6
2: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका पाँच भुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनुहुने सागर जानुहुने सम्पूर्णमा यही मिति 2083 चार महिना 5 गतेका दिन उपस्थित भइदिनुहुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तनहु।
3: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
8: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू:
9: बिरामी परीक्षण,
8: निशुल्क औषधि वितरण,
9: प्रयोगशाला सेवा,
8: पञ्चकर्म, पूर्वकर्म,
9: बस्ती कर्म,
8: शिरोधारा,
9: नस्य कर्म, जलनेति,
8: छार सूत्र सेवा,
9: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
8: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
9: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
8: अग्निकर्म, मर्म चिकित्सा,
9: स्तनपाई आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 4 83।
2: सूचना: यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
10: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0 65 4 14 377 र 98 65 44 343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
11: यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्? डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
12: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9855338178, 9841356558।
13: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा सात फेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
15: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
17: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
17: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111196902।
7: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौड़ाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440
6: चिसापानी
7: सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
6: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
7: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
8: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8
6: होटल टाइटेनिक गोङगोबु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825572763
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौडा आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
9: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
11: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850623128 र 9462614726।
12: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा
12: प्रोप्राइटर रोशनी श्रेष्ठ
13: मोबाइल नम्बर 9827109066 र 9840594543।
14: ला टायरमा कट लाग्यो जो मात्रै नयाँ हालेको खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
15: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452।
16: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छोनेको
17: कुटी हाँस्नु भन्नु यस्तरी पङ्खा चलिरहेको देखिनु भन्नु
16: पङ्खा त हाम्रो घरमा छ नि। हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
17: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
17: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
18: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोप्राइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9855603324।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: 老师，咱们四个字。那个，我这，把这写你，把这写你。
1: 两个，

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जा।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: 12 अल्मुनियम अब युपिभीसीको साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क 12 युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0-65-414-411, मोबाइल 98-560-22938 र 98-028-22938।
10: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
12: सम्पर्क 0-65-414-221, मोबाइल 98-560-35-921।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: बुवा ढोक गरे घर।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला दिउँसोको ठिक एक बज्यो।
5: खेतालीहरू पनि छिटेर लगाएर खोज्छ। आज त मेला सकेर छिटै

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
3: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
2: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
3: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
3: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
2: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
3: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
2: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढ़ी र पहिरोबाट बचौ र बचाउ,
3: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
2: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
3: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
2: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
3: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
2: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
3: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175 98 55 63 175।
4: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0 65 590 065, मोबाइल 98 166 34 372।
2: पुन मोबाइल
7: होइन, कति पुन मोबाइल भन्दै कराएको,
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
7: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
7: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ।
6: साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
6: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848440000।
2: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
2: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
2: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
8: ओइ वर्षा, यो त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
2: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
12: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
13: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल, मोबाइल 9008526466 र 9847349।
15: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
15: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
2: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
2: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
5: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560062676।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, AC रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
10: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
8: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
9: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
8: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
9: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
8: फोन नम्बर 0614510000,
9: 0614510002, मोबाइल नम्बर 9856084666।
8: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
12: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765570974, मोबाइल नम्बर 9847061268,
13: 9857602068।
15: चिसापानी आउनुस् आउनुस्, यता हो यता यता यता।
16: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
15: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
15: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
16: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मगयान चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
17: समय सम्झनुहोस् है, मगयान चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
15: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763। कता हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463-23811।
19: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
19: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: साठी 14175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 2 बज्यो।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
3: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856 50834 सर।

0: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला सुक्ला गण्डकी नगरपालिका पाँच भुरुङ्गे निवासी जनहितकारी क्षेत्री समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनुहुने सागर जानुहुने सम्पूर्णमा यही मिति 2083 चार महिना पाँच गतेका दिन उपस्थित भइदिनुहुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्री समाज परिवार शुक्ला गण्डकी नगरपालिका पाँच तन हो।
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हर उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 65414377 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो।
4: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
2: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
7: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार,
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206।
5: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
8: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
9: सम्पर्क 0654142121, मोबाइल 98560935।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
12: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
13: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं।
14: हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
15: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
16: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
15: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
17: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
18: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
18: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाऊ न त, दुवै जना भएर सपिङ गरी फर्काउला।
19: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9846194378, 9811796902।
20: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
23: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268727 र 98644530031।
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
8: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
8: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।
9: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
9: पुराना गरगहनासँग नयाँ साथ फेर,
10: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62099।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
13: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कुर्सीका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 065-75-976। चार मोबाइल नंबर 9840761268
11: 9850602068
7: कता हिँडेको आइफोन हातमा लिएर
15: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
7: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
15: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843638
16: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
17: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
16: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
17: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
16: होम डेलिभरीको पनि व्यवस्था छ
9: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9550700778
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: You two, out!
1: No, Jake, I've had enough of your bullying.
2: Oh, wait!

0: 97.6
1: शुक्ला गंडक एफएम 97.6
2: या बुढा 20 वर्ष देखि को यस्तो पुरानो टीवी कति हेर्ने भनेको के वाईफाई र मोबाइल बाटै कनेक्सन गरेर टीवी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टीवी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
5: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
5: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
5: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412414160 र 9840078022।
7: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
8: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
7: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
8: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
7: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
8: थप जानकारीको लागि 0665361130।
7: कृषि विकास कार्यालय तनहुँ, दमौली।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 3 बज्यो।

भारतबाट ल्याएका 15 मुर्रा राँगाबाट झण्डै 130,000 डोज भन्दा धेरै वीर्य संकलन, झण्डै 49,000 डोज किसानका भैंसी गर्भधान गराउन प्रयोग, विश्वभरका धेरै मानिसले अमेरिका भन्दा चीनलाई रुचाउन थालेको अध्ययनको निष्कर्ष, धेरै स्वदेशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृतिमान स्तरमा, र मरिसस आईसीसीको 111 सदस्य बन्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत सभाको स्वकीय सचिव राख्न पाउने भएका छन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभा 59 सदस्य रहेको छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै सम्पत्ति छानबिन आयोग 2083 सबै काम कार्यवाही तत्कालका लागि रोकिएको छ। कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नगर्नु भन्ने सर्वोच्चको आदेशको अब व्याख्या गर्दै आयोगले असार 29 गते सूचना जारी गरेपछि अदालतले हिजो पुनः आदेश जारी गरेको हो। हिजो न्यायाधीश निरपदोज निरौलाको इजलासले आयोगको पछिल्लो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै आजदेखि सबै काम रोकेको हो। यसअघि सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारी सहित कसैको पनि सम्पत्ति विवरण संकलन र छानबिन नगर्न आदेश दिएको थियो, तर आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकका हकमा छानबिन जारी रहने सूचना निकालेपछि अधिवक्ता मणिराम उपाध्यायले रिट दायर गर्नुभएको थियो। अदालतको आदेश अनुसार विवरण संकलन, फाइल अध्ययन र सिफारिशका सबै काम रोकेको आयोगले जनाएको छ। संविधानले पूर्व न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र सैनिकको हकमा अख्तियारलाई समेत छानबिनको अधिकार नदिएको अवस्थामा आयोगले क्षेत्राधिकार मिचेको भन्दै यो मुद्दा पूर्ण इजलासमा पठाएको छ। नेपालमा भैंसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्रा राँगाबाट संकलन गरेको मध्ये झण्डै 49,000 डोज वीर्य किसानले प्राप्त गरेका छन्। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँगाबाट अहिलेसम्म 130,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैंसीलाई गर्भधान गराउन प्रयोग भइसकेको छ। उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले 2080 साल मंगिरमा उपहार स्वरूप नेपाललाई उपलब्ध गराएको थियो। विभागका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा 7, लाहानमा 5 र नेपालगंजमा 3 गरी 15 मुर्रा राँगाबाट कृत्रिम गर्भधानका लागि वीर्य जम्मा गरिँदै आएको छ। मुर्रा उच्च दूध उत्पादनका लागि भैंसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पंजाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैंसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ। मुर्रा जातको भैंसीले एक बेतमा 4,000-5,000 लिटरसम्म दूध दिन्छ। नेपालमा पाइने स्थानीय जातका भैंसीले सरदर 1,500-1,600 लिटरसम्म दूध दिन्छन्। श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा उद्योगी व्यवसायीहरूसँग छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोड़िनुपर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्रै रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो। मन्त्री यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्नुभयो। केवल वार्ता नभई तथ्य र अनुसन्धानमा आधारित पारिश्रमिक तोक्न त्रिभुवन विश्वविद्यालय को अर्थशास्त्र विभागका प्राध्यापकको नेतृत्वमा ढाँचा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। यसमा भौगोलिक क्षेत्र, प्रदेश र कार्यक्षमताका 4 श्रेणीका आधारमा पारिश्रमिक तय गर्ने लक्ष्य छ। देशभर वार्षिक 13 अर्ब रूपियाँ भन्दा बढ़ी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको भन्दै मन्त्री यादवले ओडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकाहरूलाई पत्रचार गर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरको कुलेखानी ड्याम नजिकै रहेको सिम खोलामा आएको बाढ़ीमा स्कूटर सहित बेपत्ता भएका चालकको शव भेटिएको छ। गएको सोमबार दिउँसो आएको बाढ़ीले स्कूटर सहित चालकलाई बगाएपछि खोजी भइरहेको थियो। खोजीको क्रममा आज बिहान स्कूटर चालक सर्लाहीको बागमती नगरपालिका 1 का 29 वर्षका महेश कुमार कार्कीको शव भेटिएको हो। उहाँको स्कूटर भेटिएको ठाउँ भन्दा केही तल खोलाको किनारमा बालुवा र लेदोमा पुरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। स्कूटर अस्ति मंगलबार घटनास्थलबाट झण्डै 100 मिटर तल फेला परेको थियो। काठमाडौँबाट सर्लाही जाँदै गर्दा बेपत्ता भएका कार्तिकको स्कूटर भेटिएपछि परिवार सहित सुरक्षाकर्मीले खोजी गरिरहेका थिए। विदेशको खबर, विश्वभरका धेरै मानिसले अहिले अमेरिकाभन्दा चीनलाई धेरै रूचाउने गरेका प्यू रिसर्च सेन्टरको अध्ययनले देखाएको छ। विश्वका धेरै देशमा अमेरिकाको तुलनामा चीनलाई धेरै सकारात्मक रूपमा हेरिने गरेको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संस्थाले पहिलो पटक यस्तो नतिजा सार्वजनिक गरेको हो। अमेरिकाको वाशिङटन डीसीमा रहेको एक निष्पक्ष थिंक ट्याङ्क अर्थात नीति अनुसन्धान संस्थाका अनुसार धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोणले कृत्रिमानी स्तर छोएको छ, तर अमेरिका प्रतिको धारणा भने खस्किएको छ। सामान्यतया उत्तरदाताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया नेता सी जिनपिङ दुवै प्रति कम विश्वास व्यक्त गरेका छन्। यद्यपि ट्रम्पको तुलनामा सीले धेरै अंक प्राप्त गर्नुभएको छ, चीनको तुलनामा अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको धेरै सम्मान गर्ने गरेको देखिए पनि अमेरिकाको तुलनामा चीनले अरू देशका मामिलामा कम हस्तक्षेप गर्ने गरेको देखिएको अध्ययनमा भनिएको छ। अब खेल खबर, मरिसस आईसीसीको 111 सदस्य बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्यका रूपमा अनुमोदन गरेको हो। यस्तै बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। यसै गरी क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरेको छ। यी शर्तहरू पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहनेछ। यस्तै बैठकले आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय गरेको छ। आईसीसी बोर्डले क्रिकेटको प्रशासनिक सुधारका लागि सुशासन पुनरावलोकन समिति गठन गर्ने भएको छ। समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसी आईका देवाजित सौकिया, क्रिकेट दक्षिण अफ्रिकाका डाक्टर मोहम्मद मुसाजी र आईसीसीका स्वतन्त्र निर्देशक डाक्टर रोज रिभास सदस्य रहेका छन्। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था दिउँकियो। संघीय संसदका सबै सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने। सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा रोकियो। मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउनु नपर्ने। भारतबाट ल्याएको 15 मुर्रा राँगाबाट झण्डै 130,000 डोज भन्दा धेरै बीडीए संकलन। झण्डै 49,000 डोज किसानका भैंसी गर्भधान गराउन प्रयोग। विश्वभरका धेरै मानिसहरूले अमेरिकाभन्दा चीनलाई रूचाउन थालेको अध्ययनको निष्कर्ष। धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृत्रिमानी स्तरमा। र मोरिसस आईसीसीको 111 सदस्य बन्यो।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु?
6: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
4: मोबाइल 9856055770।
9: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
10: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
11: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
9: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
7: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
4: सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
10: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
12: मेरिया मैनी, कस्तो राम्रो गहना!
13: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
15: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल।
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
15: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
11: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
11: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
18: सम्पर्क मोबाइल 9857065119 र 9864597056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
20: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
19: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
20: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
19: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
20: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
19: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
19: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
19: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
21: मोबाइल 9855643952 र 9806656586।
19: कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
19: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843231811।
23: शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्ला गण्डक एफएम 97.6
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461680 98235 52763

0: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथानी बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-563-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: सुन, होमवर्क देखाउ त।
4: हस् टिचर।
3: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
4: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागन्धकी 4 दुलेगौड़ा, फोन 0-65-414-484, मोबाइल 98-560-33-384 र 98-560-67-988।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0-65-414-245, 0-65-414-345।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
11: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0-65-414-142, मोबाइल 98-560-23-128 र 98-462-14-726।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
15: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
16: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा। मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

0: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
1: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 65414377 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 98460 26617 र 98161 38981।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285487।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
9: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु, फोन 0665712740।
10: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
11: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
10: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
12: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
12: ओम एम आभूषण सुनचाँदी दोकान,
10: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9847269246, 9800528008।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दिदीलाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेल र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0656 मोबाइल नम्बर 9847261268
16: 9856602068।
19: होइन यसो आमा चाहिँ कहाँबाट चलेको छ?
20: कति हाँस्नु पनि हो, यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो।
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
21: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
20: गतिलो ठाउँ चाहिँ कहाँ छ?
21: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
20: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
22: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303624।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
1: बिरामी परीक्षण,
0: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
0: पञ्चकर्म, पूर्वकर्म,
1: बस्ती कर्म,
0: शिरोधारा,
1: नस्य कर्म, जलनीति,
0: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
0: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
0: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
2: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला अपराह्नको ठीक

0: 97.6
1: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि जग्गी सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ
6: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
5: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062065 9468064145
7: कृषि विकास कार्यालय तनहुँको अनुरोध
5: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं
7: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
5: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
7: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं
6: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
5: थप जानकारीको लागि 0635631130
6: कृषि विकास कार्यालय तनहुँ दमौली
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
8: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
5: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
8: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ
8: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ
5: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
8: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूछाए बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
8: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
5: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
8: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतसो र बाँस, भूछय रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
8: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ,
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
8: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0553601175 98563601175।
0: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सिप्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0658-70-676, मोबाइल 98-560-62-676।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
6: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
5: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
6: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
5: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98-4-61-94-378, 98-1-71-96-902।
7: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
10: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
9: मोबाइल नम्बर 98-2-61-52-067, प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
11: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
9: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
12: शुक्ला गण्डकी FM 97.6।

म बुझ्दैछु, तिमी टाढा हुँदैछौ र म अझै पनि यहीँ बसिरहेको छु। कति अजीब छ, मायामा पनि कहिले काहीँ कालदोष लाग्दो रहेछ। त्यही कालदोष जसले दुईजना नजिक भएका मान्छेलाई एकाएक टाढा बनाइदिन्छ।

तिमी टाढा जाओस् भनेर म तिमीलाई माया गर्न छोड्न सक्दिन र नजिक राख्न खोज्दा भाग्यसँग हार्ने डर छ। सायद म यो छेड यतिकै रोक्न सक्थेँ भने यो अङ्गालो यो न्यानो भन कहिले छुट्न दिने थिएन।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
1: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
1: ओम एम आभूषण सुन चाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656 75 537, मोबाइल नम्बर 98460 69 246, 98058 28 008।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
12: प्रोप्राइटर रोशनी श्रेष्ठ,
13: मोबाइल नम्बर 9827109466 र 9840609543।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो।
16: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
14: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
19: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
18: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
19: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
18: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
19: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
20: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
18: होटल टाइटेनिक, गोङगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461168, 98235527763।

0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
5: कस्तो मजा आउने भयो नि है, आज त आफूलाई मन परेको साइलीसँग भेटवटे दिन आयो त हौ, आज त साइलीसँग गाउने हौ।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपीबीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरै आएपछि सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
11: फोन नम्बर 0614510062,
12: मोबाइल नम्बर 9856084466।
11: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
13: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 फुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने, सागर जानु हुने सम्पूर्णमा यही मिति 2083 4 महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तन हो।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
14: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
14: मोबाइल 98563439952 र 98066।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-157।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

गर्नुभएको छ। कार्यतालिका अनुसार साउन 2 गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ। त्यसपछि सुझाव दावी र विरोध जनाउन 7 दिनको समय दिइनेछ। 7 दिने अवधि सकिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ। अन्तिम नामावलीका आधारमा यथाशीघ्र स्थानान्तरण गरिने स्थान देखाइनेछ। स्थान देखाएको मितिले 7 दिनभित्र सम्बन्धित बस्ती खाली गर्ने प्रक्रिया शुरू गरिनेछ। 32 हजार र 51 वास्तविक घरदोरी विवरण र प्रतिवेदनको तथ्याङ्क अभिधान अर्थात ट्याली गरिने महानगरपालिकाले जनाएको छ। सुकुम्बासी समस्या सहजीकरण समितिसँग पनि प्रतिवेदनबारे छलफल गरी जानकारी दिने महानगरपालिकाले बताएको छ। मेयर आचार्यले भन्नुभयो, यस प्रक्रियालाई व्यवस्थित पारदर्शी र न्यायचित ढंगबाट सम्पन्न गर्न सम्पूर्ण सरकारवालाको सहयोग र सहयोगको अपेक्षा गर्दछौं। बागलुङको जैमिनी नगरपालिकाले सुकुम्बासी परिवारलाई घर र जग्गासहित लालपूर्जा उपलब्ध गराएपछि सुकुम्बासी समस्या समाधान भएको छ। नगरपालिकाले पहिचान भएका 18 सुकुम्बासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपूर्जा हस्तान्तरण गरेको छ। नगर उपप्रमुख हरिहर शर्माका अनुसार सुकुम्बासी समस्या समाधानको लागि अघिल्लो कार्यकालदेखि नै पहल शुरू गरिएको थियो। सबै सुकुम्बासी परिवारले घर जग्गा र लालपूर्जा पाए पनि नगरपालिकालाई औपचारिक रूपमा सुकुम्बासी मुक्त घोषणा गर्न भने राष्ट्रिय भूमि आयोग मार्फत प्रक्रिया पूरा हुन बाँकी रहेको उहाँले बताउनुभयो। उहाँले नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउनु राज्यको दायित्व भएकोले गर्दै त्यस अनुसार नगरपालिकाले सुकुम्बासीको पहिचान, जग्गा खरिद, घर निर्माण र लालपूर्जा वितरणको काम गरेको बताउनुभयो। नगरपालिकाले सुकुम्बासीका साथै प्राकृतिक विपदका कारण, विस्थापित तथा आर्थिक अभावका कारण घर बनाउन नसकेको 44 परिवारका लागि पनि घर निर्माण गरिदिएको छ। तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्री राम नेउपानेले राष्ट्रिय गौरवको 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। निरीक्षणको क्रममा सांसद नेउपानेले आयोजनाको कामलाई तीव्रता दिँदै निर्धारित समयभित्र सम्पन्न गर्न निर्माण कम्पनी र आयोजना प्रशासनलाई निर्देशन दिनुभयो। रेसिङ गाउँपालिका एक झापुटारमा निर्माणाधीन मुख्य बाँध, भूमिगत विद्युत गृह र प्रसारणलाई निर्माण कार्यको हालै प्रत्यक्ष अवलोकन गर्दै उहाँले स्थानीय स्तरमा आइपर्ने जुनसुकै व्यवधान वा समस्या समाधानको लागि जनप्रतिनिधिको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्न आफू हरदम तयार रहेको प्रतिबद्धता समेत जनाउनुभयो। सांसद नेउपानेको अनुगमनकै क्रममा आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति 76.5% पुगेको र निर्माण कार्य अन्तिम चरणतर्फ प्रवेश गरेको जानकारी गराउनुभयो। आयोजना प्रमुख भण्डारीका अनुसार हाल 3 वटै प्याकेजको काम तदारूकताका साथ भइरहेको छ, जसमध्ये प्याकेज 1 अन्तर्गत हेड ओक्स तथा मुख्य बाँध निर्माणको समग्र प्रगति 61% पुगेको छ। अन्तर्गत स्लोप अगत वल पहुँच सड़क पहुँच सुरूङ तथा 2 वटा डाइभर्सन सुरूङ निर्माण सम्पन्न भई नदीमै डाइभर्सन गरिसकिएको छ। मुख्य बाँधको कंक्रिटिङ कार्य सन् 2025 मार्च 20 देखि शुरू गरिएकोमा हालसम्म 4,24,119.50 घनमिटर कंक्रिट हालिसकिएको छ। हाल बाँध फाउण्डेशनतर्फ ड्रिलिङ, ग्राउटिङ, सतह सुधार, ग्रीन कटिङ, पानी निकास, रिवार फिक्सिङ तथा फ्रेम वर्क जडानको कार्य निरन्तर सञ्चालन भइरहेका छन्। नेपालको जलविद्युत विकासको नक्सामा म्याग्दी जिल्ला तीव्र गतिमा अगाडि बढ़िरहेको छ। म्याग्दी हाइड्रो हबका रूपमा उदाउँदै गरेको विभिन्न तथ्याङ्कले देखाएको हो। विद्युत विकास विभागको अध्यावधिक प्रतिवेदन अनुसार म्याग्दीको विभिन्न नदीमा उत्पादन अनुमति पाइसकेका र सर्वेक्षणका विभिन्न चरणमा रहेका आयोजना हेर्दा जिल्लाको समृद्धिको ढोका ढकढकाइरहेको मान्न सकिन्छ। म्याग्दीमा सबैभन्दा शुरूमा 2051 सालमा अनुमति पाएर सञ्चालनमा आएको 2 मेगावाट तातो पानी साना जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वको आयोजना थियो। अहिले पछिल्लो समय 14 मेगावटको घार खोला जलविद्युत, 42 मेगावटको मिस्त्री खोला, 5 मेगावटको घलेम्दी खोला, 37 मेगावटको राहुघाट मंगले र 38 मेगावटको नीलगिरी खोला जलविद्युत आयोजनाले हाल विद्युत उत्पादन गरिरहेका छन्। त्यसै गरी 6 मेगावटको रेले खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बारीले क्षति पुगेको कारण रोकिएको छ। त्यस्तै 71 मेगावट नीलगिरी खोला क्यास्केट
48.5 मेगावट अप्पर राहुघाट 21.3 ठोलोखोला जलविद्युत

0: योजनाबाट विद्युत उत्पादन भइरहेको विद्युत विकास विभागका सूचना अधिकारी बद्री कुइकेलले जानकारी दिनुभयो। काठेखोला गाउँपालिकाको लगानीमा मध्य पहाड़ी लोकमार्गको वैकल्पिक सड़क निर्माण गरिएको छ। काठेखोला छ बिहुको सुल डाँडादेखि गलकुट नगरपालिका एक दुदिला भाटीको चौराहा जोड्ने लोकमार्गको वैकल्पिक सड़क बनेको हो। सुल डाँडा चौराहा सड़क बनेपछि लोकमार्गको 23 किलोमिटर सड़क 8 किलोमिटरमा छोटिएको छ। यो सड़क सुल डाँडाबाट काठेखोला 8 को लेखानी सेती चौर हुँदै चौराहा जोड़िन्छ। यो सड़कमा जीप तथा हलुका सवारी साधन संचालन गर्दा गलकोट बुर्तिबाङ र लोकमार्गबाट पश्चिम हिँडेका गाड़ीलाई 1 घण्टा समय बचत हुनेछ। 2060मा स्थानीयवासीले चन्दा संकलन गरेर खोलेको ट्रयाक स्तरीय बनाएर लोकमार्गको वैकल्पिक सड़क बनाइएको हो। नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन स्थित बुकी पाटनमा पर्यटकको आकर्षण बढ़ेसँगै नकुहिने फोहोर बढ़न थालेको छ। पर्यटकले जथाभावी फोहोर थाल्दा बुकी पाटनको स्वच्छताको छवि दुम्लिन थालेको हो। पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुटका प्लास्टिक र बियरका बोतल लगायत छरपष्ट छोड्दा पर्यावरणमा असर पर्ने चिन्ता बढ़ेको छ। 4 वर्ष अगाडिसम्म गुटला बस्ने बुकी पाटनमा पछिल्लो समय दैनिक सहयोग पर्यटक बुकी पाटन पुग्न थालेपछि फोहोर बढ़न थालेको ढोरपाटन नगरपालिका नौका तीर्थ बहादुर घट्टी मगरले बताउनुभयो। पाटनभरि छरिएका प्लास्टिक र बोतलले सौन्दर्यलाई कुरूप बनाएको घट्टी मगरले सुनाउनुभयो। पर्यटकले जथाभावी फोहोर गर्ने मात्र नभई बुकी पाटनका फूल समेत कोपिलामै टिप्दा वनफूल नै मासिने जोखिम बढ़ेको छ। समुद्री सतहदेखि 4200 माथिको क्षेत्रमा प्लास्टिक र सिसाजन्य फोहोर बढ़दा सरसफाई गर्ने चासो कुनै पनि निकायले नदेखाएको स्थानीयको गुनासो छ। बुकी पाटन क्षेत्रमा मात्र नभई ढोरपाटन उपत्यकाको पाखाथरदेखि उकालो लागेपछि पद्मार्गको छेउछाउ खोल्सा डाँडा खोला र बुकी पाटन समेत बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोतल छरपष्ट देखिन्छन्। त्यस्ता फोहोर व्यवस्थापनमा शिकार आरक्षले पनि चासो दिनुपर्ने स्थानीयको भनाई छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन निकाय कास्कीले आर्थिक वर्ष 2082-83 कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत दुग्ध संकलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदृढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ। पोखरा महानगरपालिका 25 एमजाका व्यवसायी कृषक 1000 लिटर क्षमताको चिलिङ भ्याट दूध चिस्यान ट्याङ्की अनुदानमा पाएपछि उत्साहित बनेका छन्। किसान बहुद्देश्य सहकारी संस्थामा आबद्ध कृषकले साझेदारीमा रू 5 लाख लगानीमा चिलिङ भ्याट पाएपछि दूधको गुणस्तरदेखि आमदानीसम्म सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ। दुग्ध उत्पादनलाई व्यवसाय गुणस्तरीय र प्रतिस्पर्धी बनाउन प्रदान गरिएको चिलिङ भ्याट सञ्चालनमा आएपछि दूधको गुणस्तर जोगिनुका साथै संकलन, भण्डारण र बजारीकरणमा उल्लेखनीय सहजता आएको सहकारी संस्थाका व्यवस्थापक पुष्पराज त्रिपाठीले बताउनुभयो। वहाँका अनुसार सहकारीका 120 जना कृषक आबद्ध छन् र दैनिक 1200 लिटर दूध संकलन हुने गर्दछ। सहकारीले संकलन गर्ने दूध जिल्ला सहकारी संघमा बिक्री गर्दै आएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले सिंचाईको सुविधा, कृषि यान्त्रिकीकरण, तालिम र अनुदानको व्यवस्था गरेर किसानलाई प्रोत्साहन गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 32 लाख रूपियाँ बजेट विनियोजन गरेर सिंचाई पूर्वाधार, कृषि उपकरण र मौरी पालन सामग्री वितरणसँगै कृषक प्रोत्साहनको कार्यक्रमहरू सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष बब बहादुर भण्डारीले बताउनुभयो। गाउँपालिकाको कृषि विकास शाखाबाट कार्यक्रमहरू सञ्चालन गरी किसानलाई सिंचाई पाइप, कृषि यान्त्रिकीकरण तथा मौरी पालनको लागि समग्र सामग्री वितरण, साना सिंचाई र कृषि उपकरणमा 75% तथा मौरी पालन सामग्रीमा 50% अनुदान दिएको गाउँपालिकाका कृषि विकास अधिकृत श्याम शरण कुर्मीले बताउनुभयो। वहाँका अनुसार साना सिंचाईमा इन्टेक निर्माण तथा पाइप वितरण गरिएको छ भने यान्त्रिकीकरण अन्तर्गत कुटानी, पिसानी मिल, मिनी ट्रेलर, थ्रेसर लगायतका सामग्री तथा मौरी पालनमा मौरी सहितको घार र खाली घार वितरण गरिएको छ। देशका विभिन्न नदी किनारमा बसोबास गर्दै डुंगा तार्ने माछा मार्ने र सुनचारे र जीविकोपार्जन गर्दै आएका अल्पसंख्यक बोटे समुदायका जीवनशैली फेरिन थालेको छ। पछिल्लो वर्षमा नदीमा ठेक्का प्रणाली लागू हुनु, जलचरको संख्या घट्नु तथा कड़ा नियमनका कारण परम्परागत पेसा संकटमा परेपछि बोटे समुदाय वैकल्पिक रोजगारीतर्फ आकर्षित भएको हो। नवलपुर र चितवनका नदी किनारमा बसोबास गर्ने बोटे समुदाय अहिले घरबार समिस्टे र नेचर गाइड पेसालाई मुख्य आय आर्जनको माध्यम बनाउन थालेका छन्। यसले उनीहरूको जीवनस्तर सुधार्नुका साथै भाषा संस्कृति र परम्पराको संरक्षणमा पनि टेवा पुगेको माझी मुसहर बोटे कल्याण सेवा समितिका सचिव ज्ञान बहादुर बोटेले बताउनुभयो। 2078 सालको जनगणना अनुसार नेपालमा बोटे समुदायको जनसंख्या 11,298 रहेको छ। तीमध्ये चितवनमा 28% र नवलपुरमा 22% बसोबास गर्दछन्। होमस्टामा आउने पर्यटकलाई बोटे समुदायले आफ्नो परम्परा अनुसार अभिटिका, फूलमाला र बिन्ती बाटी मान्यजन र पाहुनालाई गरिने सम्मान गरेर स्वागत गर्दछन्। त्यसपछि आँसका परिकार, साग, निगुरोको तरकारी, माछाको अचार, घोंगी तथा बाँसको तामाको चोखा लगायत स्थानीय परिकार खुवाउने चलन छ। कावस्वती सत्रकी सरिता बोटेले अहिले जीविकोपार्जनको लागि खोला वन जंगल धाउन नपर्ने बताउनुभयो। वहाँका अनुसार अहिले होमस्टेमा आउने पाहुनाको स्वागत सत्कार र स्थानीय परिकार तयार पार्दै दैनिकी बित्ने गरेको छ। अवस्था हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पनि उपस्थित हुने नै छौ। तीनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म सुबिना थापा पनि विदाउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz, साथ इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल neweshsukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
5: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
6: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
7: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ,
5: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री व्रतबन्ध, घर पैचो, सत्यनारायणको पूजा, चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। गरिन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
6: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349839।
9: पुन मोबाइल
10: होइन, कति पुन मोबाइल भन्दै कराएको?
9: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो के?
10: कहाँ छ पुन मोबाइल?
9: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
10: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
10: प्रोप्राइटर हेमराज पुन। मोबाइल 9811974888 र 9848480000।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
14: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
15: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबिल्यान्डमा पाइन्छ नि।
14: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबिल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
13: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
14: मोबाइल 9855600577।
16: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
16: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
17: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
16: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9847078022।
2: शुक्ला गण्डकी एफएम 97.6।
18: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
19: सुख दुःखका बिसाउने भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजकै श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ भाकाहरू राख्ने दिन चाहिँ हो। तिनै भाकालाई चाहिँ मैले कार्यक्रममा राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ है। र समय त छ साँझको, के गर्दै हुनुहुन्छ, पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। यति बेला गीत रहेको छ, यति बेला कुन गीत राख्ने होला भो के है, धेरै गीतहरू चाहिँ भित्रिराखेका छन् नि त। यति बेला भने नजिक सरनवलको भाका चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने माया त गर्दिनौ तर गरे जस्तो गर न बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाका राख्दैछु म, मायाको संग्रहालय बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ देवी गर्ती त्यसै गरी चितिज सुनारको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके मायाको संग्रहालय बोलको र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाकालाई चाहिँ कार्यक्रममा राख्दैछु म है कुन भाका राख्ने होला भइनैहाल्ने के फेरि है यति बेला भने तपाईँ सम्पूर्णको लागि अहिले चाहिँ अब नयाँ भाका

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
2: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9550700778।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुले गौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602699।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
9: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
10: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
11: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइल

0: वाहनको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोङगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: नवा साकिना यो चम्चेरी का घर का फर्नीचर का सामान पछि राम्रा हुन् डोरा डेरो टेस्टाई लोबेट डेरो टेस्टाई सोफा पर्दा कार्पेट डेरो सबै टेस्टाई
1: राम्रो नहुने त कुरै भएन नि भतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
0: त्यसो नभने मरि म पनि अब नाटिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
2: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
2: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702625 मोबाइल 98563388 98461656
4: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
4: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0765412100 412160 र 98460 78022
6: हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यवसायको विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु तपाईँको लागि भर्खरै मात्र बजारमा भित्रेका नयाँ नयाँ भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाका राख्दैछु हाम्रो सम्बन्ध चिनाउन निस्तारम बोलको भाका चाहिँ रहेको छ स्वीकार्नुहोस् है त
7: केसी बाको घरबाट मैले रात जा
8: दिदी आइसे त

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि मैले यो भाका राखिसके। आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ है। एजेन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई स्पष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सुनसाथी पसलका प्रोभाइडर भक्त कुमार रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि भाका रहेको छ आँखा भो झिमझिम बोलको भाका चाहिँ म राख्दैछु है। यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shukragandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा तनहुँ।
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0 65 75 9 6, मोबाइल नम्बर 98 60 61 268
3: 98 60 60 268।
6: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
7: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 65 414 377 र 98 65 44 343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
8: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
9: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
8: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
9: मेरो छोराको बिहे पनि आँटियो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
10: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
11: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 460 67 645।
12: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: कनेक्टेड, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै,
0: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै,
1: कर्णालीका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेस एमाले सहकार्य तोडिँदा प्रदेश सरकारमा खिचलो, संघीय सरकारका काम बारेमा सत्तारूढ़ दलकै सांसदबाट प्रश्नहरू उठ्न थाले, राष्ट्रपा समस्यामा पढ्दै गएको राजनीतिक विश्लेषण,
2: मन्त्रीहरूको कति शैलीले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
0: पद छोड्नु अघि बेलायती प्रधानमन्त्री स्टामर युक्रेन भ्रमणमा सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने,
1: र आईसीसी आचार संहिता उल्लंघन गरेकोमा भारतीय बलर ब्रारलाई चेतावनी।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट

0: विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333 4-93-555
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोलिदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू हुँदैछ। नयाँ आर्थिक वर्षको शुरूआतसँगै सरकारको नयाँ बजेट र कर नीति कार्यान्वयनमा आउनेछन्, जसका कारण सर्वसाधारणले उपभोग गर्ने विभिन्न वस्तु तथा सेवा महँगो हुने भएका छन्। भोलिदेखि निजी शैक्षिक संस्थाहरूले लिने शुल्कमा 3% शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थाहरूको सेवामा 3% स्वास्थ्य समता शुल्क थपिनेछ। त्यसै गरी घरायसी प्रयोगतर्फ 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले अब 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट तिर्नुपर्नेछ भने व्यावसायिक विद्युत खपतमा 13% भ्याट लाग्नेछ। सर्वसाधारणले बढ़ी प्रयोग गर्ने पठाव र इनराइड जस्ता राइड सेयरिङ सेवामा पनि 5% सेवा शुल्क थपिएको छ। त्यस्तै भोलिदेखि सुन चाँदीका गरगहना खरिद गर्दा उपभोक्ताले अतिरिक्त रूपमा 0.5% सिप प्रवर्धन शुल्क बुझाउनु पर्नेछ। 5 तारे वा त्योभन्दा माथिका होटल, लग्जरी रिसोर्ट र आयातित रक्सीमा 2% विलासिता शुल्क लाग्नेछ। त्यस्तै रक्सी, चुरोट, सुर्तीजन्य पदार्थ, जंक फूड र जूसमा पनि अन्त शुल्क वृद्धि भएको छ। बढ़दो करका बीच सरकारले व्यक्तिगत आयकरमा भने राहत दिएको छ। अब वार्षिक 10 लाख रूपियाँसम्म कमाउने व्यक्तिले 1% मात्र कर तिरिपुग्नेछ। साथै कर्मचारीको तलबमा 21% वृद्धि गरिएको छ, जुन भरिदेखि नै लागू हुनेछ।
4: यसैबीच संघीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पूँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो 6 वर्ष यताकै सबभन्दा कम भएको छ। चालू आर्थिक वर्षमा संघीय सरकारले 4.7 खर्ब रूपियाँको पूँजीगत खर्च गर्ने लक्ष्य राखेर बजेट विनियोजन गरेकामा यसको 46% अर्थात 1.90 खर्ब रूपियाँ मात्रै खर्च गरेको हो। विनियोजन रकमका आधारमा यो अहिलेसम्मकै कम खर्च हो भने रकमगत आधारमा पनि यो पछिल्लो 6 वर्ष यताकै कम खर्च रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष 2.22 खर्ब रूपियाँ खर्च भएकोमा यो आर्थिक वर्ष 1.90 खर्ब रूपियाँ मात्रै खर्च भएको हो। सरकारी तथ्याङ्क अनुसार पूँजीगत खर्चको प्रतिशत अहिलेसम्मै कम हो। चालू आर्थिक वर्ष 15.83 खर्ब रूपियाँको बजेट खर्च हुँदा 12% मात्र पूँजीगत खर्च भएको छ। आर्थिक वर्ष 2031-32 यता कुनै पनि आर्थिक वर्षमा भएको कुल सरकारी खर्च मध्ये पूँजीगत खर्च 12% सीमित भएको थिएन।
3: वाणिज्य बैंकहरूले प्रदान गर्ने ब्याजदर साउन महिनाका लागि थप घटेको छ। नेपालका 20 वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारको 4.258% बिन्दुबाट घटेर साउनका लागि 4.167% बिन्दुमा झरेको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर असारको 3.18% बिन्दुबाट घटेर साउनका लागि 3.116% बिन्दुमा झरेको छ। 20 मध्ये 13 बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल बैंकले व्यक्तिगत ब्याजदर स्थिर राखे पनि संस्थागत निक्षेपतर्फको दरमा 1% बढ़ाएर 4% पुर्याएको छ। बाँकीले सामान्य घटाएका छन्।
4: सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्दै विभिन्न कारणले रोकिएका आयोजनाको म्याद थप्ने व्यवस्था गरेको छ। राजपत्रमा प्रकाशित संशोधन अनुसार कम्तीमा 50% भौतिक प्रगति भएका र आर्थिक वर्ष 2082-83 म्याद सकिएका ठेक्काको हकमा कारण खुलाएर निवेदन दिएपछि म्याद थप हुनेछ। सरकारले समयमा भुक्तानी नदिएका, बजेट नपुगेका, रूख कटान वा प्राकृतिक प्रकोपका कारण अलपत्र परेका आयोजनालाई बचाउन यो कदम चालेको हो। यस व्यवस्थाले व्यवसायी कालो सूचीमा पर्ने र टाट पल्टने अवस्थाको अन्त्य गर्ने विश्वास छ। सम्बन्धित निर्माण व्यवसायी वा सेवा प्रदायकले 30 दिनभित्र निवेदन दिनुपर्नेछ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेका वस्तुलाई पर्यटकीय स्थलहरू

0: मा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। छलफलको क्रममा महासंघले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन उहाँले सुझाव दिनुभयो। महासंघका प्रतिनिधिहरूले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सार्वजनिक खरिद प्रक्रियामा महिला उद्यमीलाई प्राथमिकता दिन र सरकारी कार्यालयहरूमा उनीहरूको उत्पादन खरिद गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री समक्ष आग्रह गरेका छन्।
1: सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँदै आएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँदै आएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए त्यो फेरि कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्यीय र राष्ट्रिय सभा 59 सदस्यीय छ। प्रदेशहरूले भने सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्।
0: सरकारले अनुचित लेनदेन अर्थात मिटर ब्याजबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार वार्ता समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालले पनि सरकारसँग वार्ता गर्न 5 सदस्यीय वार्ता समिति गठन गरेको छ। 3 दिनदेखि चलिरहेको वार्तालाई निष्कर्षमा पुर्याउन केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा समिति गठन गरेको पीड़ितले बताएका छन्। गृहमन्त्री नै बाराको निजगढ़मा पुगेर गरेका वार्ता निर्णायक चरणमा पुगेका र थप वार्तासहित सम्झौताका लागि वार्ता टोली काठमाण्डु जान लागेको पीड़ितहरूको भनाइ छ। निजगढ़मा भएको वार्ताका क्रममा सरकार मिटर ब्याजको प्रथा उन्मूलन, विशेष ऐन र विशेष अदालत गठन गर्न तयार भएपछि वार्ता निर्णायक चरणमा पुगेको हो। न्यायको माग गर्दै जनकपुरबाट काठमाण्डुसम्मको पैदल मार्च शुरू गरेका पीड़ितहरू वार्ताको क्रममा 3 दिनदेखि निजगढ़मा रोकिएका छन्।
1: विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू हेमन्त रावल तथा दिल्ली रत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस माएको आरोपमा पौडेललाई 8 वर्ष कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि 8 वर्षकै कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप 6 महिना कैद तोकेको हो। रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरूसँग बिगो भन्ने कायम गरेको छैन। घुस लिएको भनिएको रकम 3,08,00,000 रूपियाँलाई दामासाही बाँडेर 1,54,00,000 रूपियाँका दरले जरिवानाको फैसला भने विशेष अदालतले गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सरकारमाथि सत्तारूढ़ राजोपाले नै प्रश्न उठाउन थालेको प्रसंगसहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, एलजीबीटी क्यूआईए प्लस कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको, 11 महिनाको यूएन ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
3: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि people2people.com.np/UN-traineeship-2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नबढ्ने गरी उत्प्रेरणा पत्र।
3: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै, संघीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पूँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो छ वर्ष यताकै सबैभन्दा कम, वाणिज्य बैंकहरूले प्रदान गर्ने ब्याजदर साउन महिनाका लागि थप घट्यो, सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मीटर ब्याज पीड़ित संग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। कांग्रेस र एमाले बीच दुई वर्ष अघि भएको सातबुन्दी सहमति धरापमा परेपछि यसको असर प्रदेश सरकारमा परेको छ। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एमाले आर्थिक वर्ष 2083-84 को बजेट पास गर्न असहयोग गरेका कारण मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। त्यसपछि अरू प्रदेशमा पनि यसको असर पर्ने देखिएको छ। सुदूरपश्चिमको नेकपा संसदीय दलका नेता खगराज भट्टले आफैले ल्याएको बजेट पारित गर्न नसक्ने सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्ने अधिकार नभएको बताउनु भएको छ। सरकार असफल भइसकेकाले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न उहाँले मुख्यमन्त्री कमल बहादुर शाहलाई सुझाव दिनुभएको छ। कांग्रेस एमाले गठबन्धन भत्किएपछि धनगढ़ीमा बसेको नेकपा संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। कर्णालीका मुख्यमन्त्री एमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। विपक्षी दल नेकपाका 11 जना सांसद राजकुमार शर्मा र कांग्रेसका 5 जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेस एमाले गठबन्धन धरापमा परेसँगै बागमती प्रदेशमा पनि सत्ता समीकरणको अर्को प्रयास भइरहेको छ। बागमतीमा पनि एमाले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएको छ। बागमतीमा वामपन्थी सरकार बनाउन एमाले प्रमुख प्रतिपक्षी दल नेकपासँग प्रस्ताव गरेको छ। यद्यपि कांग्रेस एमाले आधिकारिक रूपमा सत्ता गठबन्धन भत्किएको घोषणा भने गरेका छैनन्। बागमती प्रदेशमा कांग्रेसबाट इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ। यस्तै लुम्बिनी प्रदेश सरकारको भविष्य पनि अनियलमा परेको छ। कांग्रेस एमाले गठबन्धनबाट नेतृत्व गरिरहेको मुख्यमन्त्री चेतनारायण आचार्य अझै पनि कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिन प्रयास भइरहेको बताउनुहुन्छ। यस्तै मधेस प्रदेशमा भने कांग्रेस र एमाले र नेकपा सम्मिलित गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमालेका संसदीय दलका नेता सरोज कुमार यादव र नेकपा संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टबीच आज भएको छलफलमा वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय भएको हो।
1: प्रचण्ड बहुमतका साथ गठन भएको वर्तमान सरकारप्रति आम नागरिकको अपेक्षा उच्च रहेको छ। सुशासन कायम, रोजगारी सिर्जना, सेवा प्रवाहमा चुस्तता जस्ता आशा यो सरकारसँग धेरैले राखेका छन्। झण्डै दुई तिहाई बहुमत रहेकोले गर्न चाहेको काम गर्न अहिलेको सरकारलाई सजिलो पनि छ। तर सरकार गठन भएको 100 दिन नपुग्दै आम नागरिक र विपक्षीहरूले चर्को विरोध गर्न थाले। अहिले त स्वयं रासपाका सांसदहरूले नै सरकारको विरोध गर्न थालेका छन्। थप जानकारी साथी महेश गेवालीबाट।
3: असार 22 गति सोमबार रासोपाको विधान सार्वजनिक भएकै दिन सांसद पुरूषोत्तम यादवले युवा लागू औषधको दलदलमा डुब्दा पनि सरकार सुतिरहेको भन्दै कटाक्ष गर्नुभयो। केही दिन पहिले सांसद अमरेश सिंहले सरकारको कार्यशैलीले मधेस उपेक्षित भएको भन्दै आरोप लगाउनुभयो। अर्का सांसद मनिष शाहले सामाजिक सञ्जालमा लेख्दै स्तरहीन र गलत काम भएको भन्दै आपत्ति जनाउनुभयो। त्यसपछि रमेश प्रसाई, दोलखाका जगदीश खरेल, झापाका प्रकाश पाठक र टेकबहादुर साक्यले सरकारको काम कार्यवाही र मन्त्रीहरूको भूमिकाप्रति खुलेर असन्तुष्टि जनाउनुभयो। रासोपाकै सांसद क्रान्ति शिखा धिताले सुकुम्बासी व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गर्नुभयो। पार्टीभित्र एकपछि अर्को हुँदै बढ्दो असन्तुष्टिको कारण के हो त? राजनीतिक विश्लेषक लोकराज बराल।
4: गृहमन्त्रीको शैली त्यस्तै छ, बालनजीको चिन्तन छैन, केही छैन। अब खालि एउटा लहरमा यसो गरेर भनेको हागेर हुकुमी शासन चलाए जस्तो हुँदैन। यो लोकतन्त्रमा अलिकति अपरिपक्व, संसदप्रति उत्तरदायित्व नहुने सरकार, प्रधानमन्त्री संसदबाट बाहिर बाहिर हिँड्ने, कोही कोही बेला मुख देखाउने मात्रै, प्रधानमन्त्री र मन्त्रीहरूको कति शैलीले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
3: सरकारले सत्तामा आउँदा गरेका बाचा र त्यसपछिको कार्यान्वयन बीचको अन्तरले नागरिकमा असन्तुष्टि बढ़ाएको देखिन्छ। 100 दिनभित्र मिटर ब्याजी र सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा हुन सकेको छैन भने सुकुम्बासी विस्थापितहरूको पुनर्स्थापना पनि अलपत्र छ। बजेटप्रति व्यापारी सकारात्मक देखिए पनि भूई मान्छेले यसलाई गरीबमुखी नभएको गुनासो गरिरहेका छन्। आफ्नै कार्यकर्ताले समेत सरकारमा पहुँच नपाएको गुनासो गरेका छन्। ठूलो परिवर्तनका आशा जगाएको सरकार अहिले आफ्नै बाचाको बोझमा परेको देखिन्छ। फेरि राजनीतिक विश्लेषक लोकराज बराल,
4: अब यो मन्त्रीहरूलाई प्रधानमन्त्रीलाई फलानालाई झिसानालाई यो सम्पत्ति शुद्धिकरणको कुराहरू नउठ्ने, मान्छेहरू भर्ना गर्दाखेरि पनि कता कता घुमाउरो पाराले सबै उही काहीँ न काहीँ देखिन्छ, नेपोटिजम पक्षपात जस्तो पनि देखिन्छ निष्पक्षताको नाममा, यस्तो खालको केही उल्लेखनीय एकदम वा वा भन्ने चाहिँ गरेको देखिँदैन।
3: पार्टीभित्र बढ्दो असन्तुष्टिले सरकारको स्थायित्वमा दीर्घकालीन असर पार्ने आकलन गरिएको छ। तीन महिनामै यति धेरै आलोचना र असन्तोष देखिसकेको अवस्थामा बाह्र महिनापछि के होला भन्ने चिन्ता स्वाभाविक रूपमा उब्जिएको छ। यसले मनोवैज्ञानिक रूपमा नै एक किसिमको अस्थिरता सिर्जना गरिसकेको छ। सांसद संख्याको हिसाबले ठूलो जनमत ल्याएको पार्टीको साख क्रमशः खस्किँदै गएको देखिन्छ। सरकारको हालको रवैया यस्तै रहने हो भने भविष्यमा ठूलो क्षति हुन सक्ने र यसको जिम्मेवारी प्रधानमन्त्री र मन्त्रीहरूले नै लिनुपर्ने विश्लेषक लोकराज बराल बताउनुहुन्छ।
4: मानसिक रूपमा त अस्तित्व आइसक्यो नि, के होला हाम्रो संसद पनि भड्किसके, सरकारले पनि राम्रो काम गर्न सकेका छैन, अब रवि लामै छैन, पार्टीको अध्यक्ष हुनुहुन्छ, उहाँले पनि निर्णय गर्न सक्नुहुन्न किनभने पार्टी फेरि गाह्रो होला, संगठनभित्र विभाजन होला, के होला भन्ने होला, उहाँको पनि पार्टीको जुन यत्रो म्यान्डेट छ, जनमत छ, 182 सिट ल्याएको पार्टीको, त्यसको त स्खलन हुँदै घट्दै जाने हुन्छ, भए पनि त बचाउनु पर्यो नि, गर्दाखेरि त अब यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई नै अलिकति दबाव परेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

his bonus pound. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। आज सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँ र बाँकी प्रदेशको केही ठाउँमा पानी परेको छ। काठमाडौँ उपत्यका सहित देशको केही ठाउँमा मध्यम स्तरको वर्षा मापन भएको छ। काठमाडौँको बबरमहल क्षेत्रमा तीन घण्टामै 49 मिलिमिटर वर्षा मापन भएको छ। आज माइतीघर सहित काठमाडौँका केही ठाउँमा सड़कमा बाढ़ी पसेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसून अलिक बढ़ी सक्रिय भएको देखिन्छ। बितेको एक घण्टामा सबैभन्दा धेरै पानी काशीको लुम्लेमा 43.6 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम स्थगित गरेको छ। आयोगले आज सूचना निकालेर सर्वोच्च अदालतले हिजो दिएको आदेश बमोजिम सबै काम स्थगित गरेको जानकारी गराएको हो। सर्वोच्च अदालतले असार 26 गतेको अन्तरिम आदेशलाई उल्लेख गर्दै दोस्रो पटक हिजो सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न आदेश गरेको थियो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठन भएको आयोगले सम्पत्ति विवरण बुझाउन आजसम्मको समय दिएको थियो।
1: श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा उद्योगी व्यवसायहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोड़िनु पर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्रै रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याउने उहाँको भनाइ छ। मन्त्री यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्दै देशभरका वार्षिक 13 अर्ब रूपियाँभन्दा बढ़ी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको बताउनु भएको छ। मन्त्री यादवले वडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकालाई पत्रचार गर्ने बताउनुभयो।
0: शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 7.50 अंकले बढ़ेर 2597.80 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा परशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.17 अर्ब कारोबार भएकोमा आज 371 कम्पनीका 94,69,000 कित्ता शेयर 4.56 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: नेपालमा भैंसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्गा राँगाबाट संकलन गरेको मध्ये झण्डै 49,000 डोज वीर्य किसानले प्राप्त गरेका छन्। पशुपालन विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँगाबाट अहिलेसम्म 1,30,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैंसीलाई कृत्रिम गर्भधारण गराउन प्रयोग भएको हो। उच्च प्रजनन क्षमता भएका मुर्गा राँगा भारत सरकारले 2080 साल मंगिरमा उपहार स्वरूप नेपालले उपलब्ध गराएको थियो। मुर्गा उच्च दूध उत्पादनका लागि भैंसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पंजाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैंसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायती प्रधानमन्त्री कियर स्टामर प्रधानमन्त्री पद छाड्नु अघि अन्तिम विदेश भ्रमणको रूपमा आज युक्रेन पुग्नु भएको छ। युक्रेनको राजधानी कियवमा उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरी युक्रेनप्रति बेलायतको समर्थन आउँदा सरकारको पालामा पनि निरन्तर रहने सन्देश दिने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ। बेलायती सरकारका अनुसार आउँदो सोमबार प्रधानमन्त्री पदबाट बाहिरिनु अघि स्टामरले युक्रेनसँगको सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्नुहुने खबरमा उल्लेख छ। स्टामरको ठाउँमा एन्ड्री बर्नह्यामले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनु भएको छ। बर्नह्याम गएको शुक्रबार सत्तारूढ़ लेबर पार्टीको नेता निर्वाचित भएपछि राजा चार्ल्स तृतीयसँग भेट गरी सोमबार औपचारिक रूपमा प्रधानमन्त्री बन्नुहुनेछ। फेब्रुअरी 2022 रूसले युक्रेनमाथि आक्रमण शुरू गरे यता बर्नह्याम बेलायतका 5 प्रधानमन्त्री बन्न लाग्नु भएको हो। घरेलु नीतिमा पटक पटक निर्णय परिवर्तन गरेपछि आफ्नै दलका सांसदहरूको समर्थन कमजोर बन्दै गए पछि स्टामरले युक्रेनप्रतिको डान र उत्तर एटलान्टिक सन्धि संगठन नाटो प्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। आचार संहिता उल्लंघन गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर ग्रुनर ब्राडलाई चेतावनी दिएको छ। एज वास्टर्नमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटका क्रममा 26 वर्षीय ब्राडले आचार संहिता उल्लंघन गरेका थिए। आईसीसीले उनलाई चेतावनी दिँदै एक डिमिरेट अंक दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा उनी दोषी ठहरिएका हुन्। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्राडले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँकेका थिए। पहिलो एक दिवसीय क्रिकेटमा भारतले इंग्ल्याण्डलाई 6 विकेटले हराएको थियो। 3 खेलको श्रृंखलाको दोस्रो खेल अहिले सोफिया गार्डेन्स क्रिकेट मैदानमा भइरहेको छ। श्रृंखलाको अन्तिम खेल आइतबार लर्ड्स क्रिकेट मैदानमा हुनेछ। यसअघि भएको 5 खेलको टी20 श्रृंखला इंग्ल्याण्डले 4-0 जितेको थियो। इंग्ल्याण्डले भारतसँग पहिलो टी20 श्रृंखला जितेको थियो।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने। आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै।
0: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था व्यक्तियो। मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन। वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै।
1: कर्णालीका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता। कांग्रेस एमाले सहकार्य तोड़िँदा प्रदेश सरकारहरूमा किचलो। संघीय सरकारका काम बारेमा सत्तारूढ़ दलकै सांसदबाट प्रश्नहरू बढ़न थाले। राष्ट्रपा समस्यामा पर्दै गएको राजनीतिक विश्लेषण।
0: पद छोड्नु अघि बेलायती प्रधानमन्त्री स्टामर युक्रेन भ्रमणमा। सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने।
1: र आईसीसी आचार संहिता उल्लंघन गरेकोमा भारतीय बलर ब्राडलाई चेतावनी।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6
1: हार्दिक समवेदना गण्डकी प्रदेश तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका पाँच भुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने सागर जानु हुने सम्पूर्णमा यही मिति 2083 चार महिना पाँच गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका पाँच तन हो।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171969902।
4: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
5: बिरामी परीक्षण,
4: निशुल्क औषधि वितरण,
5: प्रयोगशाला सेवा,
4: पञ्चकर्म, पूर्वकर्म,
5: बस्ती कर्म,
4: शिरोधारा,
5: नस्य कर्म, जलनेति,
4: छार सूत्र सेवा,
5: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
4: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
5: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
4: अग्निकर्म, मर्म चिकित्सा,
5: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634783।
6: दाइ, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौंडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560285587।
9: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी चार तनहु।
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
12: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
16: पापा मम्मी के लिए बेस्ट गिफ्ट, सारेगामा कारवा।
17: हेलो,
18: कहाँ बनी रहुआ?
17: बस तोहरा दिल में।
18: घर आवत बाकी ना हो?
17: अरे आ जाए तू, कहता सामान चीर के आ जाए का।
18: आके दिखाए तो

0: आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
6: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बस पार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गङ्गोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: कृषि विकास कार्यालय तनहुँको अनुरोध
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-65-130
0: कृषि विकास कार्यालय तनहुँ दमौली।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
4: भर्ना खुल्यो
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0-65-571-240
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
3: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
5: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
5: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
5: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
4: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
5: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
5: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
4: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
5: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
5: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं,
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउं, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
5: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 56 63 175।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नटिपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
6: फोन नम्बर 06145100 06145100 2
7: मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-605554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। धादिङको जवान खोला क्षेत्रमा ढुङ्गासहितको सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरूद्ध। मिटर ब्याजबाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढाउन समिति गठन। सम्पत्ति शुद्धिकरण मुद्दामा विष्णु पौडेल र दीपकसँग मात्र 68.5 करोड़ बिगो दावी। पूर्व सांसद लक्ष्मी महतो कोइरी थुनामुक्त।

समाचार विस्तारमा सुन्नुहोस्। मुगलिन काठमाडौँ सड़क खण्ड अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 स्थित जवान खोला क्षेत्रमा ढुङ्गा सहितको सुक्खा पहिरो खसेपछि दुई तर्फिनी सड़क अवरूद्ध भएको छ। पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झर्ने क्रम जारी रहेकाले स्वयं यात्रुवाहक तथा मालवाहक सवारी साधन बीच बाटोमै रोकिएका छन्। सड़क अवरूद्ध हुँदा यात्रुहरूले शास्ति बेहोर्नु परेको छ। जिल्ला प्रहरीकाले धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश दाहालका अनुसार डोजर मार्फत पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ, तर माथिबाट निरन्तर ढुङ्गा झरिएकाले पहिरो हटाउने कार्यमा कठिनाई भइरहेको जनाइएको छ। सरकारले अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढ़ाउन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले अर्थ, गृह, भूमि व्यवस्था र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने गरी वार्ता टोली बनाउने निर्णय गरेको हो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल, व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सुभी अग्रवाल तथा अन्य व्यक्ति र कम्पनी विरूद्ध विशेष अदालतमा पूरक अभियोग दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोगमा मुख्य प्रतिवादी दीपक भट्ट विरूद्ध 47,77,66,250 रूपियाँ बिगो दावी गरिएको छ। त्यस्तै विष्णुप्रसाद पौडेल विरूद्ध 20,90,00,000 रूपियाँ र सुभी अग्रवाल विरूद्ध 13,33,56,136 रूपियाँ बिगो कायम गरिएको छ। हिमालयन एसेट म्यानेजमेन्ट विरूद्ध पनि 20,90,00,000 रूपियाँ बराबरको बिगो दावी गरिएको छ। मुद्दामा श्रीराम टोवाको कम्पनीका संचालक चुन्नु प्रसाद पौडेल र कमल किशोर मालपानीलाई सरकारी साक्षीको रूपमा पेश गरिएको छ। मुद्दासँगै सुलभ अग्रवालको नाममा रहेको बालुवाटार स्थित घर जग्गा, रिद्धिसिद्धि सिमेन्टको 1,70,00,000 किता शेयर तथा दीपक भट्टसँग सम्बन्धित 8 कम्पनीका नाममा रहेका 156 रोपनी जग्गा जफत गर्न पनि अदालतसँग माग गरिएको छ। अनुसन्धान प्रतिवेदनमा हिमालयन री इन्सुरेन्स, श्रीराम टोवाको उद्योग तथा विभिन्न सहकारी संस्था मार्फत अवैध रूपमा प्राप्त रकमको ओसारपसार र रूपान्तरण गरिएको आरोप लगाइएको छ। अभियोग पत्रमा पूर्व अर्थमन्त्री पौडेलमाथि पद र प्रभावको दुरूपयोग गर्दै सम्पत्ति शुद्धिकरणमा सहयोगी भूमिका खेलेको आरोप उल्लेख गरिएको छ। अर्थमन्त्री रहँदा श्रीराम टोबाको उद्योगको 20% शेयर न्यून मूल्यमा दीपक भट्टको कम्पनीलाई हस्तान्तरण गर्न सहजीकरण गरेको आरोप उहाँमाथि लगाइएको छ। अनुसन्धान अनुसार कम्पनीको प्रति शेयर किताबी मूल्य 816.71 रूपियाँ रहे पनि उक्त शेयर 100 रूपियाँ प्रति किताका दरले हस्तान्तरण गरिएको दावी गरिएको छ। त्यसको बदलामा सुपारी आयातमा सहुलियत, राजस्व अनुसन्धान विभागको कार्यवाहीबाट संरक्षण तथा हिमालयन री इन्सुरेन्सलाई इजाजत दिलाउन भूमिका खेलेको आरोप पनि अभियोग पत्रमा समावेश गरिएको छ। यस्तै दीपक भट्टले इन्फिनिटी होल्डिङ्स र हिमालयन एसेट म्यानेजमेन्ट मार्फत स्रोत नखुलेको रकम लगानी गरेको तथा विभिन्न स्थानमा कम्पनीका नाममा जग्गा खरिद गरी सम्पत्ति शुद्धि गरेको आरोप लगाइएको छ। सुभी अग्रवालमाथि भने विभिन्न सहकारी संस्था मार्फत 13 करोड़ रूपियाँ भन्दा बढ़ी रकमको शुद्धिकरण गरेको अभियोग छ। महोत्तरीको गौशाला नगरपालिका 2 निवासी पूर्व सांसद लक्ष्मी महतो कोइरी कर्तव्य ज्ञान मुद्दामा सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त हुन भएको छ। उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रारम्भिक सुनवाईमा लक्ष्मी महतो कोइरीलाई सफाई दिएको थियो, तर सो फैसला विरूद्ध नेपाल सरकारले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेपछि उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै उहाँलाई 5 वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। उच्च अदालतको फैसला कार्यान्वयनका क्रममा लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कारागार कार्यालय जलेश्वरमा पठाइएको थियो। यसैबीच सर्वोच्च अदालतबाट 2083 असार 32 गते जारी भएको पत्र अनुसार लक्ष्मी महतो कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने कानूनी आधार नरहेको अवस्थामा तत्काल रिहा गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतको उक्त आदेशपछि महत्व जिल्ला अदालत र कारागार कार्यालय जलेश्वरले आवश्यक कानूनी प्रक्रिया पूरा गरी पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गरेको जनाएको छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले सुखी सचिव राख्न पाउने व्यवस्था बिउताएको छ। सुशीला कार्के नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको सुखी सचिवको सुविधा खारेज गरेको हो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूची परिमार्जन गर्दै सुखी सचिव राख्न पाउने व्यवस्था बिउताएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही काम गर्ने निर्णय भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सुखी सचिवको व्यवस्था बिताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत

0: दुवै सदनका सांसदहरूले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्य र राष्ट्रिय सभा 59 सदस्य छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेशसभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालेका छन्। कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर साई दोस्रो पटक मुख्यमन्त्री बन्ने हुनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा उहाँ दोस्रो पटक मुख्यमन्त्री बन्न लाग्नु भएको हो। आज नेकपा कांग्रेस लगायत 16 जना सांसदले मुख्यमन्त्री एमलाल कण्डेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। यो सँगै साईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। आज एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसले आफ्ना 4 जना मन्त्रीलाई फिर्ता बोलाएको थियो। समर्थन फिर्ता नलिएको अवस्थामा बिहिबार 81 प्रतिपक्षमा रहेको नेकपासँग मिलेर मुख्यमन्त्री कण्डेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ। यसैबीच सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूको राजीनामा रोकिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एमालेका तर्फबाट कांग्रेस नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा रोकिएको हो। बागमतीमा एमालेबाट 6 जना मन्त्री रहेका छन्। एमालेका तर्फबाट प्रदेश स्वास्थ्य मन्त्री रहेका किरण थापा मगरले राजीनामाको तयारी केन्द्रको निर्देशनसँग तत्कालको लागि रोकिएको बताउनुभयो। सरकारमा एमालेबाट स्वास्थ्य मन्त्री थापासहित कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरत बहादुर केसी र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित सरकारी कार्यदललाई सशस्त्र समर्थन रहने जनाएको छ। आज सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलका क्रममा राप्रपाका नेताहरूले सरकारको संहिताका केही व्यवस्था परिमार्जन वा बदल्न खोजेको भए आफ्नो पार्टीको सहयोग रहने प्रतिबद्धता जनाएको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको व्यवस्था परिमार्जन गर्न वा बदल्न खोजेको भए सरकारलाई राप्रपाको सहयोग रहने प्रतिबद्धता जनाएको बताउनु भएको छ। छलफलमा प्रधानमन्त्री शाहले कार्यदल आफैले संविधान संशोधन गर्ने वा एजेण्डा तय गर्ने नभई व्यापक बहस मार्फत बहसपत्र तयार पार्नु मात्र रहेको जनाउनु भएको थियो। वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष 82-83 हालसम्मकै सबैभन्दा बढ़ेको मृत्यु भएको छ। यो वर्ष वैदेशिक रोजगारीमा जाने मध्ये 1600 जना नेपालीले ज्यान गुमाएका छन्। आर्थिक वर्ष 82-83 वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने मध्ये 1323 जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गरिसकिएको छ। निवेदन परेका बाँकी 277 जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने क्रममा छौं वैदेशिक रोजगार बोर्डको सचिवालयकी सूचना अधिकारी शारदा भण्डारीले भन्नुभयो। यसअघि वैदेशिक रोजगारीका क्रममा सबभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु आर्थिक वर्ष 81-82 भएको थियो। उक्त वर्ष 1583 जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएको बोर्डको तथ्याङ्कले देखाउँछ। वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु हुनेको परिवारलाई बोर्डले आर्थिक सहायता उपलब्ध गराउँछ। बोर्डले मृत्यु हुनेको परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका नम्बर 2 का वडा सचिव हिरालाल काफले विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भरमा सरकारी सेवामा नियुक्ति र पदोन्नति लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको छ। हाल काफले अर्जुन चौपारी गाउँपालिकामा सहायक स्तर 5 औं तहमा कार्यरत हुनुहुन्छ। प्रवक्ता सुरेश न्यौपानीका अनुसार काफले अध्ययन नै नगरी भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र लिएर सोही प्रमाणपत्रको आधारमा वडा सचिव पदमा नियुक्त हुनु भएको थियो भन्ने बेहोराको जुरी परेपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानका क्रममा काफीले लामो समयदेखि विभिन्न पदमा नियुक्ति र बढ़ुवा पाउँदै आएको र यी सबैको जगमा भारतीय नक्कली प्रमाणपत्र रहेको देखिएको हो। अनुसन्धानले देखाए अनुसार काफीले सर्वप्रथम 2057 साल जेठ 2 गते अर्जुन चौपारी गाउँ विकास समिति कार्यालय स्याङ्जामा कार्यालय सहायक राजपत्र अनंकित तृतीय पदमा स्थायी नियुक्ति पाउनु भएको थियो। त्यसपछि 64 साल साउन 6 गते सोही तहमा कार्यालय सहायक खरिदार पदमा फेरि अस्थायी नियुक्ति पाउनुभयो। 2067 साल कार्तिक 15 गते उहाँ सोही गाउँ विकास समितिको कार्यालयमा सहायक स्तर 3रो तह कार्यालय सहायक मुखिया पदमा स्थायी नियुक्ति पाउनु भएको थियो। यसपछि 2072 साल माघ 1 गते सहायक स्तर 4थो तह खरिदार पदमा बढ़ुवा भए पनि 79 साल माघ 10 गते गाउँ कार्यपालिका कार्यालय अर्जुन चौपारीमा सहायक स्तर 5औं तहमा वृद्धि पाउनु भएको थियो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छैन, एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फर्म अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
12: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
14: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
15: सम्पर्क 0564142121, मोबाइल 9856035921।
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
16: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 भुरुङ्गे निवासी जनहितकारी क्षेत्री समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने, सागर जानु हुने, सम्पूर्णमा यही मिति 2083 4 महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्री समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तन हो।
17: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमसी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
18: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
19: किन आमा के भएर
18: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
19: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
18: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
19: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
18: मोबाइल 9856043952 र 9806656586
20: हजुर दान गरौ
21: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
22: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
21: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो
23: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: बाकी समाचार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसपारका सुकुम्बासीको व्यवस्थापन र बसपार क्षेत्र खाली गर्ने प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्नुभएको छ कार्यतालिका अनुसार साम 2 गते सुकुम्बासी तथा अव्यवस्थित बसवासीको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ त्यसपछि सुझाव दावी र विरोध जनाउन 7 दिनको समय दिइनेछ 7 दिने अवधि सकिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ अन्तिम नामावलीका आधारमा यथाशीघ्र स्थानान्तरण गरिने स्थान देखाइनेछ स्थान देखिएको मितिले 7 दिनभित्र सम्बन्धित बस्ती खाली गर्ने प्रक्रिया शुरू गरिनेछ 32 असार र 1 साउनमा वास्तविक घरदूरी विवरण र प्रतिवेदन तथ्याङ्क भिडान अर्थात ट्याली गरिने महानगरपालिकाले जनाएको छ सुकुम्बासी समस्या सहजीकरण समितिसँग पनि प्रतिवेदन बारे छलफल गरी जानकारी दिने महानगरपालिकाले बताएको छ बागलुङको जयमिनी नगरपालिकाले सुकुम्बासी परिवारलाई घर र जग्गा सहित तालपूर्जा उपलब्ध गराएपछि सुकुम्बासी समस्या समाधान भएको छ नगरपालिकाले पहिचान भएका 18 सुकुम्बासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपूर्जा हस्तान्तरण गरेको छ नगर उपप्रमुख हरिहर शर्माका अनुसार सुकुम्बासी समस्या समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल शुरू गरिएको थियो सबै सुकुम्बासी परिवारले घर जग्गा र लालपूर्जा पाए पनि नगरपालिकालाई औपचारिक रूपमा सुकुम्बासी मुक्त घोषणा गर्न भने राष्ट्रिय भूमि आयोग मार्फत प्रक्रिया पूरा हुन बाँकी रहेको उहाँले बताउनुभयो तनहु प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिएको अवस्थामा 6 सवारी साधन नियन्त्रणमा लिएको छ जिल्ला प्रहरी कार्यालय तनहु तथा मातहतका प्रहरी काईबाट खटिएको टोलीले व्यास नगरपालिका 3 स्थित मादी सेती घाट र मेग्दी गाउँपालिका 1 तल्लो गुणारी खोलाबाट जेसीबी 1 स्काभेटर 1 टिपर 2 ट्रेक्टर 2 गरी 6 सवारी साधन नियन्त्रणमा लिएको हो प्रहरीका अनुसार नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको थियो व्यास नगरपालिकाले 3 सवारी साधनलाई 73,000 तथा मेग्दी गाउँपालिकाले 3 सवारी साधनलाई 55,000 जरिवाना गरेको छाडिएको जनाइएको छ कुल 1,28,000 जरिवाना असुल भएको छ तनहु क्षेत्रमा 2 प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम नेपानेले राष्ट्रिय गौरवको 140 MW क्षमताको तनहु जलविद्युत आयोजनाको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ निरीक्षणका क्रममा सांसद नेपानीले आयोजनाको कामलाई तीव्रता दिँदै निर्धारित समयभित्रै सम्पन्न गर्न निर्माण कम्पनी र आयोजना प्रशासनलाई निर्देशन दिनुभयो रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणधीन मुख्य बाँध भूमिगत विद्युत गृह र प्रसारण लाइन निर्माण कार्यको हालै प्रत्यक्ष अवलोकन गर्दै उहाँले स्थानीय स्तरमा आइपर्ने जुनसुकै व्यवधान वा समस्या समाधानको लागि जनप्रतिनिधिको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्न आफू हरदम तयार रहेको प्रतिबद्धता समेत जनाउनुभयो सांसद नेपानीको अनुगमनकै क्रममा आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति 76.5% पुगेको र निर्माण कार्य अन्तिम चरणतर्फ प्रवेश गरेको जानकारी दिनुभयो। आयोजना प्रमुख भण्डारीका अनुसार हाल 3 प्याकेजको काम तदारूकताका साथ भइरहेको छ, जसमध्ये प्याकेज एक अन्तर्गत हेडवर्क्स तथा मुख्य बाँध निर्माणको समग्र प्रगति 61% पुगेको छ। यस अन्तर्गत एबटमेन्ट स्लोप, अगतबल, पहुँच सड़क, पहुँच सुरुङ तथा दुईवटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भई नदी डाइभर्सन गरिसकेको छ। मुख्य बाँधको कंक्रिटिङ कार्य सन् 2025 मार्च 2020 शुरू गरिएकोमा हालसम्म 4,24,119.5 घनमिटर कंक्रिट हालिसकेको छ। हाल बाँध फाउण्डेशन तर्फ ड्रिलिङ, ग्राउटिङ, सतह सुधार, पानी निकास, रिवार फिक्सिङ तथा फर्म ओर्क जडानका कार्य निरन्तर भइरहेका छन्। बागलुङको काठीखोला गाउँपालिकाको लेखानीमा मध्यपाली लोकमार्गको वैकल्पिक सड़क निर्माण गरिएको छ। काठीखोला छ बिउको सुलडाँडादेखि गलकोट नगरपालिका एक दुदिला भाटीको चौराहा जोड्ने लोकमार्गको वैकल्पिक सड़क बनेको हो। सुलडाँडा चौराहा सड़क बनेपछि लोकमार्गको 23 किलोमिटर सड़क 8 किलोमिटरमा छोटिएको छ। यो सड़क सुलडाँडाबाट काठीखोला 8 लेखानी सेतीचौर हुँदै चौराहा जोडिन्छ। यो सड़कमा जीप तथा हलुका सवारी साधन सञ्चालन गर्दा गलकोट पूर्तिबाङ र लोकमार्गबाट पश्चिम हिँडेका गाड़ीलाई 1 घण्टा समय बचत हुन्छ। नेपालका एकमात्र शिकार आरक्ष ढोरपाटन बुकीपाटनमा पर्यटकको ढोरपाटन स्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुल्ने फोहोर बढ्न थालेको छ। पर्यटकले जथाभावी फोहोर फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमिलिन थालेको छ। पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुटका प्लास्टिक र बियरका बोतल लगायत छरपस्त छोड्दा पर्यावरण असर पनि चिन्ता बढ़ेको छ। 4 वर्ष अगाडिसम्म गोठाला बस्ने बुकीपाटनमा पछिल्लो समय दैनिक स्वयं पर्यटक बुकीपाटन पुग्न थालेपछि फोहोर बढ़न थालेको ढोरपाटन नगरपालिका नौका तीर्थबहादुर घरती मगरले बताउनुभयो। पाटनभरि छरिएका प्लास्टिक र बोतलले सौन्दर्यलाई कुरूप बनाएको घरती मगरले सुनाउनुभयो। पर्यटकले जथाभावी फोहोर गर्ने मात्र नभई बुकीपाटनका फूल समेत कोपिलामै टिप्दा वनफूल नै मासिने जोखिम बढ़ेको छ। समुद्री सतहदेखि 4,200 माथिको क्षेत्रमा प्लास्टिक र सिसा जन्ने फोहोर बढ़दा सरसफाई गर्ने चासो कुनै पनि निकायले नदेखाएको स्थानीयको गुनासो छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई कास्कीले आर्थिक वर्ष 82-83 कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत दुग्ध संकलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदृढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ। पोखरा महानगरपालिका 25 हेम्जाका व्यावसायिक कृषक 1,000 लिटर क्षमताको चिलिङ भ्याट दूध चिस्यान ट्याङ्की अनुदानमा पाएपछि उत्साहित बनेका छन्। किसान बहुद्देशीय सहकारी संस्थामा आबद्ध कृषकले साझेदारीमा 5 लाख लगानीमा चिलिङ भ्याट पाएपछि दूधको गुणस्तरदेखि आमदानीसम्म सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ। दूध उत्पादनलाई व्यवसायिक गुणस्तरीय र प्रतिस्पर्धी बनाउन प्रदान गरिएको चिलिङ भ्याट संचालमा आएपछि दूधको गुणस्तर जोगिनुका साथै संकलन, भण्डारण र बजारीकरणमा उल्लेखनीय सहजता आएको सहकारी संस्थाका व्यवस्थापक पुष्पराज त्रिपाठीले जानकारी दिनुभयो। म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले सिंचाईको सुविधा, कृषि यान्त्रिकीकरण, तालिम र अनुदानको व्यवस्था गरेर किसानलाई प्रोत्साहित गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष 82-83 32 लाख रूपियाँ बजेट विनियोजन गरेर सिंचाई पूर्वाधार, कृषि उपकरण र मौरी पालन सामग्री वितरणसँगै कृषक प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो। गाउँपालिकाको कृषि विकास शाखाबाट कार्यक्रमहरू सञ्चालन गरी किसानलाई सिंचाई, पाइप, कृषि यान्त्रिकीकरण तथा मौरी पालनका लागि सामग्री वितरण, साना सिंचाई र कृषि उपकरणमा 75% तथा मौरी पालन सामग्रीमा 50% अनुदान दिएको गाउँपालिकाका कृषि विकास अधिकृत श्याम शरण कुर्मीले बताउनुभयो। देशका विभिन्न नदी किनारमा बसोबास गर्दै डुंगा तार्ने, माछा मार्ने र सुन चालेर जीविकोपार्जन गर्दै आएका अल्पसंख्यक बोटे समुदायको जीवनशैली फेरिन थालेको छ। पछिल्ला वर्षमा नदीमा ठेक्का प्रणाली लागू हुनु, जलचरको संख्या घट्नु तथा कड़ा नियमनका कारण परम्परागत पेशा संकटमा परेपछि बोटे समुदाय वैकल्पिक रोजगारीतर्फ आकर्षित भएको हो। नलपुर र चितवनका नदी किनारमा बसोबास गर्ने बोटे समुदाय अहिले घरवास, होमस्टे र नेचर गाइड पेशालाई मुख्य आयोजनको माध्यम बनाउन थालेका छन्। यस्तै उनीहरूको जीवनस्तर सुधार्नुका साथै भाषा संस्कृति र परम्पराको संरक्षणमा पनि टेवा पुगेको माझी मुसहर बोटे कल्याण सेवा समितिका सचिव ज्ञान बहादुर बोटेले बताउनुभयो। 2078 सालको जनगणना अनुसार नेपालमा बोटे समुदायको जनसंख्या 11,258 रहेको छ। तीमध्ये चितौनमा 28% र नवलपुरमा 22% बसोबास गर्छन्। होमस्टेमा आउने पर्यटकलाई बोटे समुदायले आफ्नो परम्परा अनुसार अभि टीका फूलमाला र बिन्ती बाटी मान्यजन तथा पाहुनालाई गरिने सम्मान गरेर स्वागत गर्छन्। शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक निम्सि आज 7.50 अंकले बढ़ेर 2,597.80 बिन्दुमा पुगेको छ। आज फाइनेन्स, होटल तथा पर्यटन, जलविद्युत उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा माइक्रो फाइनेन्स, म्युचुअल फण्ड र निर्जन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 120 कम्पनीको शेयर बढ़ेकोमा 152 घटेको छ। यस्तै दुल्ती पावर, जीवन विकास लघुवित्त र तेह्रथुम पावरको शेयर भने घटबढ़ भएको छैन। आज एनआईबीएल ग्रोथ फण्डको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर 8.77% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4,17,00,000,000 कारोबार भएकोमा आज 371 कम्पनीका 94,59,000 कित्ता शेयर 4,56,00,000,000 रूपियाँमा किनबेच भएको छ। खेल समाचार। आचार संहिता उल्लंघन गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर गुरनूर बारलाई चेतावनी दिएको छ। एज बास्टनमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटका क्रममा 26 वर्षीय बारले आचार संहिता उल्लंघन गर्नुभएको थियो। आईसीसीले उहाँलाई चेतावनी दिँदै एक डिमिरेट अंक दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा उहाँ दोषी ठहरिनु भएको हो। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्राले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँक्नु भएको थियो। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक

0: धादिङको जवाङ खोला क्षेत्रमा ढुङ्गा सहितको सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरूद्ध। मिटर ब्याजबाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र भारत अघि बढ़ाउन सरकारद्वारा समिति गठन। सम्पत्ति शुद्धिकरण मुद्दामा विष्णु पौडेल र दीपकसँग मात्र 68.5 करोड़ बिगो दावी। पूर्व सांसद लक्ष्मी महतो कोइरी थुनामुक्त। प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था सरकारले दिउँतायो। नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही कर्णालीमा दोस्रो पटक मुख्यमन्त्री बन्दै। बागमतीमा एमालेका मन्त्रीहरूको राजीनामा रोकियो। स्याङ्जाको अर्जुन चौतारीका वडा सचिव काफी विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा आरोप पत्र दायर। तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न 6 सवारी साधन नियन्त्रणमा। र आईसीसी आचार संहिता उल्लंघन गरेकोमा भारतीय बलरलाई चेतावनी। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
3: कक्षा 12 मा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्याश्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
3: छुटको दायराहरू: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सोभन्दा बढी GPA प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 GPA वा सोभन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 GPA वा सो माथि 60% छुटको व्यवस्था।
3: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0635714479, मोबाइल 98562665, 98468064145।
6: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालडोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा।
13: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414111, मोबाइल 9562928938 र 9908822938।
4: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु?
16: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
15: मोबाइल 9855055770।
19: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
20: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
19: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
20: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
21: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
19: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
15: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
4: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।

0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
1: सूचना: यस तनहुँ सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 65-414-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध।
2: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
2: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाऊ,
2: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
0: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
2: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
2: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
2: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
2: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
2: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175 98563175।
3: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98067 13425।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461680 98235527763।

देशमा आएको जुन परिवर्तन छ यो स्कुलहरूमा पनि आउनु जरुरी छ। हाम्रा हजारौं कमरेडहरूको रगत खोलो बनाइन बुना पार्टी हो यो। जनताका मुहार हुनु आँसु नआउँदै कहिले धमिलो गर्न चाहँदैमा धमिलो हुँदैन यो।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो
4: बाबुहरूले पनि आएर नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइ धुवाइ गरेर अनि आफ्नो पितृहरूको सम्झनामा
5: यो थर्के चाहिँ बदलैकी पहिनी ओक्तु यसकी फेरैकी पहिनी ओक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो ओक्दै कि
6: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान
3: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

अस्मलाप छ र शुक्ला गण्डकी टीभी लेखलाको युट्युब च्यानल भए पनि तोरीले आफूले चाहेको जतिसुकै यो कार्यक्रम सुनि सकैल र म यो कार्यक्रमकै प्रायोजन करबाट मनिषा इलेक्ट्रोनिक्स र यसको प्रोपाइटरबाट कुलकुमार कुमार र म यो कार्यक्रमकै समन्वय करबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समय परिषद शुक्ला गण्डकी र यसको संयोजकबाट विष्णु श्रेष्ठ म यो कार्यक्रम प्रायोजन गर्ने र यो समन्वय गर्ने दुवैजनाकै मेरो मस्ती मस्ती भास्कर होइन र म आजको यो विभागको श्रृङ्खलामा पनि म आज यो उपस्थित भइसकेबाट र तोरेर मकै सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिएलाई पनि आशा अपेक्षा गरबाट र अन्तिममा गएर तोरेर आजको श्रृङ्खलामा पनि मै तोरेँ कि आज हाम्रो कुमार समुदायले कसरी यो मृत्यु संस्कारको विषयमा मै तोरेकै जानकारी दिइ लगाबाट तोरेले मकै सुनेर साथ दिएलाई भन्ने पनि अपेक्षा गरबाट र हाम्रो कुमारहरू मर्दाखेरि पूर्वदेखि पश्चिमको चलन फरक फरक तरिकाले होला कि कुनै ठाउँ पश्चिमको र पूर्वकोमा धेरै फरक त न कति पनि सामान्य कुरामा हल्क फरक होला ती विषयमा मै तोरेकै जानकारी दिनु आजको श्रृङ्खलामा तोरेले मकै सुनेर साथ दिएको पनि आशा गरे। सबैभन्दा त हाम्रो जुन हार्ग संस्कार अनुसारले जुन घरमा जुन मान्छे मराबाट त्यो मान्छेकै पहिला धुरी सारिने कहिले त्यो भित्र मराबाट कन् तिनकै बाहिर निर्णय सबैजना मिलेर बाहिर निर्णय र तिनीहरूकै रातभरि कुर्नेर कुरेर सबै गाउँलेकै बोलाएर रेखदेख गर्ने चरणबाटै सबै गाउँलेकै खबर गरेर सबैजना आला र कालीखेर बिहानपट्टि सबैजनाले हरियो गोबरले लिपेर अनि घरको लास के राखेर बाहिरपट्टि राखेर र अनि त्यसपछि आफूले गर्ने संस्कार अनुसार के गरे पर्ला कि त्यो विषयमा सबै कामहरू गोबरलाई लिपेर त्यसपछि लास के राख्नुपछि काम गरेर र लास के मर्लको मान्छे के भित्र बाहिर निसकेपछि यदि कुनै दुलै र दुलैमा मरबाट कनि यदि दुला मर्लको कनि त्यसको दुलैले चाहिँ त्यो लगाएर राखेला कनि दुलै मरबाट कनि छोराले त्यसलाई दिइ पर्ला र अन्तिम पटक लास्टमा कसलाई त्यो मुख हेरेकै त्यो मर्लको मान्छेको मुख हेरेकै दिएला र सबैजना मिलेर एकपटक मुख हेरेल र यदि दुला मरबाट कनि दुलैले त्यो हातमा रहेको चुरा सिन्दुरहरू चाहिँ फुटालेर एउटा दुइटा डुडा ढुङ्गामा राखेर फुटालेर चाहिँ दुलाको छातीमा राख्ने चलन बाट कनि र बाँकी भएको चुराहरूको चाहिँ तर ठाउँ अनुसारको फरक हो हिजोसम्म लाग्ला तर कुनै ठाउँमा कनि त्यो जुन लैलको चुराहरूको चाहिँ खोलामा गएर जुन पहिले नै श्रीमान मरिसक्लको श्रीमतीले चाहिँ जुन दुला भइसक्ल दुला मरिसक्लकोले मात्रै त्यो चुरा फुटाल दिए पर्ला कनि प्रचलन र बाटै र अझै पनि बाट दुला नमराकन कारण उनीहरूले चाहिँ त्यो चुरा फुटाल दिए नकद कनि पनि हाम्रो परम्परा र रीतिरिवाजमा बाटै र त्यो चुरा फुटाल्ने पछि र सबैजनाले खोलामा लिजाएर मात्रै फुटाएर अनि उनीहरूको नुहाई धुवाई गरेर मात्रै त्यो नुहाई धुवाई के पनि पहिला सबभन्दा पहिला लास लिजाइने पछि लास खोलामा घाटमा लिजाइने पछि जलाई जलिने पछि उनीहरू फर्किने बेलामा र घरतिर भए सबैजना त्यो श्रीमतीको लिजा दुलैकी लिजाएर खुलामा लिजा चुरा फुटालेर नुहाइधै गरेर मात्रै गर्ने चलन बाटे हाम्रो त्यो लास मर्लको केस सबैजना मिलेर पूजा बाहुन राखेर पूजा सुजा गर्ने पूजा गर्ने पछि अनि बल्ल सबैले अबिर र फुलमाला फुलले पूजा गरे पर्ला त्यो जुन पण्डितले जप्तै जाँदा अनि लास मरिसक्लाको लासमाथि जप्ने एउटा छुट्टै उनीहरूको पाप पाठ होला ती पढ्दै उनीहरू गर्दा अनि घरको सबैजना सदा आफन्तीहरूले सबैजना मिलेर पाठमा उनीहरूले पढ्लाको बेलामा अनि अबिर फुलमा फुलहरूले चढाइदै जाने र मुख्य घरको हाम्रो मर्ने बेला जुन घरमा मरेको सदस्य मराबाट त्यो घरमा चाहिँ एकदमै सबैभन्दा आवश्यक पर्ने गरेको ज्वाइँचेला र चेलीबेटी हो कि र त्यो ज्वाइँचेला र चेलीबेटीको एकदमै आवश्यकता पर्ला त्यो बेला मर्लाको खण्डमा र त्यो लास उठाउने बेलामा पनि अगाडि सबभन्दा पहिला ज्वाइँचेला अगाडि हिँडेपछि मात्रै जो लास के बल्ल लास पछि पछि लिजाउने चलन चाहिँ हाम्रो जातिमा बाटै र मुख्य अनि अगाडि ज्वाइँचेला हिँडेपछि लास के घाटतिर खुट्टा पर्ने गरेर छोराले बोके पर्ला र त्यसपछि त्यो हिँड्दाखेरि घर नै त कनि हाम्रो विश्वास त्यो खुट्टापट्टि छोराले बोक्ने पछि घर फर्किँदाखेरि घर नै त कनि हाम्रो विश्वास भइलक भएर पालो पर पहिलो यदि त्यो हाम्रो धेरै टाढा घाटसम्म लिजाए परबाट कनि र छोराहरूले बोकै नसकाउ कनि कनि छोराको एकदमै गाह्रो भएर त्यो बोकिन सघाउन कन् अरूले सँगै चाहिँ नहकत ती कुलभित्र भित्रकोले दाजुभाइले नै त्यो बोकेकै सँगै पर्ला के गरेर कन् अरूले बोकै चाहिँ अलिक नमिलत कनि हाम्रो चलनमा हाम्रो कुमार समुदायको एकदमै त्यो विश्वासबाट धेरै पूर्वतिरको चलन कसनबाट कनि पूर्वतिरको मान्छेको खुट्टा उहाँ सागरमा गइनेपछि त्यो खुट्टा किनारमा राख्ने चलनबाट पानीमा राख्नेपछि त्यो जुन लासमा लगाएको जुन एउटा ओके त अब कन्या कन् महिलाहरूले एउटा मात्रै फुली लाएर लिजाला त्यो फुली के पनि लासमा गएर त्यो जलाउने बेलामा चाहिँ त्यो फुली पनि निकालेन त्यो निकालेन फुली कि त
कसैले त अब ती गाड्दैलाई ती किनारमै देला राख्दैलाई कि कसैले त घरतिर निन्दैला तर जुन

आमा त आमैहरूले लैलाको जुन गरगनाहरू मरेर गइनेपछि त्यो गरगना चाहिँ अब आफन चेलीबेटीकै दिने र ज्वाइँ चेलाकै दिने चलन चाहिँ प्रचलनबाट हाम्रो समुदायमा हो कि त अरूको समुदायमा अर्को जातित्वमा पनि बाटे तर हाम्रो जातित्वमा पनि यो एकदमै चलन बाटे र त्यो गरगनाहरू चाहिँ सबै चेलीबेटीकै दिने पूर्वी कुमाल र पश्चिम कुमालकै छुट्याउने एउटा मौलिक चिज बाटै र यो कुमालहरूको एउटा छुट्टै पहिचान बोक्लाको संस्कार पनि हो कि जुन अहिले पनि चलि अहिलेको बाटै सातले दरबारमा खडाएको र कर्लाको काँसले बनाइएको बाटै जसमा पनि तीन बलाको होला बलो कलाको चाहिँ अनि बलो र उत्तर दक्षिणमा फर्किएको बाटै यी सात दलले दरबारमा नै लास्के राखेर दागबत्ती दिएला लास्के छोराहरूले र भाइ खलकहरूले मिलेर एकैतिर फर्केर गुन्द्रीको बीटमा समातेर दरबारकै दायाँ पार्दै सात फन्का घुमाइ राखेल सायद यसो गर्नाले हो दरबार राखी त्यो दागबत्ती देलकमा मृत आत्माले पनि स्वर्गमा बास होला कि नाबर होला र घर पालक अनि एकदमै विश्वासबाट दागबत्ती दिने काम चाहिँ जेठो छोराले गराइला कि त्यसपछि लास्के चितामा राखेल र एकजनाले पनि एउटा पढ्ने एउटा जीवनी पढ्ने सुनाउने गरेल जुन तिनको जीवनीको अन्तिम सम्झना होला अनि जुन मर्लको आत्माले तीर्थान्तिको लागि एक मिनट पनि मोहनदार जहाँ पनि गरेल यो सागरमा बसेको हर्नेकै त्यसपछि कलक मट्टी दिने गरेर त्यहाँदेखि मट्टी दिने कलक कलक लास्के फूलको सट्टामा माटी वा बलुवा बलल जे बा जमिनमाबाटै ती दिने कारणबाटै मान्छेको जीवनमा यो यत्तिकै पनि होइन कि धरतीमा सुरु भइकन त्यो आज ती धरतीमै अन्त्य होला कनीबाटै माटी नै जीवन होक र मृत्यु होक कनी पनि बाट हाम्रो संस्कारमा हाम्रो जातिमा मात्रै पनि होइन सबै जातित्वमा यी चलनबाटै र त्यसपछि कलक मात्रै जेठो छोराले आगि लगाइनेपछि काम सुरु गराइला कनी अनि अरू छोराहरूले जेठो दाईहरूले समात्तै कन्दा बाँबाटै दायाँबाटै समात्तै आगो लगाएर अनि आगो लगाइनेपछि सक्नेपछि त्यो मर्लको कपडा पनि सबैकै जलाउने या खोलामा बगाउने चलनबाटै अनि कि लुगाहरू च्यातेर पानीमा फालेर कारण एउटा स्वर्गमा नाङ्गै हिँडै नपरोस् गर त्यो अहिले पनि काहीँ सबै लुगाहरू जलाइदिँदा सपनामा मर लुगा के गरे छोडिदिएको कुन महिनाङ्गै हिँड्नै परबाट कनी कलक सुन्न आएला ती भएर लास जलाएर सिद्धिसक्नेपछि कि अंश सेतो लुगामा राखेर पानीमा सेलाइके करेल राखेल अनि जसले गर्दा धातु सेलाउने कैला अनि ती पछि ज्वाइँ चेलाले पनि नुहाएर किरापुत्रीको लुगा कपाल फालिदिएला अनि फाल्ने करेला र पहिलेको लुगा सबै फुकालेर सेतो लुगामा लगाइदिएला यति करिसक्नेपछि काँसको अङ्खरामा पानी राखेर त्यसले गर्दा गोडा समात्ने कैला यसकै हामीले धागालाई बाँधेला त्यो काँसको अङ्खरा के एउटा धागालाई बाँधेर र लट्ठीले एउटा लौरी लिएर हिँड्नु पर्ला र यसो गर्दाखेरि त्यो लौरी यसो गरेको कारणको हरेक दिन बिहानमा यी अङ्खरा भरि पानी भरेर अनि मर्लाको पानी मर्ने मान्छेको चाहिँ पानी दिएला अन्तिम दिनमा के गरेला कि यी विधिहरू पुराइ गर्ला र गोडा समात्ने काम र जेठो छोराले गरेला र कान्छो छोराले पनि गरेला हाम्रो कुमालहरूमा यो पनि विश्वास गरेला कि जेठो छोराले कलक बाउको र कान्छो छोरा कलक आमाको हाम्रो कुमाल जातिको पर्छ अनि यो दिनदेखि तिन उजिन्के कसैले पनि छोइ नोकत र दुसो पटलको गरे मानेला यो क्रिया गरिसक्नेपछि सबैजना घरतिर यो विधि गर्ने सबै क्रिया गर्नेपछि सबैजना घरतिर फर्किएला र घर फर्किँदा पनि पहिला हाम्रो आइमै हाम्रो छोरी मान्छे त्यसपछि छोरा मान्छे फर्किन करेला कुमारहरूको एउटा छुट्टै पहिचान पनि बाटे त्यो कारण लास्के ली सागर जाँदा जहिले पनि छोरा मान्छे अघि र हाम्रो छोरी मान्छे पछि घर फर्कै पर्ला कारण बाटे अनि महिलाहरू अघि र पुरुष पछि फर्किने चलनबाटै त्यति मात्र होइन कि लास्के सागरलाई लिजाउँदाखेरि हाम्रो महिलाहरूकै नदीमा उत्तरतिर नुहाइ पर्ला कनी उत्तरतिर फर्केर नुहाइ पर्ला कनी प्रचलन पनि बाटे अनि महिलाहरू दक्षिणतिर र पुरुषहरू दक्षिणतिर नुहाइ पर्ला र अन्तिममा काजक्रिया गर्ने दिन चाहिँ पुरुष उत्तरतिर र महिलाहरू दक्षिणतिर
गरेर नुहाउने चलनबाट हाम्रोमा लास जलाइसकेपछि घर फर्किँदाखेरि पश्चिम कुमालहरू जस्तै बिचबट्टामा ढुङ्गा त्यसमा त्यो होला अनि बरको काँडामा राखेर नाङ्गै आइपर्ने कनबाटै आइपर्ला कनबाट चलनबाट अझै यो विषयमा कनी हो कनी त अब धेरै ठाउँको फरक होला जहाँसम्म लाग्ला हाम्रो यो पाल्पतिर चाहिँ कसन चलनबाट कनी मान्छे मर्नेपछि अनि सबैजना हाम्रो त अब टाढा लिजाइ पर्ला नि त अनि त्यो टाढा लिजाइ रहँदाखेरि लिजाएर अनि अब धेरै टाढा लिजाउनु आउँदासम्म त उनीहरू आइके नै चार पाँच घन्टा लाग्ला फर्किँदाखेरि अनि खल्को हाल्ने चलनबाट खल्को अब सबै हाम्रोतिर चाहिँ अझै पनि महिलाहरू हाम्रो छोरी मान्छेहरू चाहिँ मलाई पनि नजति अझै पनि छोरा मान्छे नै जाने चलनबाट कनी हो त्यति तर धेरै ठाउँमा चाहिँ अब अहिलेको उतिनमा चाहिँ छोरा मान्छेहरू नै जाल महिला दुइटै जाल तर हाम्रोतिर चाहिँ के बाट कनी अझै पनि महिलाहरू नजैत छोरी मान्छे नजैत अनि यदि गइने हो कनी पनि पछि जलाई क हेरे नकत जलाई यस्तो होला कर त छोरी मात्रै जाला एउटा आफ्नो जुन मर्लकको छोरी के मात्रै लिजाला अरू चाहिँ नलिजे त अनि त्यो कनेपछि अनि अरू ल यहाँ जलाई सक्न कनेपछि चाहिँ हाम्रो हो त्यो चाहिँ खल्को हाले जाने कनेबाटै अनि खल्को हाले पनि हाम्रो कसरी चलनबाट कने हो त्यो चाहिँ पहिला चाहिँ हाम्रो घरको मात्रै घरको तेह्र दिन मात्रै जाइला 13 दिन पनि धेरै फरक होला पहिला घरकोले मात्रै खल्को हाले जाइला कनि अनि अरू चाहिँ 9 दिन भए 5 दिन भए एघार दिन भई बसे पर्ला कनी चलनहरूबाटै अनि चलन त्यसमा के खल्को हालेर चलन भइनेपछि त्यसमा चलनबाट अनि खल्को हालेर आउँदाखेरि हाम्रो मैले हाम्रो आइमाहरूले चाहिँ खोलामा गएर खोला नआइनपछि लुगा हाम्रो चाहिँ पहिले घरमै जाँदा चाहिँ के गरेर गर्ने लुङ्गी बेरेर हाम्रो लुङ्गी बेरेर गएर अनि आउँदा अर्को लुङ्गी फेरेर आउँदा अनि बट्टियामा जुन घरको त्यो घरको चेलीबेटीले चाहिँ गरम एउटा हाँडीमा आगेको कोइला लिजाला र अनि त्यो बिचमाबाट हामीले खल्को हालेर आउने मान्छेले चाहिँ त्यो बट्टियामा आगीमा चाहिँ त्यो लुगाहरूकै चोखाएर त्यो धुपारेर अनि घर आएर अनि खानबाट त्यो दिनमा जुन हाम्रो खल्को हालेर अहिलेको दिनमा चाहिँ हामीले घरमा आएर हाम्रा अन्न चाहिँ नखेती फलफुल खाएर चाहिँ त्यो रात कटाइला कनि र अनि अरू दिनमाहरूमा चाहिँ त्यो दिनपछि जुन 9 दिनपछि बसबाट कनि 10-11-13 दिनको बाटो 9 दिनबाट बसैला कोही चाहिँ 11 दिन भन्नु सक्दैन सक्ने चाहिँ 11 दिनको दिनमै बसैला त्यस्तै ठाउँ अनुसारको यो मृत्यु संस्कार पनि बाटै जस्तै गरेर अहिले भर्खरमै पनि अब हाम्रो मैले हिजो भर्खर मात्रै एउटा हाम्रै समुदायमा हाम्रै खलकको अब मृत्युको त्यो चलनहरू देख्नु म प्रत्यक्ष आँखाले मैले के देखिराख्नु कनि म आफ्नै घरमै परिरहेर यतिखेर कनि त्यहाँ चाहिँ के भल्कनी के भइरहेबाट कनि मर्लाको मान्छे कि अब राति मर्लाको मान्छे मर्ने बित्तिकै नमर्दासम्म चाहिँ हामीले सबैको भित्र राख्ने अरे मर्नेपछि चाहिँ मर्ला यिनी मर्ला कनेपछि हामीले चाहिँ बाहिर निकाले पनि यो कुरा चाहिँ मैले अघि नै अर्को एउटा अगाडि अगाडि कहिराखेबाट हौ अन्त मर्नेपछि अनि राति धुम बालेर कुरै पर्ने गर्ने बाटे अनि कुरेर रातभर कुर्नेपछि अनि अहिले पहिला त के अरे अब लास लिजाउने बेलामा के कसँग के लिजाइ तल्ला कनी र कसँग कर्दल्ला कनी त थाहा नभए अब आफै पनि थाहा नभए तर अहिले कसँग चलन रहेको नि मैले म कहीँ चाहेला यो विषयमा म पनि अब अध्ययन गरे पर्ला कन् विषय म हिजो चाहिँ एकदमै सबै उचिन चाहिँ हेरे नपाइनु तर जस जुन लास लिजाउने बेलासम्म चाहिँ के गरे पर्ला कन्ने चाहिँ त्यो हेर्नु अनि बाँस काटेर लिनेपछि पहिला अचाल त जुन बान्लको हाम्रो जुन मैला मर्दा त बान्लको दोहोरोले बानिला कनि अनि छोरा मान्छे मर्दा तन्नाले बानेर लिजाइला तर अहिले हाम्रो हिजो के देख्नु कने मैले जुन बाब्यो कने जुन पिङ बाट्ने खरले त्यो बाँधेर लिजेको देख्नु सायद त्यो पुरानो पर्सन हो कि त्यो एकदम त्यो संस्कार हामीले चाहिँ मानिज पर्ला अब हामीले कहीँ नक हामीले कहिले नि त अब पुरानो संस्कार के अरे त्यो जगाइ नगरे पर्ला त्यो चाहिँ मकै एकदमै हिजोको त्यो सायद मकै अरूले चाहिँ नाबर होइन कत्ताला तर म विचारमा चाहिँ त्यो चाहिँ नाबर लागाल्ने नाबर कारण त्यो बाँधिरहँदाखेरि यतिभित्र यतैपट्टि अनि जुन बाहुनले पण्डितहरूले पूजा अब के पण्डित राख्ने गर्न के बोल पाठ पढिराख तल र अनि सबैजनाले फुल लिएर अबिलेर घुमिराख तल अनि पानीले चाहिँ लिएर अनि पछि लास्टमा अनि सबैले मुख हेरेर पानी खुवाउने गरेर पानी खानेपछि सबैजनाले गरेर अनि सबभन्दा पहिला अनि छोराले बोकेर अनि लिजेलको केही बेरपछि चाहिँ अनि त्यहाँ चेलीबेटीले त्यो लास बस्लको ठाउँमा चाहिँ गोबर र माटीले
गोबरले मात्रै डिप्न चोखो बनाएन, र त्यहाँ चाहिँ हाम्रो कसै पनि छैन पहिले, र त्यसपछि उहाँहरूले त्यहाँ जुन गरिपछि जलाई लास्ट के सागर घाटमा लिइदिनेपछि ल जलाइसक्नु, अब एकछिनपछि निस्केर कर्नुपछि हामी सबैजना आफन्तीहरू अनि दाजुखाला कट चाहिँ हामी सबैजना दाजुभाइ कन्दा पनि हामीले दाजुहरू चाहिँ त्यो जुन बाउखला कर्ता सबै सागर गल्ला लगाउने, अनि हाम्रो चाहिँ छोरीहरू चाहिँ घर रलिकने, अनि बाँकी पहिलाको हाम्रो दिदी बहिनीहरू हाम्रो रलिकने तिनी सबै हामीले खोलामा गएर अनि खल्को हालेर हेलियो, र खल्को हाल्ने क्रममा आउँदा हुँदा पनि हाम्रो त्यस्तै जुन हाम्रो मैले देखिराख्ला कमर पाल्पाको चलन त्यस्तै नै गर्न ती गरेर अहिले अनि नुन बार्ने, अब यो जुन अब कसरी चलनबाट गर्ने अझै पनि अब मर्दाखेरि सक्दै नसक्नेले चाहिँ सिधै नुन खाने चलन गर्ने चाहिँ रलाई, अनि अरू चाहिँ फलफुलै खाएर बस्ने गर्ने चलन, त्यो चाहिँ त्यो विषयमा, अनि त्यो खानी गर्नेपछि सबैजना के अनि बेलुकामा त्यो हिजो अस्ति नहेलेको ले चाहिँ अनि बेलुकामा आएर घरको चेलीबेटीले अनि बेलुकामा आएर सब त्यो दिनमा खाने फलफुल मात्रै खाने गर्नुपर्छ, अनि काँचो केराहरू के घिउमा तारेर खाने गर्ने खुवाउने चलन रहे, अनि खुवाएर त्यो जस्ट मैले चाहिँ अब आफू नपर्लाको भएर मैले त्यो देखेर चाहिँ अब लागल त्यो चाहिँ अब हामीले करे पर्ने जस हाम्रो आफ्नो पुग्लाको अनुसार आफ्नो करे सक्लाको करे पर्लाको अनिबारे, र अहिले पछि के हुने एकाएकन अब सबै चिज हेरेँ भने जब म मान्छे मर्ने पछि अनि के हेर्दालाई कहाँ पञ्च के पर्वटको सबै कुराको करे सबै हेरेर अनि कति दिन पार्ने हो कि कति दिनमा उम्किने हो सबै हेर्ने हो कतै त्यो पनि सायद त्यो मकै पनि थाहा नरहे, तर अहिले आएर हेर्दाखेरि चाहिँ मकै एकदमै मन परेर नाभर लागेको त्यो कलाको अनि नभलेको पञ्चक परलको नि अरू मान्छे आएर फेरि पनि अर्को मान्छे मर्लाको अनि चलनलाई अनि दु मासु कलाको दुई महिना पार्लाको दुई महिना अब आज यो पुष्मा असारमा मर्लाको साउनमा उम्किने कन्या कि दोमासे कन्या कि त्यो गरिरहँदाखेरि त्यसमा गर्दाखेरि बल्ल दुई मास परेर अर्को मान्छे मरेला गएर अर्को एउटा विधि फेरि पञ्च एउटा फेरि अर्को न बाँसको लास जस्तै बना जलाएर त्यसको त्यो टार्ने हो कता कन् चलनलाई, र तरैले मकै सुनेर साथ दिइराख्दा त कनी आशा अपेक्षा भरौँ, र यो कार्यक्रम तोरेको कसरी लागेर यदि नाबाट लागेला कनि तोरेको प्रतिक्रियाको अपेक्षामा बसेन, र फेरि तर सुनिरहँदाखेरि कुनै कुराहरू मैले भन्दा पनि तोरेले धेरै जानिसक्ला कोकैला त्यो विषयमा तोरेले मकै एकदमै जानकारीदेखि पनि अनुरोध गरेनौ, र के गरेको नि हामीले धेरै कार्यक्रमहरू चलाइरहँदाखेरि हामीले सबै कुराहरू जानकारी नगर तिमीहरू मकै तोरेको जान अपेक्षा गरेन कि तोरेको यो कार्यक्रम कसरी भइरहेकोबाट यसको जानकारी दिएको हरेक हप्ताको श्रृङ्खलामा मै तोरेसित मागिराख्दा दौ, र ती भएर मै तोरेकै अबको दिनहरूमा पनि यसै आशा अपेक्षामा बस्ने भनौँ, यदि तोरेले जान यो कार्यक्रम कसरी लागला यो कार्यक्रमको प्रतिक्रिया तोरेले हाम्रो फेसबुक यो शुक्लाकाण्ड क्याफे 97.10 को वेबसाइटमा पनि तोरेले दिइसक, र यदि मकै सबैले चिनिरहेकोबाट पनि म फेसबुक पेजमा पनि तोरेले दिइसकैला, र यो विशेष गरेर ममा पर्सनलमा म व्यक्तिगत पर्सनलमा कन्दा पनि तरले यो शुक्लाकाण्ड क्याफेमको 97.6 MHz वेबसाइटमा तरले म यो कार्यक्रम कसरी भइरहेको यसको प्रतिक्रिया दिइसकेला, र म यो कार्यक्रम गेस प्रायोजन गर्ने मनिषा इलेक्ट्रोनिक्स र यसको प्रोपाइटर कुलकुमार कुमारकै मस्ती मस्ती बास गर्दै, र यो तरिका आफूले भान्सामा चाहिने सम्पूर्ण इलेक्ट्रिक सामान खोजिरहेबाट पनि मनिषा इलेक्ट्रोनिक्समा गएर तर सुपथ मूल्यमा पाला उहाँ त्यहाँ हरेक चिज पाला, यो गर्मीको मौसमबाटै गर्मीको लागि तरले पंखा फ्रिजहरू अनि एसीहरू पाए एकदम सुपथ मूल्यमा पाला कनि, त्यस्तै गरेर वासिङ मेसिनहरू र अन्य चिज इलेक्ट्रिक हरेक चिजहरू सुपथ मूल्यमा पाला, र यसै गरेर मकै कार्यक्रम समन्वय गर्ने जुन मकै यो आफ्नो मातृभाषाको कार्यक्रम जुन रेडियो मार्फत मकै के विश्वभर्ष चिनाइके सफल पारे चिनाउन सक्ने के जुन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्छ शुक्ला गण्डकी के र संयोजक विष्णु सचिवकी पनि मस्ती मस्ती बास गर्दै म आजको यो कार्यक्रम भए पनि विदा भएकैन, र अर्को हप्ता यी बार यी समयमा फेरि पनि उपस्थित हुने आशा गर्दै र आजको दिनको लागि इम्बिट मार्दै सबै के दिन गर्दै म पनि विदा भएकैन ज्यू।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-644-35-031।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98-261-52-067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: चलिरहेको देखिनु भन्यो,
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98-560-30-324।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाले झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0565905065, मोबाइल 98166343372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
14: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0565702090, मोबाइल नम्बर 98460814057 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बेपी चोक।
17: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702025, मोबाइल 98560338, 98461656058।
18: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी? हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
17: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
17: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
17: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
17: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
17: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171660969, 98067725229।
17: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332, 98087169142।
19: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
19: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
19: पुराना गर गहनासँग नयाँ साथ फेर,
14: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
19: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
18: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
20: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
18: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
20: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
18: ए त्यसो भए त म गइहाले,
20: चिया त पिएर जाऊ।
18: होइन, हतार छ, पछि आउँदै गरौँला है।
0: दीर्घायु फर्निचर शोरूम।
21: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर मैट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
22: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
21: दीर्घायु फर्निचर शोरूम दिलीगौडा तनहुँ।
0: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0765709604। मोबाइल नम्बर 9847061268
21: 9856602068।
23: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
24: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
23: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
24: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
23: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9560077078।
25: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा। मोबाइल 9856033398 र 9845010950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहू सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
26: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
25: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
26: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
25: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
26: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
25: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9855443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
27: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: बाह्र वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि मोरन्डी पुलको निर्धारित मर्मत सम्भारमा ढिलाइ गरेको आरोप लागेको थियो। पुलको करिब 200 मिटर लामो भागसँगै दर्जनौं सवारी साधनहरू नदीमा खस्दा 43 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनासँग सम्बन्धित मुद्दामा अन्य 30 भन्दा बढ़ी व्यक्तिलाई पनि दोषी ठहरइएको छ। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सिएस्कीले देशले युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। उक्त कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीति प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघले म्यानमारको तट नजिकै 500 भन्दा बढ़ी रोहिंग्या शरणार्थी बोकेका दुईटा डुंगा डुबेका भन्ने विवरणप्रति चिन्ता व्यक्त गरेको छ। ती डुंगाहरू करिब 2.5 साता अघि रखाइन प्रान्तबाट प्रस्थान गरेका बताइएको छ। तीमध्ये एउटा डुंगासँग प्रस्थान गरेको केही समयमै सम्पर्क टुटेको थियो भने अर्को यो महिनाको शुरूमा अय्यारवाड़ी तट नजिकै डुबेको ठानिएको छ। दुई फरक स्थानमा शवहरू भेटिएका भनी आएका विवरणहरूले दुवै डुंगा डुबेको संकेत गरेका मानवाधिकार अभियान कर्मीहरूको भनाई छ। इरान र अमेरिका बीच मध्यस्थताको प्रमुख भूमिका खेलेको पाकिस्तानले जारी कटुता रोकेर पुनः वार्तामा फर्किन दुवै पक्षलाई आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले यस द्वन्द्वले विश्वव्यापी ऊर्जा तथा वस्तुका आपूर्तिमा पार्न सक्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफूहरू जानकार रहेको बताए। जेरूसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छन्, यदि वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्। उनीहरूले गत महिना दुवै पक्ष सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बीबीसीकी बार्बरा प्लेट असर। र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जंगली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा सैटेलाइटबाट निगरानी गर्न सकिने ट्र्याकिङ कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जीपीएससी युक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जंगलतर्फ फर्काउन सक्नेछन्। यो बीबीसी नेपाली सेवा हो।
2: साँझपखमा तपाईंलाई पुनः स्वागत छ। मित्रव्याज पीड़ितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साँझ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता शुरू गरेको छ। आफूहरूले राखेको 6 बुँदे मागका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढ़बाट काठमाण्डु आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको शुरूमा बसेको मन्त्री परिषदको बैठकले मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदन आवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुजन गुरूङले उनीहरूसँग निजगढ़मा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले भने,
3: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
2: पीड़ितहरूले मित्रव्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मित्रव्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मित्रव्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका 6 बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि छ जनाको टोली निजगढ़बाट आजै काठमाडौँ आएको मित्रव्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बताइन्।
4: सम्झौता पत्र सहुदे त्यसको मसौदा चाहिँ हामीले हिजै गृहमन्त्रीज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। माथिबाट पनि त्यहाँ अध्ययन गरिसके पछाडि अनि आज चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्नेहरू प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौ। हामी छजनाको टोली छौँ, बाँकी सबै साथीहरू चाहिँ निजगढ नै हुनुहुन्छ। वार्ता टुङ्गो नलागेसम्म उहाँहरू त्यही नै रहनुहुन्छ।
2: अहिले सरकारी र आन्दोलनरत पक्ष बीचको वार्ता जारी रहेको घिमिरेले बताइन्। असार 25 गते जनकपुर धामबाट मित्रव्याज पीड़ितहरूले काठमाण्डुका लागि मित्रव्याज विरूद्ध पैदल न्याय मार्च शुरू गरेका थिए। विगतमा पनि आफूहरूको समस्या समाधान गर्न भन्दै विभिन्न प्रतिवेदनहरू बने पनि ती कार्यान्वयन नभएको भन्दै पीड़ितहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोड़िएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बीमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधानको संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। यसै सन्दर्भमा हामीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग कुरा गर्दै शुरूमा संविधान संशोधन बारे तपाईहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौ।
5: संविधान संशोधनको विषयमा चाहिँ केही राजनीतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू संघीयता गणतन्त्र धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौं। यदि सरकारले गणतन्त्र धर्मनिरपेक्षता संघीयतामा परिवर्तन गर्न खोजेको हो र हामीले लामो समयदेखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि चाहिँ राज्य संरचना, निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेका थियौं र सरकारले यदि त्यो चाहेको हो भने र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौं र अन्य विषयहरूमा पनि कुराकानी भयो।
2: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौ भनेपछि उहाँको प्रतिक्रिया के थियो?
5: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौं।
2: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
5: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए कुराकानी भयो, हामीले हाम्रो कुरा भन्यौं र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौं।
2: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
5: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
2: अब अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको?
5: प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा चुनावी एजेन्डाको रूपमा घोषणा पत्रमा उल्लेख गरेर पनि ल्याएको हुनाले हामीले संविधान संशोधन के विषयमा गर्नु पर्ला भनेर हामीले राय सुझाव संकलन गर्ने एउटा बहस पत्र तयार गर्नको लागि यो समिति बनाएको हो। यसैले नै सबै कुरा टुङ्ग्याउने होइन, यो नै अन्तिम होइन भनेर भन्नुभयो।
2: तपाईँहरूले चाहिँ यो के सरकारको तयारी त्यो उन्मुख छ भन्ने लागेर समय मागेर भेट्न जानुभयो कि नभए यो एकाएक आएको जस्तो कुरा भएन?
5: होइन, समसामयिक विषयहरूमा मैले अघि उठाएका अन्य चारटा बुदामा कसै न कसैले सरकार समक्ष यो कुरा पुर्याउन जरुरी थियो, हामीले यही विषयलाई अत्यावश्यक ठान्यौं र संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरुरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्न उपयुक्त हुन्छ भनेर हामीले चाहिँ नै सरकार प्रमुखसँग समय मागेर आफ्नो कुरा राख्न गएका हौं।
2: अनि प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर राप्रपाले पटक पटक संसदमा सांसदहरूले कुरा उठाएका छन्, त्यो विषय उठाउनु भयो कि भएन आज?
5: त्यो कुरा पनि उठ्यो र प्रधानमन्त्रीको पक्षबाटै त्यो कुरा विशेष रूपमा चाहिँ आयो, म उपयुक्त समयमा र प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदप्रति सरकार जवाफदेही हुनुपर्छ र संसदमा सरकारको उपस्थिति हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
2: यो अब राप्रपाले खास गरी यो सीमा नेपाल भारतको सीमा बारे प्रधानमन्त्रीले सदनमा बोलेको अभिव्यक्तिलाई लिएर पनि पटक पटक कुरा उठाएको छ, त्यो सच्याउनु पर्छ भनेर, त्यो विषयमा कुरा भयो कि भएन? आज
5: हामीले संसदमा यो कुरा उठाइराखेको छौँ र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाब दिएपछि हामीले क्याटेगोरिकली त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ। आज
2: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन, यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू तपाईँहरूका कुराहरूलाई सकारात्मक रूपमा लिएर त्यो अनुसार सुझाव अनुसार अगाडि बढ्छ जस्तो लाग्यो।
5: आशा गरौं, किनभने सरकारको तर्फबाट प्रधानमन्त्रीले धेरै विषयहरूमा सकारात्मक कुराकानीहरू गर्नुभएको छ, अब आशा गरौं।
2: उनी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन। तपाईं बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सहित कुल 16 व्यक्ति तथा कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज दीपक भट्ट लगायत व्यवसायीहरू समेत जोड़िएको एउटा मुद्दाको पूरक अभियोजनका रूपमा पौडेल समेतका विरूद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बीबीसीलाई जानकारी दिए। लामिछानेका अनुसार पौडेलका हकमा 20,90,00,000 रूपियाँ बिगो माग दावी गरिएको छ। अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता पौडेल हिरासतमै छन्। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सीएसकीले देशको युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासो भन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। फेडरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमाण्डर सीएसकी बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेडरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन्। जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए। पदबाट हटाइएका रक्षा मन्त्री फेडरोभले भने सशस्त्र बलका कमाण्डरले रूसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
2: बीबीसी विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गोङ्गोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङ्गोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461678 98235 5273
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
3: वर्षा यदि सुन न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्ती त
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
6: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोड्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
8: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0635714377 र 98560943443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
9: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
10: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
11: ओमकार
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
10: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
10: प्रोप्राइटर ऋतु भुवाई कल्पना
12: फुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
13: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9850602676।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसन कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
7: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडैमा।
8: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
10: Westside Digital, entertaining the nation.

ए हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ।
4: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
9: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
9: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्वकर्म,
9: बस्ती कर्म,
1: शिरोधारा,
9: नस्य कर्म, जलनीति,
1: छार सूत्र सेवा,
9: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
9: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
9: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658634783।
10: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्या का एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
13: होइन कहाँबाट छोनेको
14: कुटी हाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
13: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
14: गतिलो ठाउँ चाहिँ कहाँ छ
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
16: चेस्का बाजे चाँचा पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
17: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोप्राइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
18: कृषि विकास कार्यालय तनहुँको अनुरोध
19: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं
18: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
19: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
18: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
19: थप जानकारीको लागि 0 65 63 130
18: कृषि विकास कार्यालय तनहुँ दमौली

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 96.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560605544.

नमस्कार, राति 10 बजेको शुभला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। स्याङ्जा जिल्लाको अर्जुन चोपरी गाउँपालिका वडा नम्बर 2 का वडा सचिव हिरालाल काफ्ले विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भरमा सरकारी सेवामा नियुक्त र पदोन्नति लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ। हाल काफ्ले अर्जुन चोपरी गाउँपालिकामा सहायक स्तर 5 औं तहमा कार्यरत छन्। प्रवक्ता सुरेश नेपालका अनुसार काफ्लेले अध्ययन नै नगरी भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सोही प्रमाणपत्रको आधारमा वडा सचिव पदमा नियुक्ति भएका थिए भने बेहोराको जुरी परेपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानका क्रममा काफ्लेले लामो समयदेखि विभिन्न पदमा नियुक्ति र बढुवा पाउँदै आएको र यी सबैको जगमा भारतीय नक्कली प्रमाणपत्र रहेको देखिएको हो। अनुसन्धानले देखा अनुसार काफ्लेले सर्वप्रथम 2057 साल जेठ 2 गते अर्जुन चोपरी गाउँ विकास समितिको कार्यालय स्याङ्जामा सहायक राजपत्र अंकित तृतीय पदमा अस्थायी नियुक्ति भएका थिए। त्यसपछि 2064 साल साउन 6 गते सोही तहमा कार्यालय सहायक खरिदार पदमा फेरि अस्थायी नियुक्ति पाएका थिए। 2067 साल कार्तिक 15 गते उनी सोही गाउँ विकास समितिको कार्यालयमा सहायक स्तर तेस्रो तह कार्यालय सहायक मुखिया पदमा स्थायी नियुक्ति पाएका थिए। यसपछि 2072 साल माघे गते सहायक यस्ता चौथो तह खरिदार पदमा बढुवा भए पनि 2079 साल माघ 10 गते गाउँ कार्यपालिकाको कार्यालय अर्जुन चौपारीमा सहायक स्तर 5 औं तहमा तह वृद्धि पाएका थिए। पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्यले बस्दाका सुकुम्बासीहरूको व्यवस्थापन र बस्दा क्षेत्र खाली गर्ने प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्नुभएको छ। कार्यतालिका अनुसार साउन 2 गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ। त्यसपछि सुझाव दावी र विरोध जनाउन 7 दिनको समय

दार्जिलिङको नगरपालिकाले सुगुम्बासी परिवारलाई घर र जग्गा सहित लाभपूर्ति उपलब्ध गराएपछि सुगुम्बासी समस्या समाधान भएको छ। नगरपालिकाले पहिचान भएका 18 सुगुम्बासी परिवारहरूलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपूर्जा हस्तान्तरण गरेको छ। नगर प्रभारी हर शर्माका अनुसार सुगुम्बासी समस्या समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल शुरू गरिएको थियो। सबै सुगुम्बासी परिवारले घर जग्गा र लालपूर्जा पाए पनि नगरपालिकाले औपचारिक रूपमा सुगुम्बासी मुक्त घोषणा गर्न पनि राष्ट्रिय भूमि आयोग मार्फत प्रक्रिया पूरा हुन बाँकी रहेको उहाँले बताउनुभयो। सनप्रहरीले अवैध रूपमा नजाने पदार्थ उत्खनन गरिरहेको अवस्थामा 6 सवारी साधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरीकारले तनहुँ तथा माताहत इलाका प्रहरी इलाकाबाट खटिएको टोलीले व्यास नगरपालिका स्थित माथी सेती घाट र म्याग्दी गाउँपालिका एक पतल्लो बोडादी खोलाबाट जेसीबी एक एक्सकाभेटर एक टिप्पर दुई र ट्राक्टर दुईवटा गरी 6 सवारी साधन नियन्त्रणमा लिएको हो। प्रहरीहरूका अनुसार नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको थियो। व्यास नगरपालिका ले 3 सवारी साधनहरूलाई रूप 73,000 तथा म्याग्दी गाउँपालिका 3 सवारी साधनलाई रूप 80,000 रूपियाँ जरिवाना गरेपछि छाडिएको जनाएको छ। कुल 1,28,000 जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। तनहुँ क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपालले राष्ट्रिय गौरवको 140 मेगावाट क्षमताको तनहुँ विद्युत आयोजनाको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। निरीक्षणका क्रममा सांसद नेपालीले आयोजनाको कामलाई तीव्रता दिँदै निर्धारित समयभित्र सम्पन्न गर्न निर्माण कम्पनी र आयोजना प्रशासनलाई निर्देशन दिनुभयो। सिंहपालिका एक्जापुटारमा निर्माणाधीन मुख्य बाँध र भूमिगत विद्युत गृह र प्रसारणलाई निर्माण कार्यको हालै प्रत्यक्ष अवलोकन गर्दै उहाँले स्थानीय स्तरमा आइपर्ने जनसुकै व्यवधानमा समस्या समाधानका लागि जनप्रतिनिधिहरूको तर्फबाट आवश्यक समन्वय सहजीकरण गर्न आफू हरदम तयार रहेको प्रतिबद्धता समेत जनाउनुभयो। सांसद नेपालीले अनुगमनकै क्रममा आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना कालसम्मको समग्र भौतिक प्रगति 76.5% पुगेको र निर्माण कार्य अन्तिम चरणमा प्रवेश गरेको जानकारी गराउनु भएको थियो। काटेखोला गाउँपालिकाको लेखानीमा मध्यपारी लोकमार्गको वैकल्पिक सड़क निर्माण गरिएको छ। काटेखोला 6 बिहुको सुलडाँडादेखि गलपुर नगरपालिका 1 दुदिला बो भाटीको चौराहा जोड्ने लोकमार्गको वैकल्पिक सड़क बनेको हो। सुलडाँडा चौराहा सड़क बेनी बनेपछि लोकमार्गको 23 किलोमिटर सड़क 8 किलोमिटरमा छोटिएको छ। यो सड़क सुलडाँडाबाट काटेखोला 8 को लेखानी सेती चौर हुँदै चौराहा जोड़िन्छ। यो सड़कमा जीप तथा हलुका सवारी साधन सञ्चालन गर्दा गलकोट बुर्तीबाङ र लोकमार्गबाट पश्चिम हिँडेका गाड़ीहरूलाई 1 घण्टा समय बचत हुनेछ। नेपालकै एकमात्र शिकार आरक्षी ढोरपाटन स्थित बुकीपाटनमा पर्यटकहरूको आकर्षण बढेसँगै नकोहिने फोहोर बढ्न थालेको छ। पर्यटकले जथाभावी फोहोर फाल्दा बुकीपाटनको स्वच्छताको छवि धमिलिन थालेको छ। पर्यटकले प्लास्टिकका बोतल चाउचाउ बिस्कुटका प्लास्टिक र बियर बोतल लगायतका छरपष्ट छोड्दा पर्यावरणमा असर पर्ने चिन्ता बढ़ाएको छ। 4 वर्ष अगाडिसम्म गोठालो बस्ने बुकीपाटन पछिल्लो समय दैनिक सय पर्यटकहरू बुकीपाटन पुग्न थाले पछि फोहोर बढ्न थालेको ढोरपाटन नगरपालिका नौका तीर्थ बहादुर भर्ती मगरले बताउनुभयो। पाटनभरि छरिएका प्लास्टिक र बोतलले सौन्दर्यलाई कुरू बनाएको भर्ती मगरले सुनाउनुभयो। पर्यटकले जथाभावी फोहोर गर्ने मात्र नभई बुकी पाटनका फूल समेत कुपिनामै टिप्दा वन फूल नै मासिने जोखिम बढेको छ। सन् 300 देखि 4,200 मिटरको माथिको क्षेत्रफलमा 200 मिटरमाथि 4,200 माथिको क्षेत्रमा प्लास्टिक र सिसाजन्य फोहोर बढ्दा सरसफाई गर्ने चासो कुनै पनि निकायले नदेखाएको स्थानीयहरूको गुनासो छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई कास्कीले आधी वर्ष 2082-83 कृषिको आधुनिकीकरण उत्पादन वृद्धि र कृषकको आयोजनमा टेवा पुर्याउने विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत दुग्ध संकलन तथा किसान केन्द्र स्थापना एवं सुदृढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ। पोखरा महानगरपालिका 25 हेक्टरका आधु व्यावसायिक कृषक एवं 1,000 लिटर क्षमताको सिलिङ भ्याट दुध चुस्यान ट्याङ्की अनुदानमा भएपछि उत्साहित बनेका छन्।

0: किनभनेदेखि नगरपालिकालेकिसकलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले सिंचाइको सुविधा कृषि यन्त्रीकरण तालिम र अनुदानको व्यवस्था गर्ने किसानलाई प्रोत्साहन गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 35 लाख रुपियाँ बजेट नियोजन गर्दै सिंचाई पूर्वाधार कृषि उपकरण र औँरी पालन सामग्री वितरणसँगै कृषक प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो। यसका विभिन्न नदी किनारमा बसोबास गर्दै ढुङ्गा टार्ने माछा मार्ने र सुन चालेर जीविकोपार्जन गर्दै आएका अल्पसंख्यक बोटे समुदायको जीवनशैली फेर्न थालेको छ। पछिल्लो वर्षमा नदीमा ठेक्का प्रणाली लागू हुनु, जलचरको जनसंख्या घट्नु तथा कडा नियमका कारण परम्परागत पेसा संकटमा परेपछि बोटे समुदाय वैकल्पिक रोजगारीतर्फ आकर्षित भएको हो। नवलपुर र चितवनको नदी किनारमा बसोबास गर्ने बोटे समुदाय अहिले घर होमस्टे र निचार गाई पेसालाई मुख्य आयोजनको माध्यम बनाउन थालेका छन्। अवस्थामा तिनजनासम्म सुन्ने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजनासम्मको लागि समाचार कक्षका सम्पूर्ण मिनटसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निकाय कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। तिनजनासम्मको लागि सपरिवार आज दिनुहोस्। राम्रोसँग जाल ढोकाको चुक्को लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिलाइमा पतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWSSUKLAGANDEKI@gmail.com,

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नु भन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मरमत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562652।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
5: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
5: प्रोपाइटर रोशनी श्रेष्ठ।
4: मोबाइल नम्बर 9827109066 र 9840594530।
6: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
7: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
8: ओमकार?
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार?
7: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने क्यो यो ओमकार भनेको?

0: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656570052, मोबाइल 9856288587।
6: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
7: पङ्खा
8: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
9: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
8: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6, भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
11: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
11: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0658174479, मोबाइल 9855062265, 9468064145।
12: शुक्ला गण्डकी एफएम 97.6।
13: घटना दुर्घटना
14: कला संस्कृति
13: स्थानीय राष्ट्रीय
15: अन्तर्राष्ट्रिय खेलकुद
16: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
17: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल साउन महिनाको 1 गते शुक्रबार, असार शुक्ल पक्षको तृतीय तिथि, अंग्रेजी मिति अनुसार जुलाई 17 तारीक सन् 2026, नेपाल सम्बत 1146। आज लुतोफानले दीर्घकण्डकारक पूजा, गुरिया पर्व र दक्षिणाय सूर्य शुरू, श्रावण संक्रान्ति। सूर्यदय बिहान 5:19 भयो भने सूर्यास्त साँझ 7:02 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँहरूलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

दार्जिलिङको चौवाङ खोला क्षेत्रमा ढुङ्गा सहितको सुखा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध। मिटर ब्याजबाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढ़ाउन सरकारद्वारा समिति गठन। सम्पत्ति शुद्धिकरण मुद्दामा विष्णु र दीपक संघ मात्र 68 करोड़ बिगो दावी। पूर्व सांसद लक्ष्मी महतो कोइरी ठुना मुक्त। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था सरकारले बिउतायो। नेकपाको समर्थनमा कांग्रेसका जीवन बहादुर शाही कर्णालीमा तेस्रो पटक मुख्यमन्त्री बन्दै। बागमतीमा एमालेका मन्त्रीहरूको राजीनामा रोकियो। अर्जुन चौपारीका वडा सचिव काफले विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा आरोप पत्र दायर। तनहुमा अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न छ सवारी साधन नियन्त्रणमा। र आईसीसी आचार संहिता उल्लंघन गरेकोमा भारतीय बोलरलाई चेतावनी।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। मुगलिन काठमाडौँ सड़क खण्ड अन्तर्गत धादिङको बेनीगाठुरोरङ गाउँपालिका 10 स्थित जवाङ खोला क्षेत्रमा ढुङ्गा सहितको सुक्खा पहिरो खसेपछि दुवैतर्फ नै सड़क अवरूद्ध भएको छ। पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झर्ने क्रम जारी रहेकाले संयौं यात्रुवाहक तथा मालवाहकका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। सड़क अवरूद्ध हुँदा यात्रुहरूले शास्ती भ्याउनु परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश दाहालका अनुसार डुजर मार्फत पहिरो पछ्याएर सड़क संक्रमण ल्याउने प्रयास भइरहेको छ। तर माथिबाट निरन्तर ढुङ्गा झरिरहेकाले पहिरो हटाउने कार्यमा कठिनाई भइरहेको उहाँले बताउनुभयो। सरकारले अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढ़ाउन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सचिव पुष्कर सापकोटाको समयजगतमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले अर्थ, गृह, भूमि व्यवस्था र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहने गरी वार्ता टोली बनाउने निर्णय गरेको हो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल, व्यावसायिक दीपक भट्ट, सुलभ अग्रवाल, सुबी अग्रवाल तथा अन्य व्यक्ति र कम्पनीहरू विरूद्ध विशेष अदालतमा पूरक अभियोग दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोगमा मुख्य प्रतिवादी दीपक भट्ट विरूद्ध 47,70,66,250 रूपियाँ बिगो दापी गरिएको छ। त्यस्तै विष्णु प्रसाद पौडेल विरूद्ध 20,90,00,000 रूपियाँ र सुबी अग्रवाल विरूद्ध 13,33,56,136 रूपियाँ बिगो कायम गरिएको छ। हिमालयन एसेट म्यानेजमेन्ट विरूद्ध पनि 20,90,00,000 रूपियाँ बराबरको बिगो दावी गरिएको छ। मुद्दामा श्रीराम टोवाको कम्पनीका संचालक चुन्नु प्रसाद पौडेल र कमल किशोर माल पानीलाई सरकारी साक्षीका रूपमा पेश गरिएको छ। मुद्दासँगै सुलभ अग्रवालको नाममा रहेको बालवटारी स्थित घर जग्गा रिद्धि सिद्धि सिमेन्टको 1,70,00,000 किता सियर तथा दीपक भट्टसँग सम्बन्धित 8 कम्पनीका नाममा रहेका 156 रूपनी जग्गा जफत गर्न पनि अदालतसँग माग गरिएको छ। अनुसन्धान प्रतिवेदनमा हिमालयन री इन्सुरेन्स, श्रीराम डोबाको उद्योग तथा विभिन्न सहकारी संस्था मार्फत अवैध रूपमा प्राप्त रकमको सारबोसार रूपान्तरण गरिएको आरोप लगाइएको छ। अभियोग पत्रमा पूर्व अर्थमन्त्री पौडेलमाथि पत्र प्रभावको दुरूपयोग गर्दै सम्पत्ति शुद्धिकरण सहयोगी भूमिका खेलेको आरोप उल्लेख गरिएको छ। अर्थमन्त्री रहँदा श्रीराम टावाको उद्योगको 20% न्यू मूल्यमा दीपक भट्टको कम्पनी हस्तान्तरण गर्न सहजीकरण गरेको आरोप उनीमाथि लगाइएको छ। अनुसन्धान अनुसार कम्पनीको प्रतिशेयर किताबी मूल्य 816.71 रूपियाँ रहे पनि उक्त शेयर 100 रूपियाँ प्रति किताका दरले हस्तान्तरण गरिएको दावी गरिएको छ। त्यसको बदलामा सुपारी आयातमा सहुलियत, राजस्व अनुसन्धान विभागको कार्यवाहीबाट संरक्षण तथा हिमालयन री इन्सुरेन्सलाई इजाजत दिलाउन भूमिका खेलेको आरोप पनि अभियोग पत्रमा समावेश गरिएको छ। यस्तै दीपक भट्टले इन्फिनिटी होल्डिङ्स र हिमालयन एसेट म्यानेजमेन्ट मार्फत स्रोत नखुलेको रकम लगानी गरेको तथा विभिन्न स्थानमा कम्पनीका नाममा जग्गा खरिद गरी सम्पत्ति शुद्धिकरण गरेको आरोप लगाइएको छ। सुबी अग्रवालमाथि भने विभिन्न सहकारी संस्था मार्फत 13,00,000 रूपियाँ भन्दा बढी रकमको शुद्धिकरण गरेको अभियोग लागेको छ। महोत्तरीको गौशाला नगरपालिका 2 निवासी पूर्व सांसद लक्ष्मी महतोको ईडी कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्। उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रारम्भिक सुनाईमा लक्ष्मी महतोको ईडीलाई सफाई दिएको थियो। तर सो फैसला विरूद्ध नेपाल सरकारले उच्च अदालत जनपूर्वकमा आवेदन गरेपछि उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई 5 वर्षकै सजाय हुने फैसला सुनाएको थियो। उच्च अदालत को फैसला कार्यान्वयनका क्रममा लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कारागार कार्यालय जलेश्वरमा पठाइएको थियो। यसैबीच सर्वोच्च अदालतबाट 2083 असार 32 गते जारी भएको पत्र अनुसार लक्ष्मी महतो कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नु पर्ने कानूनी आधार नरहेको अवस्थामा तत्काल रिहा गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतको उक्त आदेशपछि महोत्तरी जिल्ला अदालत र कारागार कार्यालय जलेश्वरले आवश्यक कानूनी प्रक्रिया पूरा गरी पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गरेको जनाएको छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था भ्युताएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै गरेको स्वकीय सचिवको सुविधा खारिज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था भ्युताएको न्यून कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले जानकारी दिनु। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था व्यवताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना पत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्यीय र राष्ट्रिय सभामा 59 संसदीय छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालेका छन्। कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा उनी दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्। बिहिबार नेकपा कांग्रेस लगायतका 16 सांसदले मुख्यमन्त्री यमलाल खडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। यो सँगै शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। बिहिबार एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसले आफ्नो 4 मन्त्रीलाई फिर्ता बोलाएको थियो। समर्थन फिर्ता नलिएको अवस्थामा बिहिबार 81 प्रतिपक्षमा रहेको नेकपासँग मिलेर मुख्यमन्त्री खडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूको राजीनामा रोकिएको छ। नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एमालेका तर्फबाट कांग्रेस नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा रोकिएको हो। बागमतीमा एमालेबाट 6 मन्त्री रहेका छन्। एमालेका तर्फबाट प्रदेश स्वास्थ्य मन्त्री रहेका किरण थापा मगरले राजीनामाको तयारी केन्द्रको निर्देशनसँग तत्कालका लागि रोकिएको बताउनुभयो। सरकारमा एमालेबाट स्वास्थ्य मन्त्री थापा सहित कृषि तथा वस्तुपञ्ची विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरत बहादुर केसी र उद्योग वाणिज्य भूमि तथा आपूर्ति मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधनको लागि बहसपत्र तयार गर्न गठित सरकारी कार्यदललाई सशर्त समर्थन रहने जनाएको छ। बिहिबार सिंहदरबारमा प्रधानमन्त्री वीरेन्द्र शाहसँगको छलफलका क्रममा राप्रपाका नेताहरूले सरकारले संघीयताका केही व्यवस्थाहरू परिमार्जनमा बदल्न खोजेको भए आफ्नो पार्टीको सहयोग रहने प्रतिबद्धता जनाएको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेलले अहिलेको व्यवस्था परिमार्जन गर्न वा बदल्न खोजेको भए सरकारलाई राप्रपाको सहयोग रहने प्रतिबद्धता जनाएको बताउनु भएको हो। छलफलमा प्रधानमन्त्री शाहले कार्यदल आफैले संविधान संशोधन गर्ने वा एजेण्डा तय गर्ने नभई व्यापक बहस मार्फत बहस पत्र तयार पार्नु पर्ने रहेको जनाएको थियो। वैदेशिक रोजगारीका आर्थिक वर्ष 2082-83 हालसम्मकै सबैभन्दा बढ़ीको मृत्यु भएको छ। यो वर्ष वैदेशिक रोजगारीमा जाने मध्ये 1600 जना नेपालीहरूको ज्यान गुमाएका छन्। आर्थिक वर्ष 2082-83 वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने मध्ये 1323 जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइसकिएको छ। निवेदन परेका बाँकी 270 जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने क्रममा छौं। वैदेशिक रोजगार बोर्डको सचिवालयकी सूचना अधिकारी शारदा भण्डारीले भन्नुभयो, यसअघि वैदेशिक रोजगारीका क्रममा सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु आर्थिक वर्ष 2081-82 भएको थियो। उक्त वर्ष 1583 जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएको बोर्डको तथ्याङ्कले देखाउँछ। वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु हुनेको परिवारलाई बोर्डले आर्थिक सहायता उपलब्ध गराउँछ। बोर्डले मृत्यु हुनेहरूको परिवारलाई 10,00,000 रूपियाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका वडा नम्बर 2 का वडा सचिव हिरालाल काफले विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भरमा सरकारी सेवामा नियुक्ति र पदोन्नति लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको छ। हालका आफूले अर्जुन चौपारी गाउँपालिकामा सहायक स्तर 5 औँ तहमा कार्यरत छन्। प्रवक्ता सुरेश न्यौपानेका अनुसार काफले अध्ययन नै नगरी भारतबाट नक्कली शैक्षणिक प्रमाणपत्र ल्याएर सोही प्रमाणपत्रको आधारमा वडा सचिव पदमा नियुक्ति भएका थिए भन्ने बेहोराको उजुरी परेपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानका क्रममा काफले लामो समयदेखि विभिन्न पदमा नियुक्ति र बढुवा पाउँदै आएको र यी सबैको जगमा भारतीय नक्कली प्रमाणपत्र रहेको देखिएको। अनुसन्धानले देखाए अनुसार काफले सर्वप्रथम 2057 साल जेठ 2 गते अर्जुन चौपारी गाउँ विकास समितिको कार्यालय स्याङ्जामा कार्यालय सहायक राजपत्र अंकित तृतीय पदमा अस्थायी नियुक्त पाएका थिए। त्यसपछि 2064 साल साउन 6 गते सोही तहमा कार्यालय सहायक खरिदार पदमा फेरि अस्थायी नियुक्ति पाएका थिए। 2067 साल कार्तिक 15 गते उनी सोही गाउँ विकास समितिको कार्यालयमा सहायक स्तर तेस्रो तह कार्यालय सहायक मुखिया पदमा नियुक्ति स्थायी नियुक्ति पाएका थिए। यसपछि 2072 साल माघे गते सहायक स्तर 4 तह खरिदार पदमा बढुवा भयो भने 2079-80 साल माघ 10 गते गाउँ कार्यपालिकाको कार्यालय अर्जुन चौपारीमा सहायक स्तर 5 औँ तहमा तह वृद्धि पाएका थिए। पोखरा महानगरपालिकाका प्रमुख कमीय धन्दा चाचारले बसपाका सुकुम्बा सेटको व्यवस्थापन र बसपाक क्षेत्र खाली गर्ने प्रक्रियाको कार्यतालिका सार्वजनिक गरेका छन्। कार्यतालिका अनुसार साउन 2 गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ। त्यसपछि सुझाव दावी र विरोध जनाउन 7 दिनको समय दिइनेछ। 7 दिने अवधि सकिएपछि अन्तिम नावली प्रकाशन गर्नेछ। अन्तिम नावलीका आधारमा यथाशीघ्र स्थानान्तरण गरिने स्थान देखाइनेछ। स्थान देखाइएको मितिले 7 दिनभित्र सुकुम्बासी बस्तीहरू खाली गर्ने प्रक्रिया शुरू गरिनेछ। 32 असार र 1 साउनमा वास्तविक घरधुरी विवरण र प्रतिवेदनको तथ्याङ्क अभिरण अर्थात टियाली गरिने महानगरपालिकाले जनाएको छ। सुकुम्बासी समस्या सहजीकरण समितिसँग पनि प्रतिवेदन बारे छलफल गरी जानकारी दिने महानगरपालिकाले जनाएको छ। बागलुङको जयमनी नगरपालिकाले सुकुम्बासी परिवारहरूलाई घर र जग्गा सहित लाल पूर्जा उपलब्ध गराएपछि सुकुम्बासी समस्या समाधान भएको छ। नगरपालिकाले पहिचान भएका 18 सुकुम्बासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लाल पूर्जा हस्तान्तरण गरेको छ। नगर उपप्रमुख हरिहर शर्माका अनुसार सुकुम्बासी समस्या समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल शुरू गरिएको थियो। सबै सुकुम्बासी परिवारले घर जग्गा र लाल पूर्जा पाए पनि नगरपालिकालाई औपचारिक रूपमा सुकुम्बासी मुक्त घोषणा गर्न भने राष्ट्रिय भूमि आयोग मार्फत प्रक्रिया पूरा गर्न बाँकी रहेको उहाँले बताउनुभयो। सुनौ प्रहरीले अवैध रूपमा नजान्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा 6 जना सवारी साधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले व्यास नगरपालिका 3 स्थित माधी सेती नदी घाट र म्याग्दी गाउँपालिका 1 तल्लो घोडादी खोलाबाट जेसीबी 1 एक्सकाभेटर 1 टिप्पर 2 र ट्राक्टर 2 गरी 6 वटा सवारी साधन नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कार्यवाहीको लागि सम्बन्धित स्थानीय तहमा पठाइएको थियो। व्यास नगरपालिकाले 3 वटा सवारी सदनलाई रु 73,000 तथा म्यागदे गाउँपालिकाले 3 सवारी सदनलाई रु 55,000 जरिवाना गरेपछि छाडिएको जनाएको छ। रु कुल 1,28,000 जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपालीले राष्ट्रिय गौरवको 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। निरीक्षणका क्रममा सांसद नेपालीले आयोजनाको कामलाई तीव्रता दिँदै निर्धारित समयभित्रै सम्पन्न गर्न निर्माण कम्पनी र आयोजना प्रशासनलाई निर्देशन दिनुभयो। रिसिङ गाउँपालिका एक झापुडारमा निर्माणाधीन मुख्य बाँध भूमिगत विद्युत गृह र प्रसारणलाई निर्माण कार्यको हालै प्रत्यक्ष अवलोकन गर्दै उहाँले स्थानीय स्तरमा आइपर्ने जुनसुकै व्यवधान वा समस्याहरू समाधानका लागि जनप्रतिनिधिको तर्फबाट आवश्यक समन्वय सहजीकरण गर्न आफू हरदम तयार रहेको प्रतिबद्धता समेत जनाउनुभयो। संसद नेपालको अनुगमनका क्रममा आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति 76.5% पुगेको र निर्माण कार्य अन्तिम चरणतर्फ प्रवेश गरेको जानकारी गराउनुभयो। आयोजना प्रमुख भण्डारीका अनुसार हाल 3 प्याकेजको काम तदारुकताका साथ भइरहेको छ, जसमध्ये प्याकेज 1 अन्तर्गत हेड वर्क तथा मुख्य बाँध निर्माणको समग्र प्रगति 61% पुगेको छ। यस अन्तर्गत एभर्टमेन्ट स्लोप अगतबल पहुँच सड़क पहुँच सुरूङ तथा दुईवटा डाइभर्सन सुरूङ निर्माण सम्पन्न भई नदी डाइभर्सन गरिसकिएको छ। मुख्य सुरूङको कंक्रिटिङ कार्य सन् 2025 मार्च 20 गतेदेखि शुरू भएकोमा हालसम्म 4,24,119.50 घनमिटर कंक्रिटिङ हालिसकिएको छ। हाल बाँध फाउण्डेशनतर्फ ड्रिलिङ ग्राउण्डिङ सतह असुधार ग्रीन कटिङ पानी निकासा रिभर फिक्सिङ तथा फर्मवर्क दौरानका कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन्। काटेखोला गाउँपालिकाको लेखानीमा मध्य पहाड़ी लोकमार्गको वैकल्पिक सड़क निर्माण गरिएको छ। काटेखोला सबिउको सुलडाँडादेखि गलकोट नगरपालिका एक दुदिला भाटीको चौराहा जोड्ने लोकमार्गको वैकल्पिक सड़क बनेको हो। सुलडाँडा चौराहा सड़क बनेपछि लोकमार्गको 23 किलोमिटर सड़क 8 किलोमिटरमा छोटिएको छ। यो सड़क सुलडाँडाबाट काटेखोला 8 को लेखानी सेती चौर हुँदै चौराहा जोडिन्छ। यो सड़कमा जीव तथा हलुका सवारी साधनहरू सञ्चालन गर्दा गलकोट बुर्दीवाङ र लोकमार्गबाट पश्चिम हिँडेका गाडीलाई 1 घण्टा समय बचत हुनेछ। नेपालको एकमात्र शिकार आरक्षहरूबाट निश्चित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहोर बढ्न थालेको छ। पर्यटकले जथाभावी फोहोर फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमलिन थालेको छ। पर्यटकले प्लास्टिकका बोतल चाउचा बिस्कुटका प्लास्टिक र बियर बोतल लगायतका छरपस्त छाड्दा पर्यावरणमा असर पर्ने चिन्ता बढ़ेको छ। 4 वर्ष अगाडिसम्म गोठालो बस्ने बुकीपाटनमा पछिल्लो समय दैनिक 100 पर्यटक बुकीपाटन पुग्न थालेपछि फोहोर बढ़न थालेको ढोरपाटन नगरपालिका नौका तीर्थबहादुर घटी मगरले बताउनुभयो। पाटनभरि छरिएका प्लास्टिक र बोतलले सौन्दर्यलाई कुरूप बनाएको घरती मगरले सुनाउनुभयो। पर्यटकले जथाभावी फोहोर गर्ने मात्र नभई बुकीपाटनका फूल समेतको पिलामै टिप्दा वन फूल नै मासिने जोखिममा बढ़ेको छ। समुद्री सतहदेखि 4,200 माथिको क्षेत्रमा प्लास्टिक र सिसाजन्य फोहोर बढ्दा सरसफाई गर्ने चासो कुनै पनि निकायले नदेखाएको स्थानीयहरूको गुनासो छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
6: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
8: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौंडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
11: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउ हिँड्दै।
5: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
5: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
13: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
18: हजुर दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
20: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यस
18: सबैले दान गरौं, सकेको गरौं सबैले गरौं।
19: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ नहुं।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
21: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाएकाकीले आर्थिक वर्ष 2082-83 कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत दुग्ध संक्रमण तथा किसान केन्द्र स्थापना एवं सुदृढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ। पोखरा महानगरपालिका 25 सेमजाका व्यावसायिक कृषक 1,000 लिटर क्षमताको चिलिङ भ्याट दुध चिस्यान ट्याङ्की अनुदानमा पाएपछि उत्साहित बनेका छन्। किसान बहुद्देश्य सहकारी संस्थामा आबद्ध कृषकहरूको साझेदारीमा ₹5,00,000 लगानीमा चिलिङ भ्याट पाएपछि दूधको गुणस्तरीयदेखि आमदानीसम्म सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ। दूध उत्पादनलाई व्यावसायिक गुणस्तरीय र प्रतिस्पर्धी बनाउन प्रदान गरिएको चिलिङ भ्याट सञ्चालनमा आएपछि दूधको गुणस्तर जोगिनुका साथै संकलन भण्डारण र बजारीकरणमा उल्लेखनीय सहजता आएको सहकारी संस्थाका व्यवस्थापक पुष्प राज त्रिपाठीले बताउनुभयो। म्याग्दीको रघुवाङ्गा गाउँपालिकाले कृषकलाई व्यावसायिक आधुनिक बनाउने उद्देश्यले सिंचाईको सुविधा, कृषि यान्त्रिकरण, तालिम र अनुदानको व्यवस्था गरेर कृषकहरूलाई प्रोत्साहन गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 ₹32,00,000 बजेट विनियोजन गरेर सिंचाई पूर्वाधार, कृषि उपकरण र मौरी पालन सामग्री वितरणसँगै कृषक प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरेको गाउँपालिकाको अध्यक्ष भाव बहादुर भण्डारीले बताउनुभयो। गाउँपालिकाले कृषि विकास शाखाबाट कार्यक्रमहरू सञ्चालन गरी किसानहरूलाई सिंचाई पाइप, कृषि यन्त्रीकरण तथा मौरी पालनका लागि सामग्रीहरू वितरण, साना सिंचाई र कृषि उपकरणमा 75% तथा मौरी पालन कृषक सामग्रीहरूमा 50%